0: सधैँ टिक्ने के छ? दुःख टिक्दैन, अनित्यमा छ। सुख टिक्दैन, अनित्यमा छ। दुःखमा विलाप किन गर्नु पर्यो? किनकि त्यो अनित्य छ। सुख किन खोज्नु पर्यो? किनकि त्यो पनि अनित्य छ। केवल कर्म गर, कर्मयोग गर। बी बिजी एज बिजी एज बीज, माउरी जस्तै बिजी बन, विदाउट एनी एक्सपेक्टेसन। इच्छाको कुनै अर्थै छैन जीवन, किनकि मैले इच्छा गरेका कुरा पनि अनित्य आउँछ। एकछिन सुख दिए जस्तो गर्छ, गइहाल्छ। अनि दुःखबाट भाग्ने पनि इच्छा गर्नु पर्दैन, किनकि त्यो दुःख पनि सोचेर मात्रै भएको हो। जुन बेला म बिर्सन्छु दुःखै हो। त्यस कारण मैले पाउने र छोड्ने दुवै चिज छैन दुनियाँमा, यो हो ज्ञान। के रे पाउनुपर्ने चिज पनि केही छैन दुनियाँमा, छोड्नुपर्ने चिज पनि केही छैन दुनियाँमा, किनकि छोड्नुपर्ने चिज छुटिरहेकै हुन्छ दिनानुदिन, आयु छुटिरहेछ। र पाउने चिज पनि केही पनि छैन दुनियाँमा, किनकि जे पाए पनि अन्तत आउने दुःख। न पाउने चिज केही छ, न गुमाउने चिज केही छ, केवल गर्ने मात्रै बाँकी छ। गर्ने गर्ने, पाउने होइन, गुमाउने होइन, गर्ने। नो डिजायर, नो एक्सपेक्टेसन। जसरी माउरी कर्ममा मात्रै बिजी हुन्छ, एज बिजी एज बी हुन्छ। हजारौँ हजारौँ हजारौँ पटक फुलमा गएर मह टिपेर ल्याउँछ, जम्मा गर्छ, बस त्यस्तैमा हुनुहुन्छ। त्यो मह फेरि उसले कम खान्छ, खान त उसले पनि खाने हो, मान्छेले खान्छ, तैपनि मह पार्न छोड्दैछु।
1: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz। सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी मम्मी दाँत दुख्यो,
3: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902022।
3: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू:
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
10: छाती, दम, निमोनिया, खोकी, छेरोग,
9: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
9: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू:
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
9: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
9: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
1: सम्पर्क
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478826001।
12: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
13: ब्लड प्रेसर हाई लो भएका,
12: कोलेस्ट्रोल बढी भएको,
13: मुटुको गति एकनास नभएको,
12: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
13: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
12: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
13: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829913 र 98095121871।
15: नाक कान तथा घाँटीरोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
16: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: अन्य सेवाहरू:
17: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825161694। सम्पर्क मोबाइल नम्बरहरू 98578830145, 98478830153 र 98649141।
20: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
21: उपचार हुने रोगहरू:
20: पायल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
21: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
20: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
21: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
20: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
21: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
20: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
16: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686161694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578853825।
12: श्री नेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा
0: अब घोराही 15 सड़क विभाग रोड दांग बाट पनि
17: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
2: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टिरोग निदान उपचार
17: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
2: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
17: कन्ट्याक्ट लेन्स सेवा
0: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
17: कृत्रिम आँखा फिटिङ गरिन्छ
2: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधि द्वारा फिटिङ गरिन्छ
17: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू अल्छी आँखा उपचार
0: डेढो आँखा उपचार
17: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
2: डबल भिजन उपचार
17: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
2: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
17: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
2: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दान र घोराही 15 सड़क विभाग रोड दान
0: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73
23: सीता के भयो तिमीलाई गुम्सेर बसी छौ
24: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
23: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
24: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
25: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दीप्ति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
26: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
25: शिशु क्लिनिक फर्टिलिटी दिपिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-478-23-572
27: होइन भाइला लखर लखर कहाँ हिनिस्
28: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
27: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
28: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
27: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
28: ल ल काका गइहाले म
26: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
29: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
26: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा 3 पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98-578-45-226

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको छ बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैयनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैयन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 8 गते बिहिबार, सन् 2026 सेप्टेम्बर 24 तारीक भदौ शुक्ल पक्षको त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौ मुख्य खबरका शीर्षकहरूबाट।
1: धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारामा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह। पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा राति यात्रा गर्न रोक।
0: राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग उठाउने, धनी देशसँग जलवायु वित्त उपलब्ध गराउन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरिने।
1: निर्यात बढ़े पनि व्यापार घाटा घट्न सकेन, अर्थतन्त्रका सूचक सरकारी तथ्याङ्कमा मात्रै सकारात्मक, विपदको बेला चाडपर्वलाई कम खर्चिलो बनाउन अर्थविदको सुझाव।
4: चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ, व्यापारीहरूले पनि अप्ठ्यारो समयको फाइदा नउठाऊ भन्ने मेन्टालिटीले काम गर्न पर्यो।
0: चिनिया राष्ट्रपति सी अमेरिका भ्रमणमा ट्रम्पद्वारा विमानस्थलमै पुगेर स्वागत, व्यापार, एआई र ताइवानको विषयबारे छलफल हुने अपेक्षा।
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556-94-333-493-555।
7: काया कैरनमा अब खबरको सिलसिला। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ। अरू ठाउँको तुलनामा पाल्पा र कपिल वस्तुमा धेरै पानी परेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ। लुम्बिनीका कपिल वस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोला नालामा जलस्तर बढ़दो क्रममा रहे पनि हाल अवस्था सामान्य रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका हिमाली भेग बाहेक अरू सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसल धारे र आरी घोप्टे वर्षाको सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा तथा मधेस र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा मुसल धारे पानी पर्ने सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशका पहाड़का 1-2 ठाउँमा पनि मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
8: यसैबीच आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर 81 बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँ, डुबान तथा हिमाली भेगमा अत्यधिकै हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न र खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ। यस्तै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैँचामा पानी निकासको व्यवस्था गर्न सुझाव छ। नदी खोला आसपास र पहिरोको जोखिम भएका भिरालो ठाउँमा विशेष सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छनृ।
7: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर नजिकै ज्यामिरे घाटमा गएराती पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। सड़कमा खसेको पहिरो हटाएर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। यस्तै वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बन्न सक्ने भन्दै बीपी राजमार्ग र कान्ति राजमार्ग तथा भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। सरकारले भोलिदेखि तीन दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिक सूचना पनि दिने भएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजर तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ। यस्तै सरकारले स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा गर्न पनि आग्रह गरेको छ। यस्तै सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायलाई भोलिदेखि आइतबारसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न भनेको छ। सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा पालिकालाई सहजीकरण गर्न भनिएको छ।
8: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशका जनजीवन र जीविकोपार्जनमा परेको विनाशबारे संयुक्त राष्ट्रसंघ महासभा मार्फत विश्वको ध्यान आकर्षण गराउने हुनुभएको छ। न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता देशले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु न्याय र क्षतिपूर्ति पाउनुपर्ने तर्क पनि प्रस्तुत गर्ने तयारी उहाँको छ। हिजो बेलुकी न्यूयर्क पुग्नुभएका शाहले 24 सेप्टेम्बर नेपाली समयअनुसार भोलि बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। न्यूयर्कका समयअनुसार दिउँसो 3 बजेदेखि राति 9 बजेसम्म चल्ने सत्रमा उहाँको सम्बोधन हुनेछ। प्रधानमन्त्री शाहको सम्बोधनमा न्यून कार्बन उत्सर्जन गर्ने देशका जनजीवनमा जलवायु परिवर्तनले पारेको असर र त्यस्ता देशले अन्तर्राष्ट्रिय समुदायबाट न्याय तथा क्षतिपूर्ति पाउनुपर्ने विषय मुख्य रूपमा समेटिने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको न्यूयर्क भ्रमण सम्बन्धी तयारीमा संलग्न अधिकारीहरूका अनुसार भदौ 10 गतेको विपदले यस सन्देशलाई थप सान्दर्भिक बनाएको छ। शाहले यसअघि नै भोटेकोशी विपदलाई जलवायु परिवर्तनसँग सम्बन्धित संकटका रूपमा उल्लेख गर्दै यस्ता घटनाप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया विश्वव्यापी जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनु भएको खबर आजको कान्तिपुरमा छ। यसै बीच प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको धारणा राख्नु अघि नै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालको हिमालय र जलवायु संकटलाई विश्वमञ्चको बहसको केन्द्रमा ल्याउनु भएको छ। महासभाको उच्चस्तरीय सामान्य बहस उद्घाटन गर्दै गुटरेसले 3 वर्ष अघि नेपालको हिमाली क्षेत्रमा आफूले दिएको चेतावनी स्मरण गर्नुभयो। उहाँले सन् 2023 नेपाल भ्रमणका क्रममा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषय उठाउँदै विश्वको छानो भत्किँदै गएको छ भनेर चेतावनी दिएको उल्लेख गर्नुभएको छ। अहिले नेपालमा देखिएका विनाशकारी घटनाले जलवायु संकटका प्रभाव आफूले चेतावनी दिएभन्दा पनि छिटो र गम्भीर रूपमा देखिन थालेको उहाँको भनाइ थियो।
7: काया कैरनमा चाडपर्व नजिकिँदै गर्दा महँगी नियन्त्रण तथा बजार व्यवस्थापनका बारेमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुशीको बास।
12: भर्ना खुल्यो।
10: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
12: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
10: फोन नम्बर 01 56 70 924, 56 70 925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धेरै ठाउँमा रातभर झरी आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारमा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह, पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा गाड़ी चलाउन रोक लगायतका रातीमा गाड़ी चलाउन रोक लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपालको निर्यात व्यापारमा 62% उछाल आए पनि व्यापार घाटा घट्न सकेको छैन। चालू आर्थिक वर्ष 2083-84 को पहिलो दुई महिनामै नेपालले 4,78,10,65,00,000 रूपियाँको वैदेशिक व्यापार गर्दा घाटा 3,24,93,14,00,000 रूपियाँ पुगेको छ। आयात 31.58% बढ़दा निर्यात भने 61.86% बढ़ेको छ। भन्सार विभागका अनुसार साउन र भदौमा नेपालको कुल वैदेशिक व्यापार गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 35.64% बढ़ेको छ। गएको आर्थिक वर्ष 82-83 को पहिलो दुई महिनामा कुल वैदेशिक व्यापार 3,52,47,28,00,000 रूपियाँ थियो। यस वर्ष दुई महिनामै वैदेशिक व्यापारको आकार 1,25,63,00,000 रूपियाँ भन्दा बढ़ीले बढ़ेको छ। कुल व्यापार बढ़नुमा आयातसँग निर्यातमा भएको उच्च वृद्धि मुख्य कारण देखिएको छ। निर्यातको वृद्धि दर आयातभन्दा झण्डै दोब्बर भए पनि ठूलो आयातका कारण व्यापार घाटा बढ़ेको हो।
1: अर्थतन्त्रका केही बाह्य सूचक सकारात्मक देखिए पनि त्यसको प्रत्यक्ष लाभ आम नागरिकको दैनिक जीवनमा देखिएको छैन। विदेशी मुद्रा संचित बढ़ेको छ, रेमिट्यान्स आप्रवाह पनि बढ़ेको छ र चालू खाता बचतमा छ, तर बजारमा भन्ने मूल्यवृद्धिको दबाव कायमै छ। दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्न, तरकारी, फलफूल, लत्ता, कपड़ा, शिक्षा, स्वास्थ्य र यातायातसम्मको खर्च बढ़िरहेको छ। आमदानीको तुलनामा खर्च बढ़दा आम नागरिकको दैनिकी प्रभावित छ। त्यसमाथि दशैं तिहार लगायतका मुख्य चाड़पर्व नजिकिँदै गर्दा बजारमा किनमेल बढ़ने र उपभोग्य वस्तुको माग पनि बढ़ने अवस्था छ। चाड़पर्व नजिकिँदै गर्दा बजारमा मूल्य अझ बढ़ने जोखिम, नियन्त्रण तथा बजार व्यवस्थापनका बारेमा हामीले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक तथा अर्थविद डाक्टर रमेश पौडेलसँग कुरा गरेका छौं।
3: 2000 को ग्यास 2100 पुगेको भए ठिकै थियो, तर 2100 सट्टा 2500, 2600, 3000, 3500 सिलिन्डर साट्ने नाममा 500 रुपियाँ एक्स्ट्रा होइन, एउटा कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको ग्यास दिनु पर्दाखेरि 1000 रुपियाँ, कतिपय ठाउँमा सिलिन्डर साटिँदैन, नयाँ सिलिन्डर लैजानुस्, 7000 तिर्नुहोस्, जस्ता प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरू बढी घातक प्रवृत्तिहरू हुन्। लगानी बढ़्यो त्यसले गर्दा 100 रुपियाँ बढ़ाऊ भन्ने कुरा एउटा अण्डरस्ट्याण्डिङको लेभल हो क्राइसिसकै बेलामा एउटा। अब दोस्रो कुरा, हामीले इन्धनमा सधैँभरि परनिर्भर कति रहने भन्ने कुरा पनि हो। हामीसँग बिजुली पर्याप्त छ, तर हाम्रा के छैनन् गतिले भन्दा पूर्वाधारहरू राम्रो छैन। एक मिनट पनि वर्षमा लाइन जान्न भन्ने कुराको ग्यारेन्टी गर्न नसकेसम्म हामी वैकल्पिक इन्धनमा, खास गरी बिजुलीमा आधारित चुलोमा नेपाली जनताको विश्वास भएन। पकाउने बेलामा लाइन हुँदैन भन्ने नै छ, किचनमा पेनिक हुने प्रवृत्ति चाहिँ रहिरहन्छ।
2: अर्थतन्त्रको बाह्य सूचक चाहिँ बलियो देखायो सरकारी तथ्याङ्कले, तर बजारमा चाहिँ परिणाम फरक छ।
3: तस्विर हेर्दाखेरि के देखिन्छ भन्दाखेरि अर्थतन्त्रका बाह्य इन्डिकेटरहरू राम्रो देखिनु, तर अर्थतन्त्रका आन्तरिक सूचकहरू इन्डिकेटरहरू नराम्रो देखिनुमा हाम्रो गभर्नेन्स क्वालिटी, आन्तरिक परिवेश चाहिँ अझै पनि भने अनुसार सुध्रिन सकेन भन्ने छ। सरकारको कोषमा कति पैसा छ भन्ने कुराले सरकार बलियो देखाउँदैन, सरकारलाई सजिलो बनाउँछ तर बलियो देखाउँदैन। हुनु के पर्थ्यो भने सरकारले कति खर्च गर्न सक्यो, यो बीचमा हाम्रो खर्च गर्न सक्ने क्यापासिटी बढेको छ कि छैन त हेर्नुपर्ने चाहिँ त्यो हो। विप्रेषणको बलमा अर्थतन्त्रलाई जबरजस्ती धकेल्न खोज्यो भने कहीँ न कहीँ त्यो असन्तुलित हुन्छ। बाहिरबाट झलक्क हेर्दा राम्रो देखिने, तर किचनमा अप्ठ्यारो हुने, अर्थतन्त्रमा अप्ठ्यारो हुने, घर परिवारमा अप्ठ्यारो हुने, समाजमा अप्ठ्यारो हुने परिस्थिति देखिन्छ। अहिले भएको चाहिँ त्यही हो।
2: चाडपर्वको मुखैमा छौँ, यो मूल्य वृद्धि यही अवस्थामा रहने अवस्था देखिन्छ, अथवा चाहिँ यसमा सरकारले चाहिँ तत्काल चाल्नुपर्ने कदमहरू,
3: वैकल्पिक मार्गहरू पनि दुईटा तीनटा त यसै पनि चलेकै छन्। कृष्णवीर बन्दै हुँदा पनि पाइपलाइनले गर्दा पेट्रोलको हाहाकार भयो, एउटा मात्रै कुराको आकार भए त्यो भनेको ग्यास। चाडपर्व भएको हुनाले मूल्य बढ्नुपर्छ जस्तो मलाई लाग्दैन। अहिलेको सिनारियोमा रेगुलर सप्लाई हुँदासम्म त बढ्नुपर्ने कारण त छैन। दोस्रो चाहिँ धेरै हर्षोल्लास पनि मा पनि अहिले नेपाल किन जानु हुँदैन भन्दाखेरि, भर्खरै हाम्रो हजारौं घरबारहरू नष्ट भएका छन्, त्यो दुःख मनाउने वर्ष पनि हो। चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ, व्यापारीहरूले पनि अप्ठ्यारो समयको फाइदा नउठाऊ भन्ने मेन्टालिटीले काम गर्न पर्यो। सरकारले पनि अप्ठ्यारो मेन्टालिटीको आधारमा फाइदा उठाएको मान्छे भेट्दा बित्तिकै राम्रोसँग कारवाही गर्छ भन्ने म्यासेज गयो भने यो समस्या हुन्छ जस्तो लाग्दैन।
1: अर्थविद डाक्टर रमेश पौडेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला भोटेकोशी बाढ़ीबाट विस्थापितको पुनर्स्थापनाको लागि भूमि व्यवस्था मन्त्रालयले रसुवा नुवाकोट र धादिङमा 3279 रोपनी जग्गा पहिचान गरेको छ। मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिले जग्गा पहिचान सहितको प्रतिवेदन मन्त्री प्रतिभा रावललाई बुझाइसकेको छ। सरकारको अन्तिम निर्णयपछि यी जग्गामा विस्थापितलाई आवास सहितको व्यवस्थापन गरिने खबर नयाँ पत्रिकाले लेखेको छ।
2: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हिजो बेलुकी 6:18 अवतरण गरेको छ। फ्लाई दुबईको 166 सीट क्षमताको बोइङ 737 म्याक्स 8 विमान दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय शुरू भएको हो। यससँगै अब पोखराबाट दुबईका लागि दैनिक नियमित उडान हुनेछ। विमान पोखराबाट यात्रु लिएर त्यही राति दुबई फर्किनेछ। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानले त्यहाँको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ शुरूआत गरेको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। फ्लाई दुबईको पोखरा उडान शुरू भएपछि स्थानीय पर्यटन व्यवसायीले यात्रुलाई लक्षित गर्दै विभिन्न छूट तथा सुविधा पनि घोषणा गरेका छन्। होटल संघ पोखराले पहिलो उडानबाट आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निशुल्क दिएको छ। अन्य दिनमा भने बोइङ पास देखाउने यात्रुलाई होटलमा छूटको व्यवस्था छ। पोखराबाट हुने उडानको भाड़ा काठमाडौँको तुलनामा प्रमुख गन्तव्यमा औसतमा सस्तो रहेकोले नेपालमा रहेका

0: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
3: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
4: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
3: नाइनी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
4: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
3: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
4: सम्पर्क मोबाइल नम्बर 9822964264।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू,
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्युरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
9: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
11: व्यवस्था पनि प्रस्तावित छ, आजको गोर्खा पत्रमा खबर छ।
0: अब विदेशको खबर। चिनिया राष्ट्रपति सी जिनपिङ 3 दिने राजकीय भ्रमणका क्रममा अमेरिका पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीलाई वाशिङटनको संयुक्त सैन्य अखडा एन्ड्रयूजमा आफै पुगेर स्वागत गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल मानिन्छ। सीको यो भ्रमण 1 दशकभन्दा बढ़ी समयपछि पहिलो अमेरिका भ्रमण हो। भ्रमणका क्रममा ट्रम्प र सीबीच अमेरिका चीन सम्बन्धका सबैभन्दा संवेदनशील विषयमा प्रत्यक्ष छलफल हुने अपेक्षा छ। व्यापार, अमेरिकी कर तथा चिनिया निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई, सेमी कन्डक्टर चिप, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख छन्। वाशिङटनमा सीको भ्रमणलाई अत्यन्तै उच्च स्तरको राजकीय भ्रमणको रूपमा प्रस्तुत गरिएको छ।
11: अब खेल खबर। जापानको आइची नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे शुरू हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। नेपालले समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई 46-43 अंकले हरायो, तर दोस्रो खेलमा नेपाल हिजो चाइनिज ताइपेईसँग 37-18 अंकले पराजित भयो। श्रीलंकाले समूह चरणका यसैका दुवै खेलमा हार बेहोरेको छ। समूहमा नेपालसँगै चाइनिज ताइपेई, थाइल्याण्ड र श्रीलंका छन्। नेपालले एसियाडमा पहिलो पदक जितेको छ। कराटेका तेन्जिङ शेर्पाले हिजो पुरूष 84 केजी भन्दा माथिको कुमितेमा कास्य पदक जित्दै नेपालको पदक खाता खोलेका हुन्। हिजो नै टेबल टेनिसको मिक्स डबल्समा इभाना थापा र रुबिन महर्जनको

0: टुकड़ीले पाकिस्तानका खेलाड़ीलाई 3-0 पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। नेपालले विश्व एसियाली खेलकुदमा 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको छ। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा पदक जितेका छन्।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच सोमबार राति गुण्डुमा भएको संवादले एमालेभित्र चर्किएको पार्टी पुनर्गठनको मुद्दा युटर्न भएको छ। महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लचिलो भएपछि पार्टीभित्र अध्यक्ष ओलीको पल्ला भारी भएको हो। यस्तै कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा हिजो अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि पर्सि भोलि शुक्रबारसम्म लम्बिएको छ।
0: भोटेको सीमा भदौ 10 आएको बाढ़ीले नेपालको आर्थिक वृद्धिको गतिलाई प्रभावित पार्ने भएको छ। सन् 2027 मध्य जुलाईमा सकिने चालू आर्थिक वर्षमा मुद्रास्फीति समेत बढ़न सक्ने एसियाली विकास बैंक एडीबीले जनाएको खबर कान्तिपुरमा छ।
1: काठमाण्डु तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याक निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको 9 वर्ष पुग्यो, तर निर्माण प्रगति बल्ल आधा मात्र छ। सुस्त निर्माण गति, जग्गा विवाद र रूख कटानको काम समयमै नटुङ्गिँदा अझै आयोजना सकिने छैन। कान्तिपुरमा खबर छ,
0: जलविद्युत आयोजनाले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्दा 2% सियर बहालवाला सुरक्षाकर्मीलाई छुट्याउनै पर्ने गरी सरकारले कानूनी व्यवस्थाको तयारी थालेको छ।
1: नुवाकोटको त्रिशुली बजारको पुल दुई किनारामा जोड्ने माध्यम मात्रै थिएन, त्रिदेशीय नाकाको लाइफलाइन थियो। भदौ 10 भोटेकोसी बाढ़ीले पुल बगाइदिएपछि त्रिदेशीय नाका ठप्प छ। नुवाकोट त्रिशुली सम्पर्क विच्छेद छ। एक महिनासम्म पनि पुल नबन्दा बाढ़ी पीड़ित नागरिकले शास्तिमाथि शास्ति भोगिरहेका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
0: पछिल्लो दशक नेपाली बजारमा निजी क्षेत्रका सिमेन्ट उद्योगको व्यवसाय नाफामूलक भए पनि स्वदेशी बजारमा लोकप्रिय बनेका दुई सरकारी सिमेन्ट उद्योगको अवस्था दयनीय छ। सरकारले पुराना उद्योग पुनसञ्चालनको नीति लिइरहँदा हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको बोझ धान नसक्ने स्थिति सृजना भएको खबर कारोबारमा छ।
1: व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराएर अध्यागमन ऐन 2049 अनुसार निष्कासनको प्रक्रिया अघि बढ़ाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढ़ीका कारण ऊर्जा र सिंचाई क्षेत्रको पुनरुत्थानका लागि झण्डै 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। प्रतिनिधि सभामा सार्वजनिक महत्वका विषयमा बोल्दै मन्त्री श्रेष्ठले प्रारम्भिक मूल्यांकनमा ऊर्जा क्षेत्रमा झण्डै 3,90,62,30,00,00,00 र सिंचाईका क्षेत्रमा 4,94,30,00,00 रूपियाँको आकलन गरिएको बताउनु भएको छ।
1: र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले 7 प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्ने भएको छ। कायाकै रनमा अब पालो उखानको।
0: दिन र मन सधैं एउटै हुँदैन।
1: उखानसँगै हामी कायाकै रनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारामा सजग रहन र कृषि बाली जगाउन सरकारको आग्रह। पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा राति यात्रा गर्न रोक।
1: राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग उठाउने, धनी देशसँग जलवायु वित्त उपलब्ध गराउन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरिने।
0: निर्यात बढ़े पनि व्यापार घाटा घट्न सकेन, अर्थतन्त्रका सूचक सरकारी तथ्याङ्कमा मात्रै सकारात्मक, विपदको बेला चाडपर्वलाई कम खर्चिलो बनाउन अर्थविदको सुझाव।
1: चिनिया राष्ट्रपति सी अमेरिका भ्रमणमा, ट्रम्पद्वारा विमानस्थलमै पुगेर स्वागत, व्यापार, एआई र ताइवानको विषयबारे छलफल हुने अपेक्षा।
0: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। बरू एक्लै हिँड्ने तर पद छान्नै नमान्ने एमाले अध्यक्ष ओलीसँग यो कार्टुन सम्बन्धित छ। कार्टुनमा संवाद छैन तर दृश्य नै बुझ्न पर्याप्त छ। यहाँ कार्टुनमा एमाले भनेर लेखिएको पुरानो जीर्ण डुंगा नदीमाथि छ। डुंगाको धेरै भाग डुबिसकेको छ। पछिल्लोतिर झुण्ड्याएको सूर्य चिन्ह भएको झण्डा त फानी मुनि नै पुगिसकेको छ। अनि अघिल्तिर डुब्न बाँकी थोरै भागमा एमाले अध्यक्ष ओली जस्तै देखिने मान्छे डुंगा ख्याउन बल गर्दैछन्। अनि डुंगा ख्याउने त्यो बहानामा लेखिएको छ अहंकार। आजको कायाकैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा से। आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराही दाङ, फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक खुराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
9: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
9: बिरामी
10: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
7: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 082-585-023, 98-478-1617 र 98-478-3643।
13: ल हजुर गजब अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
14: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: एक्सचेन्ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दाङ।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दाङ। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 34244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र विशाल चौधरी र सहकर्मी देवा भूषाल सँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली, गढवामा रहेको रेडियो साझा आवाज र बबे गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा पनि भारी वर्षाको चेतावनी, सतर्क रहन प्रदेश सरकार र जिल्ला प्रशासनको आग्रह।
0: लुम्बिनी प्रदेशकामा संचालनमा रहेका समपूरक सड़क आयोजनाको गति सुस्त, भौतिक प्रगति 10% भन्दा कम।
1: र कांग्रेसको 15 महाधिवेशनबाट दाङको 5 पालिकामा नयाँ नेतृत्व, घोराहीमा राउत र मजगैया बीच प्रतिस्पर्धा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: बंगालको खाड़ीमा बनेको न्यूनचापीय मौसमका कारण दाङ लगायत देशका विभिन्न भागमा हुन सक्ने भारी वर्षा र त्यसबाट निम्तिन सक्ने बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले उच्च सतर्कता अपनाएको जनाएको छ। वर्षाका कारण उत्पन्न हुने समस्या न्यूनीकरण का लागि पूर्व सूचना प्रणाली लगायत उद्धार र क्षति रोक्न तयारी थालिएको हो। त्यसका लागि सरकारले नदीको अवस्था र सम्भावित विपदको निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा घण्टामा पूर्व सूचना दिने भएको छ। त्यसैगरी जल तथा मौसम विज्ञान विभागले लगातार भारी वर्षाको अनुमान गरेपछि सम्भावित जोखिम तथा क्षति न्यूनीकरण गर्न दाङमा पनि पूर्व तयारी भएको छ। जिल्ला स्थित सबै सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ। तटीय क्षेत्र तथा बाढ़ी डुबान कटन र पहिरो खस्ने जोखिमपूर्ण क्षेत्रमा माइकिङ थालिएको छ। बुधबारदेखि थालिएको माइकिङ बिहिबारसम्म पनि गरिने, त्यसपछि अवस्था हेरेर सतर्कताका लागि सूचना आदान प्रदान गरिने दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार दाङका 10 वटै पालिकामा पूर्व तयारी गरिएको छ भने उद्धारका सामग्री तयार राखिएको छ। जिल्लाका सबै पालिकामा यसअघि पनि विपद प्रति कार्यका सामग्री यतावत छन् नै, हामीले आज पनि सशस्त्र प्रहरीलाई थप सामग्री उपलब्ध गराएका छौं। प्रमुख जिल्लाधिकारी पाण्डेले युगबोधसँग भन्नुभयो, जिल्लाका सबै निकाय आफ्नो क्षेत्रमा हाई अलर्ट अवस्थामा छन्। उहाँले आपतकालीन उद्धारका लागि सामग्री सहित सुरक्षा कर्मीहरू तयारी अवस्थामा राखिएको र पहिरो हटाउन वा सड़क अवरूद्ध भइहाले तत्काल सुचारू गर्न जेसीबी डोजर लगायतका उपकरण पनि सड़क विभागले तयारी अवस्थामा राखेको जानकारी दिनुभएको छ। यसै विषयमा तयार पारिएको एक रिपोर्ट।
3: मौसम पूर्वानुमान महाशाखाले असोज 9 गतेदेखि 12 गतेसम्म भारी वर्षाको सम्भावना बताएपछि दाङमा पनि त्यसको पूर्व तयारी थालिएको छ। राप्ती नदी र बबई नदीमा नदीको बहाव उच्च हुने पूर्वानुमान गरी त्यसको तयारी थालिएको दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभयो।
4: 9 देखि 12 गतिसम्म हाम्रो लुम्बिनी प्रदेशमा समेत यो भारी लगायत अति भारीसम्म वर्षा हुने जुन आकलन गरिएको छ, त्यसै अनुसार हामीले पूर्व तयारी सतर्कताहरू अप्नाउन हामी सूचना प्राप्त भए पश्चात नै शुरू गरिसकेका छौँ। त्यसको लगत्तै हामीले विपद व्यवस्थापन समिति जिल्ला हाम्रो सुरक्षा समितिको बैठक बसेर यस सम्बन्धमा आवश्यक निर्णय गरेर सम्पूर्ण स्थानीय तहहरूलाई अलर्ट गराइसकेका छौँ। सम्पूर्ण हाम्रा विभिन्न माध्यमहरूबाट, फेसबुक लगायत वेबसाइट मार्फत र सूचना संचार माध्यमहरूबाट पनि हामीले सूचना प्रदान गरेका छौँ। जहाँ नदी क्षेत्र छन्, विशेष गरी राप्ती बबईका यो तटीय क्षेत्रहरूमा बसोबास गर्ने, जुन जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने हुनेछ, जहाँ पहिरोयुक्त क्षेत्रहरू छ त्यहाँ जोखिम भएका क्षेत्रमा बसेका बसोबास गर्ने हामी ती बासिन्दाहरूलाई चाहिँ तत्काल सुरक्षित स्थानमा सर्न अथवा सुरक्षित भएर रहन र आफ्ना सम्पूर्ण सुरक्षाका प्रक्रियाहरू अप्नाउन अपील गरेका छौँ।
3: वर्षाका कारण खोला तथा नदीहरूमा ठूलो बाढ़ी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा विशेष सतर्कता र सावधानी अपनाउन र बस्ती जोखिममा परे अन्यत्र स्थानान्तरण गर्ने सम्मको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङका प्रहरी प्रवक्ता डाक्टर हेमबहादुर केसी,
5: हामी एकदमै हाई अलर्टमा छौं। हामीले सम्बन्ध सबै पक्षसँग समन्वय गरेका छौं। विभिन्न खालका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौं। नदी किनारमा रहेका बस्तीहरूलाई विभिन्न खालका जिंगलको माध्यमबाट, माइकिङको माध्यमबाट अवेर गराएका छौं। अब रातको समयमा त्यस्तो खालको बाढ़ी चाहिँ बढ़्यो भने चाहिँ हामीले त्यो बस्तीलाई चाहिँ सर्टेन ठाउँबाट चाहिँ सिफ्ट गरेर केही प्रोटेक्टिभ एरियामा, अलिक सुरक्षित ठाउँमा कसरी लाने त्यो ठाउँहरूको चाहिँ यकिन गरेका छौँ। त्यसै गरी हाम्रो विभिन्न खालका अब त्यसमा भोलि यातायातलाई पनि डिस्टर्ब हुन सक्छ अथवा त्यो नदी किनारको छेउछाउमा हिँड्ने चाहिँ मुभमेन्ट हुने विभिन्न खालका भेहिकलहरूलाई पनि असर पार्न सक्ने हुनाले त्यस्तो सिनारियो आयो भने हामीले त्यसलाई पूर्वानुमान गरेर पहिले नै हामीले चाहिँ त्यो गाडीहरू बन्द गर्ने त्यो व्यवस्था समेत गरेका छौँ र लगभग नाइटको समयमा अत्यधिक वर्षा भएको छ भने हामी गाडीहरू टोटल्ली बन्द गरेर चाहिँ एउटा सोचमा छौँ।
3: सशस्त्र प्रहरी बल 19 नम्बर हेडक्वार्टर भालुबाङले पनि बाढ़ी र त्यसपछिको जोखिमलाई मध्यनजर गर्दै तयारी थालेको जनाएको छ। सशस्त्र प्रहरी बल नम्बर 29 हेडक्वार्टर भालुबाङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक यदु कार्की,
6: हामी सशस्त्र प्रहरी बल नेपालले विशेष गरी यो राप्ती नदी र यो जिल्लामा रहेका राप्ती तथा बबई नदीहरूमा बसोबास गर्ने नागरिकहरूलाई चाहिँ सजग र सतर्कता अपनाउनको लागि भर्खरै मात्र पनि आज हाम्रो देशसाबको कमाण्डमा एउटा टिम गएर चाहिँ नदी क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको लागि चाहिँ सूचनाहरू वार्निङका सूचनाहरू दिएर सूचित गरेको अवस्था छ। त्यसै गरी प्रतिकारको लागि जिल्लामा चार ठाउँमा हामीले चाहिँ दुई ठाउँमा चाहिँ अफिसरको कमाण्डमा 35 जनाको टिम र अन्य दुई ठाउँमा जुनियर अफिसरको कमाण्डमा चाहिँ हामीले चाहिँ टोलीहरू 20 जनाको टोली गरेर जम्मा करिब 105 जनाको टोलीहरू चाहिँ चार स्थानमा हामीले यो प्रतिकारको लागि तयारी अवस्थामा राखेको अवस्था छ।
3: नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन मार्फत शुक्रबारदेखि शुरू हुने ठूलो वर्षा र बाढ़ीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषि बालीलाई जोगाउन आवश्यक पूर्व तयारी गर्न पनि सल्लाह दिएको छ। खेतबारीमा जाने बाटो गल्ली कुला तथा अन्य माध्यमबाट भेल पस्न नदिन धान पाक्न लागेको खेत तरकारी बारी र फलफूल बगैंचामा पानीको निकास व्यवस्था गर्न सुझाव दिएको छ। त्यस्तै बालीमा अहिले रासायनिक मल विषादी वा अन्य पोषक तत्व नहाल्न कम्पोस्ट तथा गोठे मललाई पानीबाट जोगाउन पनि आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले सूचना जारी गरी भारी वर्षाका समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, सुरक्षित रहन, लामो दूरीको यात्रा नगर्न, रातको समयमा सकभर सवारी साधन नचलाउन आग्रह गरेको छ। त्यस्तै नदी तथा खोला किनारमा बस्ने नागरिकहरूले बाढ़ीको पूर्वानुमान गर्न र सुरक्षित रहन, वृद्ध वृद्धा, ज्येष्ठ नागरिक, बालबालिका, बिरामीको विशेष ख्याल गर्न पनि अनुरोध गरेको छ भने आपतकालीन अवस्था आइपरे तत्काल नजिकैको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकायलाई खबर गर्न र 100 नम्बरमा फोन गर्न पनि आग्रह गरेको छ।
7: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
9: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
8: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
18: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 0825362018।
19: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस जीव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
21: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
22: हारजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
23: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
0: इन्डोस्कोपी सेवा
20: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस् सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-434 र 082-560-138
1: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98453-0653-23
2: अब बाँकी प्रसंग नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बुधबार गाउँ नगर अधिवेशन भएको छ अधिवेशन अन्तर्गत जिल्लाको तुलसीपुर उपमहानगरपालिका दंगीशरण गाउँपालिका शान्तिनगर गाउँपालिका राप्ती गाउँपालिका र गडवा गाउँपालिकामा नेतृत्व चयन भए पनि अन्य पालिकामा निर्वाचन हुने भएको छ जिल्लाका 10 पालिका मध्ये तुलसीपुर दंगीशरण राप्ती गडवा र शान्ति नगरमा सर्वसहमतिमै नेतृत्व चयन भएका छन् अन्य पालिकामा सहमतिको प्रयास जारी रहेको बताइएको छ पालिकामा बिहीबार नेतृत्व चयनका लागि मतदान हुने भएको छ पाँच पालिकामा नयाँ नेतृत्व कांग्रेसको 15 महाधिवेशन आजको गोरक्ष दैनिकमा खबर छ यसैबीच घोराई उपमहानगरपालिकाको सभापतिमा तिलक राउत र प्रदीप मजगैया बीच प्रतिस्पर्धा हुने भएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत घोराईको सभापतिका लागि राउत र मजगैयाले उम्मेद्वारी दर्ता गराउनु भएको छ अधिवेशनमा राउत र मजगैयाले टीम बनाएर प्रतिस्पर्धा गर्ने बताइएको छ पत्र पत्रिकामा खबर छ
4: किसानले मलका लागि घण्टौं तथा दिनौंसम्म लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक डिजिटल पारदर्शी र न्यायपूर्ण मल वितरण प्रणाली लागू गर्न माग गर्दै घोराई बनाऊ अभियानले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ भराउ बनाऊ अभियानका संयोजक सबिन प्रियासन चौधरीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै वास्तविक किसानको पहिचान गरी मल वितरण प्रणालीलाई डिजिटल प्रविधिमा जोड्न माग गरेको हो ज्ञापन पत्र बुझाउने कार्यक्रममा नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा दाङ शाखा सचिव जीएन सागर अभियानका सह संयोजक विनोद केसी लगायतको उपस्थिति रहेको थियो किसानलाई मल उपभोक्ता कार्ड दिन माग अभियानले देशभरका वास्तविक किसानको पहिचान गरी किसान मल उपभोक्ता कार्ड लागू गर्नुपर्ने प्रस्ताव अघि सारेको छ भौतिक सँगै डिजिटल तथा क्यूआर कोड कार्डको व्यवस्था गरी किसानको नाम ठेगाना सम्पर्क नम्बर खेतीयोग्य क्षेत्रफल मुख्य बाली कृषि गतिविधि र स्वीकृति मल कोटा लगायतका विवरण डिजिटल अभिलेखमा राख्नुपर्ने माग गरिएको छ आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ
2: त्यस्तै किसानले मलका लागि लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि उपभोक्तालाई कार्ड लागू गर्नुपर्ने खबर आजको युगबोध दैनिकले छापेको छ र आजको युगबोध दैनिकमा बिरामीको सहारा बन्दै क्यान्सर अस्पताल भनेर यो बाँकेको समाचार छापिएको छ स्तन क्यान्सर पहिचान भएपछि निराश हुनुभएका नेपालगंज नगरपालिका उपमहानगरपालिका 21 का डिगम्बर देवसिंह राणा खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचार भएपछि अहिले सामान्य जीवन यापन गरिरहनु भएको छ दुई वर्ष अघि शल्यक्रिया गर्नुभएका राणाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई गरे पश्चात अहिले सामान्य अवस्थामा फर्किनु भएको हो क्यान्सर जस्तो प्राणघातक रोगको घर नजिकै रहेको अस्पतालबाट उपचार सेवा पाउँदा उहाँलाई ठूलो राहत मिलेको छ चितवन वा काठमाडौँ जानु परेको भए धेरै दुःख र आर्थिक नोक्सानी हुने थियो यहाँ घरबाटै आउने जाने गरेर सजिलैसँग उपचार पाइयो। उहाँले भन्नुभयो, यो अस्पताल सञ्चालनले म जस्ता हजारौं नागरिकलाई उपचारमा सजिलो भएको छ। अस्पतालका सूचना अधिकारी डा प्रवीण कुमार गुप्ताका अनुसार नयाँ प्रविधि र विशेषज्ञ चिकित्सकको टोली मार्फत क्यान्सरका बिरामीलाई चाहिने आवश्यक सबै खाले उपचार खजुरामै सम्भव भएपछि पश्चिम नेपालका जनताको समय र पैसा ठूलो बचत भएको छ। बिरामीको सहारा बन्दै क्यान्सर अस्पताल, युगबोध दैनिकमा खबर छ।
4: लुम्बिनी प्रदेशमा संचालनमा रहेका समपुरको आयोजना अन्तर्गत सड़क निर्माणको काम सुस्त रहेको पाइएको छ। प्रदेशका विभिन्न जिल्लामा निर्माणाधीन सड़क आयोजना मध्ये केहीको भौतिक प्रगति उत्साहजनक रहे पनि अधिकांश आयोजना अपेक्षित गतिमा अघि बढ़न सकेका छैनन्। लुम्बिनी प्रदेश सरकार यातायात पूर्वाधार निर्देशनालयको गत आर्थिक वर्षको गति विवरण अनुसार कतिपय आयोजना सम्पन्न हुने चरणमा पुगेका छन् भने केही आयोजनाको भौतिक प्रगति अझै 10% भन्दा पनि कम देखिएको छ। निर्देशनालयका तथ्याङ्क अनुसार प्युठानको एक सड़क आयोजनाले 7% भौतिक प्रगति हासिल गरेको छ, तर दाङ, पश्चिम नवलपरासी, गुल्मी, रोल्पा लगायतका जिल्लामा सञ्चालित कतिपय सड़क आयोजनाको भौतिक प्रगति न्यूनदेखि मध्यम अवस्थामा रहेका छन्। प्युठानमा सञ्चालनमा रहेको बागदुला दन्ती बहाने नौ बहिनी पर्यटन क्षेत्र सड़क स्याउलीबाङ खण्डको भौतिक प्रगति 7% पुगेको छ। 22,03,09,000 रूपियाँ ठेक्का रकम रहेको उक्त आयोजनाको भौतिक काम पूरा भएको विवरणमा उल्लेख गरिएको छ। त्यसै गरी दाङमा सञ्चालित दामोदर मार्ग अन्तर्गत कोइरेपानी सड़कको भौतिक प्रगति अत्यन्तै न्यून देखिएको छ। 18,44,86,000 रूपियाँ ठेक्का भएको उक्त सड़क आयोजनाको भौतिक प्रगति जम्मा 5% रहेको छ। घोराईको बाइपास मार्गको रूपमा रहेको महत्वपूर्ण सड़क सञ्जालसँग जोड़िएको आयोजनाको निर्माण गति कमजोर रहँदा स्थानीय बासिन्दाले अपेक्षित सुविधा पाउन थप समय लाग्ने अवस्था देखिएको छ। केही समस्या हुँदा कामले गति लिन नसकेको बताइएको छ। उक्त आयोजना आर्थिक वर्ष 2082-83 भएको थियो। 2085 असार मसान्तसम्ममा सक्ने समय रहेको छ। अर्घाखाँचीमा पनि सञ्चालित सन्धिखर्क, गच्छे, टिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल, चैतेपुर, रामपुर सड़कको भौतिक प्रगति 31% मात्रै पुगेको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिक गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
2: दाङको राप्ती गाउँपालिका र गुल्मीको रूरू क्षेत्र गाउँपालिका बीच बुधबार सवारी साधन सहयोग सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। अन्तरपालिका सहयोग आदान प्रदान तथा सहकार्यको भावनालाई थप सुदृढ गर्ने उद्देश्यले राप्ती गाउँपालिकाले विद्युतीय सवारी साधन खरिदका लागि रूरू क्षेत्र गाउँपालिकालाई 10,00,000 रूपियाँ वित्तीय हस्तान्तरण गर्ने निर्णय गरेको हो। राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको निर्णय अनुसार उक्त रकम उपलब्ध गराउने तथा रूरू क्षेत्र गाउँपालिकाले सो रकमबाट विद्युतीय सवारी साधन खरिद गर्ने गरी दुई पालिका बीच सम्झौता गरिएको छ। सम्झौता अनुसार सवारी साधन खरिद सम्बन्धी प्रक्रिया प्रचलित कानून बमोजिम रूरू क्षेत्र गाउँपालिकाले अघि बढ़ाउनेछ। खरिद गरिएको सवारी साधनको सम्पूर्ण कार्य तथा व्यवस्थापन समेत रूरू क्षेत्र गाउँपालिकाले गर्ने सम्झौतामा उल्लेख गरिएको छ। सम्झौतामा राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरी र प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक तथा रूरू क्षेत्र गाउँपालिकाका अध्यक्ष येदु गेवाली तथा प्रमुख प्रशासकीय अधिकृत दिनेश गेवालीले हस्ताक्षर गर्नु भएको छ। राप्ती र रूरू क्षेत्र गाउँपालिका बीच द्विपक्षीय सम्झौता, युगबोध दैनिकबाट खबर लिएका छौं।
4: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं वार्षिक उत्सवको अवसरमा वृक्षारोपण गरिएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्धन गर्ने उद्देश्यले घोराई उपमहानगरपालिका 17 स्थित गोरक्ष सामुदायिक वन उपभोक्ता समूहको परिसरमा विभिन्न जातका 150 भन्दा बढ़ी बिरूवा रोपिएको हो। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रले बिरूवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। वृक्षारोपण कार्यक्रममा प्रतिष्ठानका डाक्टर प्राध्यापक डाक्टर रामनारायण मण्डल, रजिस्टर प्राध्यापक श्याम लम्साल, डीन प्राध्यापक डाक्टर कृष्ण कुमार झा, अस्पताल निर्देशक सह प्राध्यापक डाक्टर सुरेश रसाइली लगायत प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारी, चिकित्सक नर्स तथा विद्यार्थीसँगै स्थानीय टोलीवासी र सामुदायिक वन उपभोक्ता समूहको सदस्यको सहभागिता रहेको थियो। आजको गोरक्ष राष्ट्रिय दैनिकमा खबर छ।
2: दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज 11 गते हुने निर्वाचन यथास्थितिमै गर्ने निर्णय भएको छ। दाङका संघका पूर्व सल्लाहकार कार्य समितिका संयोजक नारायण प्रसाद भूषालको अध्यक्षतामा बुधबार बसेको बैठकले तोकिएको समयमै मितिमै निर्वाचन गर्ने निर्णय गरेको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले निर्वाचन स्थगन गर्न निर्वाचन समितिलाई निर्देशन दिनुभएको थियो। त्यस विषयमा छलफल गर्न बसेको बैठकले संघको कार्य समिति, पूर्व अध्यक्ष सहितको सल्लाहकार समिति, निर्वाचन समिति र उम्मेद्वारहरूलाई कुनै जानकारी नदी परामर्श नगरी एकल रूपमा निर्देशन गरेको उल्लेख गरेको छ। हालसम्म निर्वाचन समितिद्वारा निर्वाचन प्रक्रियाहरू कानून सम्मत बढ़िसकेको हुँदा बाँकी निर्वाचन प्रक्रिया अघि बढ़ाई तोकिएकै समय र मितिमा निर्वाचन गर्न निर्णय भएको छ। युगबोध दैनिकमा खबर छ। अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा जिल्ला समन्वय समिति र नेपालको संविधान हरिप्रसाद पाण्डेयको विचार छापिएको छ। आधुनिकीकरण र उपभोक्तावाद विकासको गतिकी जीवन मूल्यको संकट भुवन चौधरीको विचार छापिएको छ भने आजको नयाँ युगबोध राष्ट्रिय दैनिकले भोटे कोशीको बाढ़ी र देशको बिग्रदो छवि शीर्षकमा सम्पादकीय लेखेको छ।
4: त्यसैगरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा व्यवसाय मैत्री वातावरण निर्माणका लागि पहल गर्नेछौ शीर्षकमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेद्वार नरेश कुमार श्रेष्ठसँग गरिएको कुराकानी छापिएको छ। आफ्नै अपरिहार्य भन्ने विश्वास छोड्न किन यति कठिन शीर्षकमा केशव शर्माको विचार छापिएको छ। विद्यालय पुननिर्माण अघि सिकाई पुनः स्थापना शीर्षकमा सुदाम प्रसाद गौतमको विचार छापिएको छ भने जलवायु न्यून लिएर फर्क शीर्षकमा सम्पादकीय छापेको छ।
2: त्यसै गरी आजको गणतन्त्र दैनिकमा सबै मनहरूप्रति आभार व्यक्त गर्दछु घामछाया स्तम्भमा पद्म प्रसाद शर्माको यो विचार छापिएको छ भने प्राकृतिक विपत्तिबाट बच्न विशेष सतर्कता अपनाउ शीर्षकमा सम्पादकीय लेखिएको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
4: अनि म देवा भुषाल पनि बिदा हुन्छौ।
2: नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दंगालीबाट किनेर हेर न।
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: किराले खाएको दाँत निकाल्ने,
10: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
9: खाली ठाउँमा दाँत राख्ने,
10: दाँतको जरैदेखि उपचार गर्ने,
9: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
10: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
11: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
8: सम्पर्क फोन नम्बर 0825904666, 9829185053।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: कार्यतालिका अनुसार एक जनाका लागि बोल्ने समय 15 मिनट छुट्याइएको भए पनि सरकार प्रमुखहरूका लागि 15 मिनटको समय लागू नहुने व्यवस्था समेत गरिएको छ। प्रधानमन्त्री शाहले हाल सालैको भोटेकोशी बाढ़ी र जलवायु परिवर्तनका विषयमा विश्व समुदायमा आज कुरा राख्ने तयारी रहेको छ। भोलिदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ। सम्भावित वर्षाका कारण बाढ़ी पहिरो लगायत डुबानका घटना हुन सक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले हिजो सामाजिक सञ्जाल मार्फत मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि असौज 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै त्यस्तो आग्रह गर्नु भएको हो। उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गर्नु भएको छ। त्यस्तै कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बाढ़ी पहिरो लगायतका सम्भावित घटनाहरूका बारेमा सम्बन्धित निकायका पदाधिकारीहरूसँग छलफल गर्नु भएको छ। उहाँले सम्भावित घटनालाई मध्यनजर गर्दै सबै किसिमका तयारीलाई अगाडि बढ़ाउन सम्बन्धित सबै निकायलाई निर्देशन समेत दिनुभएको छ। बाढ़ी पहिरो लगायत विपद तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभाग तथा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोलिदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ। हाल विभिन्न स्थानमा वर्षा भइरहेको अवस्थामा सम्भावित जोखिम प्रति सतर्क रहन मन्त्रालयले अनुरोध गरेको हो। स्वास्थ्य मन्त्रालयले निरन्तर वर्षाका कारण बाढ़ी पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना चोटपटक तथा अन्य जनस्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने भएकाले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न पनि आग्रह गरेको छ। साथै आकस्मिक स्वास्थ्य सेवाको निरन्तर सुनिश्चित गर्न र सम्भावित विपदका समयमा सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ। पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका सूचना अधिकारी सूरज घिमिरेले हिजो एक सूचना जारी गरी असौज 9 गतेदेखि 11 गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरी सहित भारी वर्षा हुने सूचना जल तथा मौसम विज्ञान विभागले जारी गरेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। भारी वर्षाका कारण भूक्षय बाढ़ी तथा पहिरोको जोखिम बढ़नका साथै हिमाली भूभागमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएकाले विशेष ख्याल राख्न विभागले सचेत गराएको छ। काठमाडौँ महानगरपालिकाले भोलिदेखि 11 गतेसम्म भारी तथा अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै महानगरवासीलाई सतर्क रहन आग्रह गरेको जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार ती दिन अत्यधिक वर्षाका कारण नदी तथा खोला नालामा पानीको बहाव बढ़न सक्ने र सड़क जलमग्न हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको हो। महानगरपालिकाको शिक्षा विभागकी महाशाखा प्रमुख सरस्वती पोखरेलले विद्यालय आउँदा जाँदा बाल बालिकालाई जोखिम हुन सक्ने भएकाले थप सावधानी अपनाउन आग्रह गर्नु भएको छ। उहाँले विद्यार्थीलाई नदी खोला ढल तथा डुबान भएका सड़कबाट टाढा रहन, विद्यालय आउँदा सुरक्षित बाटो प्रयोग गर्न र कक्षा कोठामा आवश्यक सावधानी बारे जानकारी गराउन आग्रह गर्नुभएको छ। सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको जानकारी दिनुभयो। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत देशभरका 753 पालिका मध्ये 512 पालिकाको अधिवेशन प्रक्रिया शुरू भएको छ। कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य सचिव राजु कटवालका अनुसार 58 जिल्लामा अधिवेशन उद्घाटन तथा बन्द सत्र सहित निर्वाचन प्रक्रिया शुरू भइसकेको छ। पालिका अधिवेशन शुरू हुन बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन प्रक्रिया सञ्चालन हुने उहाँले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा विभिन्न तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। बैठकमा अर्थमन्त्री सोडी वाग्लेले प्रस्तुत गरे

0: हजुर तपाईहरुको घर घरमा रेडियो मध्ये बस्छ।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902002।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
9: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
8: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
10: शुद्ध महका लागि कहाँ जाने त?
11: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
10: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
12: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
13: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
12: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
14: 800 भन्दा बढी व्यक्तिहरू अझै सम्पर्क विहीन रहेको सदनलाई जानकारी गराउनु भयो।
15: विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत 800 जना भन्दा बढी अझै सम्पर्क विहीन रहेको जानकारी प्राप्त भएको छ। राष्ट्र सेवा गर्दा गर्दै त्रिशुलीमा विलीन तथा सम्पर्क विहीन रहनुभएका विद्युत प्राधिकरणको कर्मचारीका आश्रित परिवारलाई तत्काल 5,00,000 रुपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराउँछ। आगामी दिनमा प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार थप सहयोग हुनेछ। त्यस्तै प्रभावित घर परिवार तथा व्यवसायीलाई विद्युत सेवासँग जोडिएको आर्थिक भारबाट थोरै राहत दिन बाढी प्रभावित ग्राहकको भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र पुनः विद्युत सेवा लिन चाहनेलाई निशुल्क नयाँ मिटर उपलब्ध गराउने निर्णय भएको छ। समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानको लागि 3,90,32,30,00,000 रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
14: मन्त्री श्रेष्ठले विपदपछि ऊर्जा क्षेत्रको पुननिर्माण र पुनरुत्थानका लागि मात्रै 3,90,00,000 रुपियाँ भन्दा बढी रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनुभयो। मन्त्री श्रेष्ठले बाढ़ीका कारण नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका गरी 11 विद्युत उत्पादन केन्द्र बन्द हुँदा राष्ट्रिय प्रणालीबाट कुल 410 मेगावाट विद्युत बाहिरिएको र सञ्चालनमा रहेका 275 मेगावाटका आयोजनामा प्रत्यक्ष क्षति पुगेको बताउनुभयो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यसै गरी बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाको बैठक अपरान्ह 1:15 तय भएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ।

0: मध्यचिन एफएम 91.4 मेगाहर्ट्ज।
1: सूर्य को विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
2: स्थापनाका लागि 1,50,00,000 सहयोग हस्तान्तरण गरेको छ। बाँकेको सिदनिया घाटमा
3: कार्यरत 800 जना भन्दा बढी अझै सम्पर्क विहीन रहेको जानकारी प्राप्त भएको छ। राष्ट्र सेवा गर्दा गर्दै त्रिशुलीमा विलीन तथा सम्पर्क विहीन रहनु भएका विद्युत प्राधिकरणको कर्मचारीका आश्रित परिवारलाई तत्काल 5,00,000 रुपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराउँछ। आगामी दिनमा प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार थप सहयोग हुनेछ। त्यस्तै प्रभावित घर परिवार तथा व्यवसायीलाई विद्युत सेवासँग जोडिएको आर्थिक भारबाट थोरै राहत दिन बाढ़ी प्रभावित ग्राहकको भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र पुनः विद्युत सेवा लिन चाहनेलाई निशुल्क नयाँ मिटर उपलब्ध गराउने निर्णय भएको छ। समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानको लागि 3,90,32,30,00,000 रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
2: मन्त्री श्रेष्ठले विपदपछि ऊर्जा क्षेत्रको पुननिर्माण र पुनरुत्थानका लागि मात्रै 3,90,00,000 रूपियाँ भन्दा बढ़ी रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनुभयो। मन्त्री श्रेष्ठले बाढ़ीका कारण नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका गरी 11 विद्युत उत्पादन केन्द्र बन्द।
4: आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू,
6: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्यूरो सर्जरी,
6: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
5: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: सीता के भो तिमलाई घुम्सेर बसेछौ
2: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
1: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम

0: व्यवस्था उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
1: छाती दम निमोनिया खोकी छेरो
0: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
1: मधुमेह सुगर मृगौला रोग पिसाब
0: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001
4: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50,000 कार्टुन पुरस्कार जित्नुहोस् ल गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
5: सञ्चालक नरेश कुमार श्रेष्ठ
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: यो दाँत दुखेर मर्नुभयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, बिजाबाट रगत आउने, बिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर वसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
8: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
11: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
12: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
12: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
13: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
12: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
13: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
12: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
15: समय बिहान 9 बजेदेखि।
13: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
15: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
16: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
17: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
17: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।

0: एक्सचेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेंज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: सब जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। उच्च अदालत तुलसीपुरले जग्गा धनीको अनुमति र कानूनी रूपमा अधिग्रहण बिना निजी जग्गामा अनाधिकृत रूपमा बाटो निर्माण गर्ने कार्य रोक्न आदेश दिँदै निषेधाज्ञा जारी गरेको छ। मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश एज्ञी बहादुर राणा मगरको संयुक्त इजलासले बुधबार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 10 साबिक टरीगा गाविस वडा नम्बर 5 स्थित किता नम्बर 222 को 19097 बिघा जग्गामा डोजर लगाउने बाटो बनाउने वा कुनै पनि किसिमको निर्माण कार्य नगर्नु नगराउन भनी विपक्षीहरूका नाममा अन्तिम आदेश जारी गरेको हो। देवबहादुर बस्नेतको नाममा दर्ता भएको उक्त जग्गाको सिमानामा रहेको जग्गा मासेर 6 मिटर चौडा बाटो निर्माण गर्ने बहानामा जग्गा धनीसँग कुनै छलफल र सहमति नै नगरी 150 वर्ग मिटर 950 मिटर लम्बाई र 3 मिटर चौडाई जग्गामा जबरजस्ती डोजर चलाउन थालिएको भन्दै उच्च अदालत तुलसीपुरमा रिट दायर गरिएको थियो। वडा अध्यक्ष एमराज केसी, वडा सदस्य ज्ञान बहादुर खड्का तथा स्थानीय व्यक्तिहरूले गैर कानूनी रूपमा बाटो विस्तार गरी जग्गा अतिक्रमण गर्न खोजेपछि आफ्नो संवैधानिक सम्पत्तिको हक रक्षाका लागि जग्गा धनी उमा बस्नेतले उच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। अदालतको मुद्दाले फैसला गर्दै विपक्षीहरूलाई म्याद सूचना तामेल हुँदासम्म लिखित जवाब पेश नगरी निवेदनको बेहोरा स्वीकार गरेको र जग्गा धनीको सहमति वा कानूनी प्रक्रिया पूरा गरी क्षतिपूर्ति दिएर अधिग्रहण गरेको प्रमाण नदेखिएको स्पष्ट परेको छ। नेपालको संविधानको धारा 25 तथा मुलुकी देवानी संयुक्त नागरिकलाई दिएको सम्पत्ति अधिकार र निर्वाध भोक्सलनको हक विपरीत निजी जग्गामा डोजर चलाएर संरचना बिगार्ने कार्य गैर कानूनी हुने ठहर गर्दै अदालतले उक्त निषेधाज्ञा जारी गरेको हो। दाङ सहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ। अरू ठाउँको तुलनामा पाल्पा र कपिल वस्तुमा धेरै पानी परेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ। कपिल वस्तु, गुल्मी, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोला नालामा पनि जल सतह बढ़दो क्रम रहे पनि हाल अवस्था सामान्य रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका हिमाली भेग बाहेक अरू सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधारे र आरी घोप्ने वर्षाको सम्भावना छ। महाशाखा अनुसार आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले घोराईका विद्यालयहरू आज र भोलि दुई दिन बिदा दिएको छ। महानगरपालिकाले प्रतिकूल मौसमका कारण महानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघ निर्वाचन तोकिएको मितिमै हुने भएको छ। यही असोज 11 गते निर्वाचनको मिति तय भएको छ। सोही अनुरूप निर्वाचन प्रक्रिया अघि बढ़ेको अवस्थामा मनोनयन दर्ताको विषयमा विवाद हुँदा रेवती रमण भट्टराईको नेतृत्वको निर्वाचन समितिले राजीनामा दिएको थियो। त्यसपछि उद्योग वाणिज्य संघको पदाधिकारी तथा पूर्व अध्यक्षको संयुक्त बैठकले मणिराम आचार्य को संयोजकत्वमा 3 सदस्यीय निर्वाचन समिति गठन भएको थियो। उक्त समितिमाथि पनि प्रश्न उठेपछि जिल्ला प्रशासनको पत्राचार भन्दै अध्यक्ष बसन्त जोशीले हाललाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिनुभएको थियो। तर संघका पूर्व अध्यक्ष सल्लाहकार नारायण प्रसाद भूषालको अध्यक्षतामा बुधबार बसेको बैठकले तोकिएकै समयमा निर्वाचन हुने निर्णय गरेको छ। बैठकले संघका अध्यक्ष भूषालले कसै संघ परामर्श नगरी एकल निर्णय गरेको भन्दै हालसम्म निर्वाचन प्रक्रिया अघि बढ़िसकेको अवस्थामा तोकेको समयमै निर्वाचन गर्ने निर्णय गरेको हो। संघको नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा 3 जना चुनावी मैदानमा रहेका छन्। अध्यक्ष पदमा ध्रुव कुमार गहतराज नेतृत्वको साझा व्यावसायिक प्यानल, नरेश कुमार श्रेष्ठको नेतृत्वको प्रजातान्त्रिक व्यावसायिक प्यानल र अनिल आचार्यको एकल उम्मेद्वारी रहेको छ।
सल्यानको दारमा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। यो सँगै गाउँपालिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ। दारमा गाउँपालिका 3 धुबाङकी 69 वर्षीय खली खत्रीको उपचारका क्रममा बुधबार साँझ नेपालगंजमा मृत्यु भएको हो। दारमा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार खत्रीमा असोज 3 गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नेपालगंज लगिएको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ। दार्मामा पछिल्लो एक महिना यता स्क्रब टाइफस संक्रमण तीव्र रूपमा फैलिएको छ। स्वास्थ्य शाखा अनुसार यसअघि वडा नम्बर 6 का 82 वर्षीय बलबहादुर थापा, 67 वर्षीय नरबहादुर बुढाथोकी, वडा नम्बर 5 का 69 वर्षीय तुलबहादुर खड्का, वडा नम्बर 1 का 51 वर्षीय खिमानन्द केसी, 67 वर्षीय तोताराम सुनार र 61 वर्षीय नरेन्द्र रोकाई तथा वडा नम्बर 2 का 12 वर्षीय नरेश ओलीको संक्रमणबाट मृत्यु भएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढ़ीका कारण ऊर्जा र सिंचाई क्षेत्रको पुनरुत्थानका लागि करिब 8 अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। प्रतिनिधि सभामा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै मन्त्री श्रेष्ठले प्रारम्भिक मूल्यांकनमा ऊर्जा क्षेत्रमा 3,90,62,30,00,000 र सिंचाईमा 4,94,30,00,000 रूपियाँको आकलन गरिएको जानकारी दिनुभएको हो। मन्त्री श्रेष्ठले विपदको असर ठूला जलविद्युत आयोजना र संरचनासँगै सामुदायिक प्रयोगमा रहेको नवीकरणीय ऊर्जा प्रविधिमा समेत उच्च रहेको बताउनु भएको छ। त्यस्तै बाढ़ीमा जलविद्युत आयोजना र संरचनामा कार्यरत 800 जना भन्दा बढ़ी अझै सम्पर्कविहीन रहेको मन्त्री श्रेष्ठले बताउनु भएको छ, जसमध्ये नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी रहेको उहाँले बताउनु भएको छ। बाढ़ी आउनु अघि माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा कार्यरत 1,433 जना मध्ये 955 जनाको सकुशल उद्धार भएको उहाँले बताउनुभयो। उक्त आयोजनाबाट 439 जना सम्पर्कविहीन रहेको र 39 सफ फेला परेको पनि जानकारी दिनुभएको छ। संघीय संसदका दुवै सदनको बैठक बिहिबार बस्दैछ। बिहान 8 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यसैगरी बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सनले फोहोर मैला व्यवस्थापन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाको बैठक अपरान्ह 1:15 बजे बस्नेछ। आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ। त्यसैगरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम भगलेले लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ। यसैगरी बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। यस्तै आज विभिन्न 5 समितिको बैठक बस्दैछ। निर्धारित कार्यक्रम अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनवाई समितिको पनि बैठक बस्दैछ। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
6: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
7: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
6: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
7: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
6: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
9: समय बिहान 9 बजेदेखि।
7: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: पीएफएक्स सिनेमाज घराई दस चौडीकोला दाङमा यही असोज दुई गते देखि भव्य प्रदर्शन भइरहेको छन्। नेपाली कथानाक चलचित्र झिङ्गे दाउ दुई
1: दुई दिन त हिँडिसक्यो नि हौ साइला,
2: के हो के त्यो रूपा?
0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
8: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
9: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-595-7694, मोबाइल नम्बर 98227974।

0: ランガオレディースメルエブリス。
1: स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज दुई गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र झिङ्गे दाउ दुई।
2: यसका दाजुभाइ के विधि बैरी बका होला, एक अर्कालाई त सम्झुरै सम्झिन्छ।
3: तिम्रा दाई भाउजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ।

0: को त र अर्थ मन्त्रालयको तहबाटै सरकारकै तहबाट सोचिनुपर्छ भन्ने लाग्छ मलाई।
1: अर्थतन्त्रलाई चलामान बनाउने मुख्य यो कार्यकारी अथवा संयन्त्रको रूपमा रहेको राष्ट्र बैंक चाहिँ राष्ट्र बैंकको भूमिका पनि अलिकति त्यति भरपर्दो सरकार जसरी उत्साहजनक ढंगले आयो जस्तो मौद्रिक नीतिको कुरै गर्दाखेरि पनि कर्मकाण्डी मात्रै आयो भन्ने आलोचना पनि भयो। गवर्नर लगायत यो समग्र संस्थाले नै अलिकति द्रुत गतिमा काम नगरेको भन्ने गुनासो पनि छ।
0: अब यसमा यसो छ, एउटा त हामीसँग चाँदैमा सबै कुरो भइ पनि हाल्दैन, साधन स्रोतको पनि सीमितता छ। अब सबै कुरो राष्ट्र बैंकले लिबरलै छोडिदिँदाखेरि फेरि बैंकहरूले के गर्छन् भन्ने अर्को प्रवृत्ति पनि समस्या त हो। फेरि राष्ट्र ब्याङ्कले चाहँदैमा सबै कुरो हुँदा पनि हुँदैन, किनकि मोनिटरी पोलिसी भनेको फिस्कल पोलिसीलाई सपोर्ट गर्ने एउटा मेकानिजम हो भन्छु म। मोनिटरी पोलिसी आफै लिड गरेर सबै अर्थ फिस्कल पोलिसीलाई ओभरटेक गरेर जान सक्ने स्थिति पनि हुन्छ जस्तो लाग्दैन हाम्रो भ्यूमा एटलिस्ट, होइन? अरूले त्यो भन्लान् तर मैले त्यो गर्नुपर्छ भन्दिनँ। किन भन्दाखेरि म त्यो एप्रोचमा विश्वास गर्छु कि मोनिटरी पोलिसीले फिस्कल पोलिसीलाई सपोर्ट गर्नुपर्छ भन्ने मान्यता राख्छु, किनकि निर्वाचित निकाय हो, लिड चाहिँ फिस्कल पोलिसीले नै गर्नुपर्छ भन्ने हो, अथेन्टिक हो। गर्न नसकेको कुरामा कानेर भन्दाखेरि मैले अहिले भने जस्तै निजी क्षेत्रको मनोबल उकास्नको लागि कोविडको इम्प्याक्टलाई न्यूनीकरण गर्नलाई के गरियो त? जे गरियो त्यो पर्याप्त भएन भन्ने कुरा चाहिँ साँचो हो। त्यसलाई अब राष्ट्र ब्याङ्क एक्लैले त्यो गर्न नसक्ने हो, हिजोको डिफल्टरहरूलाई पुनर्परिभाषित गर्न नसक्ने हो भने अर्थ मन्त्रालयको टिमलाई समेत इन्भल्भ गरेर एउटा नयाँ मेकानिजम बनाएर उनीहरूलाई यो कारणले 10 वर्षसम्म एउटा छुट्टै मेकानिजम हो, 5 वर्षसम्म छुट्टै मेकानिजम दिएर उनीहरूलाई मोटिभेट गर्न सक्यो एउटा, त्यो पाटोमा चाहिँ ध्यान दिनु पर्यो, होइन? अर्को चाहिँ यो खास गरी यो कमर्सियल यो के भन्छ यो अदालतहरू, यो खास गरी आर्थिक लेनदेनको मुद्दाहरू पनि चाँडो टुङ्गा उपभोक्ता अदालत मात्रै होइन, उपभोक्ता भन्नाले कन्ज्युमर्स राइटको कुरा मात्रै भयो, आर्थिक लेनदेनसँग सम्बन्धित मुद्दाहरू चाहिँ छिटो फर्सोट गरिदिने मेकानिजम पनि चाहियो, हामीसँग त्यो भएन। त्यसले गर्दाखेरि समस्या कानेर भइदियो भन्दाखेरि नेपालमा गएर व्यवसाय गर्दाखेरि आर्थिक लेनदेनमा मुद्दा पर्यो भने भासिन्छ, 20 वर्ष लाग्छ भन्नेपछि कुन चाहिँ आएर नेपालले लगानी गरिदिन्छ विदेशीले, होइन? नेपाली एनआरएनहरूले पनि लगानी गर्न हिचिचाउने अवस्था भयो। त्यसले गर्दाखेरि यहाँ के हुन पर्यो भने लगानी सुरक्षित छ र तिमीहरूले कमाएको पैसा राम्रोसँग लैजान सक्छौ है भन्ने वातावरण हामीले बनाउन पर्यो। त्यो व्यवहारबाट विश्वास नदिलाएसम्म वैदेशिक लगानी पनि आउँदैन, हाम्रो लगानीकर्ताले लगानी पनि बढाउँदैन। यो पाठमा चाहिँ हामीले सोच्नै पर्छ, किनकि फरेक्स जम्मा गरेर र लोनेबल फण्ड ब्याङ्कमा जम्मा गरेर देश धनी हुँदैन।
1: अब यो अर्थतन्त्र सुस्ताउनुको पछाडि जुन यो के भन्छ सहकारीहरू समस्याग्रस्त भनिन्छ, अहिले सरकारले ऋणीहरूको ऋण फिर्ता गर्ने प्रक्रिया पनि शुरू गरिराखेको अवस्था छ, यसमा यो कारक कति देख्नुहुन्छ?
0: सहकारीहरू पनि प्रब्लममा छन्, किन भन्दाखेरि सहकारीमा हिजो कुनै एउटा टेन्डेन्सी थियो कि धितो नराखिकन ऋण दिने, किनखेरि त्यो त ऐँचो पैँचो खर्च पर्छ चलाउनको लागि हो, सहज तरिकाले बचतकर्तालाई ऋण दिनुपर्छ भन्ने मान्यता पनि थियो। त्यो मान्यता चाहिँ कति बेलासम्म ठिक थियो भन्दाखेरि साना साना ऋणहरू दिनको लागि ठिक थियो, तर हामीले चाहिँ के गर्यौँ भन्दा सबै सहकारीहरूले जतिसक्दो ठूलो भरमा कारोबार गरेर देशलाई ब्याङ्कको तरिकाले जाँदाखेरि भएको समस्या हो। ऋण दिन चाहिँ ब्याङ्कको तरिकाले दिए तर धितो चाहिँ ब्याङ्कको तरिकाले राखेनन्, धेरै असहकारीहरूको समस्या त्यही छ अहिले। त्यो त्यति बेलाको विद्यमान परिस्थितिलाई ठिक ढंगले ह्यान्डल गर्न नसक्दाखेरि भएको हो, होइन? त्यो कारणले पनि सहकारीहरू समस्या छन्, तर त्यो सबैको भोलुम चाहिँ मनोज्ञ छैन भन्छु अर्थतन्त्रलाई डाइरेक्ट प्रभाव पार्नको लागि। त्यसले गर्दा हुन त्यस्तो भएको भए त जस्तै अब पैसा जति गएर फस्यो त्यसले गर्दा कारोबार भएन भन्ने हो भने त कमर्सियल ब्याङ्कमा त वाणिज्य ब्याङ्कहरूमा जम्मा भएको पैसा त लगानी भएको छैन नि त, लगानी गर्ने वातावरण भएको हो त त्यो पैसा त लगानी हुन्थ्यो र त्यसले कहीँ न कहीँ रिटर्न दिन्थ्यो होला। त्यही त सहकारीको कारणले मात्र यो सुस्थता आएको होइन, हामीले चाहिँ वास्तवमा लगानीकर्ताहरूको मनोबल बढाउन नसकेकै हुनाले यो समस्या भएको हो। लगानीकर्ताको मनोबल बढाउन सकेको भए धितो नराखिकन हिजो सहकारीबाट लोन लिए कहीँ गएर डुब्यो भने पनि अर्को ठाउँबाट लोन लिएर कारोबार गर्न सक्थ्यो नि त, तर त्यो लिँदा झन् ठूलो समस्यामा परिन्छ भन्ने चेत चाहिँ लगानीकर्ताहरूमा भयो। त्यही कारणले लगानीको माग बढेन, लगानीको माग बढाउनलाई हामीले राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयको टिमले साँच्चै एक्सर्साइज गरेर जानै पर्ने जस्तो देख्छु मैले। त्यो नगर्ने भने देशमा इन्भेस्टमेन्ट हुँदैन, इन्भेस्टमेन्ट अवश्य इकोनोमिक एक्टिभिटीहरू फर्स्ट आउँदैन, अर्थतन्त्र बढ्दैन।
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा

0: राष्ट्र बैंकले हालै निकालेको चालू आर्थिक वर्षको पहिलो महिना साउनको आर्थिक तथा वित्तीय स्थिति, अर्थतन्त्रका सूचक, बजारमा बढ़दो मूल्य वृद्धि र समग्र अर्थतन्त्रको अवस्थाबारे त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डाक्टर रमेश पौडेलसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: हेलो पिंकी, एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: कुनै सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यु पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचुक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दान। फोन नम्बर 082562510। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: जस्तै मैले आज लगातार एक हप्ता जति भयो थुप्रै ग्यासको बुलेटहरू काठमाडौँ आइरहेको देखेको छु। त्यो सानो गाडीहरूमा पनि भन्नाले यो सानो के भन्छ हामीले युटिलिटी भ्यान भन्छौँ क्यारे होइन, पछाडि ढालामा 50-30-30-40 त्यो के सिलिन्डरहरू बोकेर हिँड्ने गाडीहरू यत्र भेटिन्छन्, जीप जस्तोमा, अनि ठुल्ठुलो ट्रकहरूले पनि ग्यास बोकेको देखिन्छ। विभिन्न कम्पनीको, सिद्धार्थ कम्पनीको, सागर कम्पनीको, अरू विभिन्न कम्पनीको होइन, जति पनि कम्पनीहरू छन् गाडीहरू आइराखेका छ, तर उपभोक्ताले ग्यास पाएको छैन, मेरो घरमा पनि ग्यास छैन होइन। यो भनेको चाहिँ के हो भन्दाखेरि गभर्नेन्सको क्वालिटी नभएकै देखियो, किनकि ग्यास छ व्यापारले होल्ड गरेको देखियो। यसलाई कतिपयले पोलिटिक्ससँग गाँस छन्, हिजोका पालिका पुराना पार्टीहरूसँग अफिलिएटेड आदि इत्यादि भन्ने हिसाबले चाहिँ पनि मिडियाहरूले कतिपय सांसदहरूले पनि पार्लियामेन्टमा बोलेको देखिन्छ। तर त्यो पनि किन बेठेको भन्दाखेरि शासन सत्ता त अहिलेको सरकारसँग छ, जुनसुकै पार्टीको होस् त्यसलाई नङ्गाउन त सकिन्छ, ग्यासलाई तिमीले होल्ड गर्ने तर नबेच्ने किन गरेका हो भनेर जरिमाना गर्न सकिन्छ। त्यो भएर संयन्त्रले नै गभर्नेन्सको पाटोबाट कहीँ न कहीँ जसरी ध्यान दिनुपर्ने हो त्यो ध्यान दिन नसकेको जस्तो मलाई चाहिँ त्यो अनुभूति भएको छ कि सरकारले ग्यास उपलब्ध बनाएको छ, बजारमा गाडी पनि घुडिरहेका छन्, तर सम्बन्धित विक्रेताले हामीलाई ग्यास दिन सकेका छैन। सबैको भान्साको समस्या हो यो। तर नेचुरल समस्या के हो भन्दाखेरि इरान र इजरायल वा अमेरिकाको वारको कारणले गर्दा पेट्रोलियम प्रडक्टको मूल्य घटेको छैन विभिन्न कारणले। इन्डियाले पनि हामीलाई त्यो ढंगले घटेको अनुसार घटाएको छैन होला। अब हाम्रो आयल निगमको घाटा पनि टन्नै छ, त्यसले गर्दा यो पेट्रोलियम प्रडक्टको मूल्य घटाएको छैन। त्यो नघटुन्जेल हाम्रा मूल्यको चाप चाहिँ पर्ने नै भयो। तर समहाउ यो 5-6% हाराहारीमै राष्ट्र ब्याङ्कले उल्लेख गरेका छ, यसबाट त्यति धेरै आत्तिनु पर्ने चाहिँ होइन। र आशा के छ भने छिटै यो पेट्रोलियम प्रडक्टको मूल्य एक महिनाभित्र अलिक घट्छ कि भन्ने छ, यदि लडाईँ थप चर्किएन भने। तर यस्तो अवस्थामा हामीले ध्यान दिनुपर्ने के भने प्राइभेट सेक्टरले खर्च गर्न नसक्ने, जनताको घर चाहिँ किचन चाहिँ महँगो हुने भइसकेपछि बजारमा यो अलिकति सरकारले गर्ने खर्च बढाउन सकेको भए राम्रो हुन्थ्यो। अब त्यसको लागि अहिले अब यो भोटेकोसीको कारणले पुननिर्माणको काम पनि अब रफ्तारमा जान सक्नुपर्छ जस्तो लाग्छ एउटा, र सहयोग परिचालनको हिसाबले पनि ठिकै खालको सहयोग आएको छ हाम्रो कोषमा होइन। अर्थतन्त्रका वास्तवमा त्यो रिजनको त भोटेकोसीको कारणले मलाई लाग्छ 10-12 पालिकाहरू त एकदमै अप्ठ्यारो स्थितिमै छन्। तिनीहरूलाई कसरी रिभाइभ गर्ने, पूर्वाधारलाई हिजोको अवस्थामा कसरी ल्याउने भन्ने अर्को चुनौतीको बीचमा पनि सरकार छ। र हामीले धेरै आशा गरेको हाइड्रो इलेक्ट्रिसिटी भित्रको मोडालिटीलाई पनि कहीँ न कहीँ पुनर्विचार गरेर जानुपर्छ होला, किनकि धन्य धन्यै अब त्यो क्याचमेन्ट एरियामा उत्पादन हुने विद्युत भनौँ न हाम्रो करिब करिब 20% हाराहारी जस्तो देखियो होइन। त्यो एकै ठाउँ त्यसरी कन्सन्ट्रेट गर्दाखेरि त्यसले एकपछि अर्को प्रलय अथवा भनौँ न बाढ़ीको कारणले वा अरू यस्तै क्षतिको कारणले के अरे दुर्घटनाहरूको कारणले गर्दा हुने क्षति चाहिँ मनगे देखियो एउटा। र अहिले त अझ एक हिसाबले भन्यो भने रेस्क्युकै काम राम्रोसँग सकिएको छैन, प्लस हिजो त्यो क्षति भएको जमिनहरूलाई कसरी वर्गीकरण गर्ने, नक्साङ्कन कसरी गरिदिने, ती नागरिकहरूलाई कहाँनिर सेटल गर्ने, त्यो कुरामा पनि हामी अब सरकारको मेकानिजम अल्झिनुपर्ने छ। भनेपछि यस्तो अवस्थामा कन्टिन्जेन्सी पर्पोजबाट काम गर्नुपर्ने एउटा टिम र रेगुलर इकोनोमिक एक्सपान्सनको पाथमा गर्नुपर्ने कामको बीचमा एउटा डेभिएसन क्रिएट गरेर फरक देखाएर अर्थ मन्त्रालयले त्यो कामको नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ मलाई होइन। र फाइनान्सियली पर्सपेक्टिभबाट हेर्ने कुरामा चाहिँ अब जस्तै भनौँ न केही ब्याङ्कको ब्रान्चहरू बन्द भएको होला, त्यो त मोरलेस अहिले बाँचेको मान्छेहरूलाई डिजिटल क्युआर कोड आदि इत्यादि मार्फत पनि गइसक्या होला, त्यसले त्यति ठूलो असर परिहाल्दैन होला जस्तो लाग्छ। अर्को चाहिँ विद्युत पनि बरु पोलहरू छिटो व्यवस्थित गर्न सकिएला, तर खानेपानीहरू व्यवस्थित गर्न गाह्रो होला। भनेपछि पहिलो चुनौती त के हो भने त्यहाँको जनजीविकालाई कसरी नर्मलाइज गरिदिने, अहिले त अझ त्यहाँ महामारीकै डर छ, कति होइन घरपालुवा पशुहरू मरेका छन्, कतिपय मान्छेहरूकै लास कुहिने सड्ने बिग्रिने अवस्थामा छ, त्यसले अर्को प्रकृति प्रकोप वा होइन दुर्घटना निम्ताउन सक्छ, त्यसको क्षतिलाई कसरी न्यूनीकरण गर्ने यावत कुराहरूमा चाहिँ सरकारले एकैचोटि काम गर्नुपर्ने भएको हुनाले त्यो मेकानिजममा ध्यान दिनु पर्यो। त्यो चाहिँ स्थानीय पालिकाहरूले, प्रदेशको सरकारले र केन्द्रीय सरकारले पनि का पनि विभिन्न मन्त्रालयहरू एकैचोटि मिलेर काम गर्नुपर्छ होला। र अर्को चाहिँ मैले देखेको समन्वयको समस्या पनि देख्छु कतिपय ठाउँमा, जस्तै बाटोको एउटा समस्या छ, बिजुलीको अर्को समस्या छ, खानेपानीको अर्को समस्या छ, टेलिकम्युनिकेसनको अर्को समस्या, भने जति पनि पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरू छन् तीहरू एकापसमा मिलेर कोअर्डिनेटेड भएर काम गरिदियो भने यो छिटो समाधान हुन सक्ला, नभए भने यसको ल्याग इफेक्ट चाहिँ अर्को कोविडको जस्तो 2-3-4 वर्षसम्म पनि जान सक्छ। त्यसले गर्दा पुनर्निर्माणलाई पुनर्व्यवस्थित गरेर लानुपर्छ होला एउटा। अर्को चाहिँ बस्तीलाई पुनर्व्यवस्थित गर्नु पनि जरुरी छ। जुन ठाउँमा राज्य पुग्दैन, राज्य पुग्न समय लाग्छ, त्यो ठाउँको बस्तीलाई नयाँ ठाउँमा त सार्नु पर्यो, तर कसरी सार्ने, उसको रोजीरोटीलाई कसरी ग्यारेन्टी गर्ने, उसलाई के गर्न लगाउने सारिएको मान्छेलाई, होइन घर मात्र बनाइदिएर पनि सोल्युसन छैन, उसको दैनिक जीवारा के भन्छ जीवन गुजारा गर्ने माध्यम चाहियो, उसले कहाँ गएर जागिर गर्छ अथवा कस्तो खालको व्यापार गर्छ वा केटाकेटी कहाँ पढाउँछ वा होइन राज्यको मेकानिजमलाई उसले कसरी सम्पर्क गर्छ, ती सबै कुराको व्यवस्था व्यवस्थित गरेर मात्रै पुनर्व्यवस्थापनको बारेमा सोच्नुपर्छ होला क्षणिक बाहेक दीर्घकालीन हिसाबले। यो कुरामा पनि सरकारले ध्यान दिनुपर्ने हो जस्तो लाग्छ। र हामीसँग अप्ठ्यारो मात्रै छैन, कतिपय ठाउँमा यसलाई हामीले राम्रोसँग ट्याकल गर्न सक्यौँ भने सजिलोपन पनि आउला। त्यो भनेको चाहिँ अब अहिले यो खास गरी क्लाइमेट क्राइसिसको कारणले जति पनि समस्या आएको छ यो बारेमा विश्व चिन्तित छ, विभिन्न देशका पार्लियामेन्टहरूले आवाजहरू उठाइरहेका छन्, पार्लियामेन्टहरूले बोलिरहेका पनि छन्, अब हाम्रो सामान्य प्रधानमन्त्रीज्यू पनि अब संयुक्त राष्ट्रसङ्घको महासभामा यही कुरा इस्यु लिएर नै जाँदै हुनुहुन्छ। यो कुराबाट नेपाल एउटा लाइमलाइटमा दुःख वा सुख दुइटै कारणले आएको देखिन्छ। र क्लाइमेट सँग सम्बन्धित क्राइसिसमा हिमाल बच्यो भने समुद्र बच्छन्, र हिमाल र समुद्र दुइटै बच्यो भने मात्रै पृथ्वी बच्छ, र पृथ्वी बच्यो भने मात्रै मानव सभ्यता बच्छ भन्ने जुन कि म्यासेज हो, त्यो म्यासेज दिनको लागि एउटा राम्रो अपर्च्युनिटी पनि हो भन्ने लाग्छ। र त्यसरी लान सक्यो भने हामीले संयुक्त राष्ट्रको क्लाइमेट फण्डबाट पाउने, अरू विकसित राष्ट्रहरूबाट क्षतिपूर्ति वा क्षतिपूर्ति मात्रै नभनौँ, क्षतिपूर्ति भन्दा उहाँहरूलाई बाध्यता जस्तो होला, तर उहाँहरूकै प्रोटेक्सनको लागि पनि हामीले यो ग्लेसियर मेल्ट डाउन नहुने खालको, हिमालहरू जोगाउने खालको, जंगलहरू जोगाउने खालको एउटा सभ्यतामा छिर्नु पर्नेछ हो। त्यो कुरालाई चाहिँ अलि स्पिरिट गर्न सकियो, अलि ऱ्यापिडली त्यो त्यसमा कन्सन्ट्रेसन बढाउन सकियो भने त्यो चाहिँ आगामी जेनेरेसनको लागि पनि महत्वपूर्ण काम हुन्छ, र सरकारले यसमा ध्यान दियोस् भन्ने चाहन्छु म।
3: अहिलेसम्म सरकारी कोषमा राहत रकम विभिन्न संघ संस्था व्यक्ति लगायतबाट 15 अर्ब भन्दा माथि पुगेका छ, तर त्यहाँ अब खर्चको हिसाबमा सरकारी आकलनमा झण्डै 7-8 खर्बको आसपासमा, 6-7 खर्ब कति यति चाहिँ भन्ने छ। त्यसभित्र तत्काल आवश्यक बनाउन पर्ने पूर्वाधारहरू के हो, र दीर्घकालीन रूपमा पछि पनि विस्तारै गर्दा हुने चाहिँ के हुनसक्छ त्यस्तो?
2: एकदम राम्रो प्रश्न उठाउनुभयो। मैले अहिले पनि एउटा प्रसङ्ग भनेको छु, सरकारले रकम जम्मा गर्नु सफलता होइन, त्यो दयाको रूपमा पनि आउँछ, त्यसलाई बुद्धिमत्तापूर्ण ढंगले खर्च गर्नु नै सफलता हुनेछ। कोषमा पैसा जम्मा छ तर खर्च भएन भने सरकारको त्यो असफलता भन्छु म। जुट्नु पनि आफैमा ठूलो कुरो हो, तर त्यसलाई ठिक ढंगले खर्च गर्नु पर्यो, नम्बर एक। दोस्रो चाहिँ तपाईँले भनेको सन्दर्भमा यो जति पनि पैसा आएको छ यो रेस्क्यू र इमर्जेन्सी म्यानेजमेन्टको लागि आएको पैसा हो, यसलाई चाहिँ पूर्वाधारमा त्यहाँ त्यहाँ खर्च गर्छु भनेर सरकारले जोगाउनु पर्ने छ जस्तो मलाई लाग्दैन, किनकि 20 अरब जम्मा भएको भए पनि हाम्रो धन्दाधनै 7-8 खरब त खर्च भयो भनेर भनेकै छौँ, तर म त यसको नेट खर्च चाहिँ 10 खरब भन्दा बढी लगानी नगरिकन यो बन्नेवाला छैन, भनेपछि त्यो 10 खरबको लगानीमा सरकारले बचाएर 20 अरबबाट त पूर्वाधार बन्नेवाला छैन, चट्नी बराबर पनि हुँदैन।
3: त्यसले गर्दा
2: व्यक्तिको त अझ गाह्रो छ, भनेपछि सरकारले 7-8 खरब भने पनि मैले मोटामोटी 10 खरब भन्दा बढी जान्छ यो बनाउनलाई, पुरानो अवस्थामा ल्याउने वा त्योभन्दा राम्रो स्तरमा ल्याउने भन्नको लागि म त सुरुदेखि नै 10 खरब भन्दा माथि जान्छ भन्नेमा छु एउटा। अर्को चाहिँ बनाउनु पर्ने कुरामा चाहिँ दुईटा कुरा हामीले ध्यान दिउँ, हिजोको जस्तै बनाउने कि हिजोको भन्दा राम्रो बनाउने भन्दा डेफिनेटली राम्रो बनाउने, कुन अर्थमा राम्रो भन्दा पूर्वाधार अलिकति आधुनिक पनि हुनु पर्यो, त्यसले प्रोडक्टिभिटी बढाउनु पर्यो एउटा, त्यो भन्दा बित्तिकै खर्चै बढ्नपर्छ भन्ने छैन। अर्को हाम्रो निर्माणको प्रविधिमा पनि कहीँ न कहीँ सोच्नु पर्यो, किनकि आखिरी बेली ब्रिजले 10 वर्ष 15 वर्ष धान्छ भने होइन हामीले बेलिभरी चाहिँ लिएर जाउँ.
0: Wherever you are, stay connected with the wider world with the BBC World Service.
4: दाँत गिजा तथा मुख सम्बन्धी विश्व सेवा हरेक दिन अब घुराईमै.
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
4: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार.
6: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि.
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि. फोन 082562770.
2: बस्तीहरू चाहिँ को बारेमा हामीले सोध्नु पर्ने भयो. यो ठाउँमा प्रलय आयो भने के हुन्छ? त अर्को चाहिँ हामीले साइन्स एन्ड टेक्नोलोजीमा लगानी गरेर अहिले पनि यो प्राकृतिक प्रकोपहरूको इन्डिकेटरहरू चाहिँ छ, एप्सहरू पनि, तर त्यसले हाम्रो यो अहिलेको भोटेको सिट फ्लड फ्लास फ्लडलाई इन्डिकेट गर्न सकेन, सूचित गर्न सकेन. भनेपछि त्यसमा लगानी गरेर त्यो म्याग्निच्युड भन्दा माथिको नगर्ने भएको हुनाले गरेन, ठुलो आइदियो नि त. हामीले सोचे भन्दा पनि ठुलो आएको हुनाले सूचित गर्न सकेन भने त्यो भोल्युम र क्यापेसिटी पनि बढाउनु पर्यो. एउटा अर्को चाहिँ कस्तो खालको विपत्तिलाई कुन खालको सूचित सूचना प्रवाह गर्ने, होइन? सामान्य बाढी आएकोलाई गर्ने सूचना र यस्तो विपत्ति आएकोलाई गर्ने सूचना एउटै जस्तो भए र मान्छेहरू कन्फ्युजन भएर पनि मान्छेहरू त मरे नि. भोलिका दिनमा यो हुनु भएन. सूचनाको प्रवाहको मेकानिजम पनि तह तह अनुसार फरक गर्न पर्यो, होइन? सामान्य बाढी आउँछ भन्ने रङ्गल लिदिए आउने बेला होइन प्रलय नै आइदियो. बाढी भनेको चाहिँ सामान्यत 10-15-20-25-30 मिटर अग्लो हुनुपर्ने, यहाँ आइदियो 160-200 मिटर अग्लो. त्यो भएपछि मान्छेहरूलाई त्यो उम्किने स्थिति पनि भएन र क्षति ठुलो भयो. त्यो पाटो एउटा. अर्को चाहिँ मैले देखेको इको सिस्टम, इकोनोमिक सिस्टम भित्रको एउटा इको सिस्टम हुन्छ नि त. जस्तै कस्तो थियो भन्दाखेरि खोलापारी र खोलाबारी कृषकहरूले तरकारी फलफुलहरू उत्पादन गर्थे, मलेखुमा ल्याएर बेच्थे, फर इक्जाम्पल, होइन? अब अहिले त अब बेलिब्रिज बनेर वा झोलुङ्गे पुल त एउटा त बनिसक्यो क्या रे सायद. त्यसले गर्दा अलिकति मान्छेहरू मान्छे त हिँड्न सक्ने होला नि, गाडीहरू त आउन सक्ने स्थिति बन्दैन. गाडी वाइजाइ गर्नको लागि त वैकल्पिक बेलिब्रिज टाइपको बन्न अझै 1-2 हप्ता 1 महिना जतिमा बन्ला जस्तो लाग्छ मलाई, यो खालको रफ्तार मेन्टेन भयो भने पनि. त्यो बीचमा तिनीहरूलाई इको सिस्टमलाई कसरी लिङ्क गर्न सकिन्छ त भन्दाखेरि त्यही इन्स्टल गरेर त्यहाँभन्दा तलबाट ठुला ट्रकहरू प्रयोग गरेर होइन मलेखु अथवा त्यहाँभन्दा माथिल्लो पुल कहीँ प्रयोग गरेर ल्याउनु पर्ने होला. त्यो लाइनमा काम गर्ने एजेन्सीहरू चाहिँ हाम्रोमा रहेनछन् भन्ने देखियो कि एउटा क्राइसिस आउँदा बित्तिकै सप्लाई चेनमा प्रब्लम आइहाल्ने, होइन? अनि कृषकको खेती नष्ट हुने, त्यसलाई इन्सुरेन्सले पनि कभर नगर्ने, बजारले पनि कभर नगरिदिने समस्या देखियो. भनेपछि हिजो पनि त्यही समस्या आयो, हामीले सुधार गरेनौँ. आज पनि त्यही समस्या आइरहेको छ, हामीले सुधार गर्दैनौँ भने त हामीले कहिले पनि सुधार्दैनौँ. भनेपछि अब उपरान्त पुलहरू एउटा पनि नबन्दाखेरि सप्लाई चेनलाई कसरी मेन्टेन गर्ने भन्ने वैकल्पिक एउटा विकल्प पनि हामीले सोध्न पर्ने रहेछ. भनेपछि प्रत्येक खोलाको बीचमा डाँडाहरूमा वा खोचहरूमा साना स्मल अर्बन एरियाहरू डेभलप गर्नुपर्ने होला. त्यो हिसाबले पनि प्लानिङ पर्सपेक्टिभबाट सोच्नुपर्छ जस्तो लाग्छ. सो द्याट पछि आउने यस्ता क्राइसिसहरूको बेलामा त्यो मेकानिजमले काम गर्न सकोस्. भनेपछि त्यहाँबाट त्यहाँ जम्मा आउने, त्यहाँ जम्मा भएर वरि ल्याउनु पर्ने र त्यहाँबाट काठमाडौँ ल्याउनु पर्ने हो कि होइन? त्यो विकल्पहरू त्यसरी नबनाउँदाखेरिको समस्या जस्तो देखियो. सप्लाई चेन केही भयो भने बिग्रिहाल्ने. काठमाडौँको एउटा होइन भनौँ न, अस्ति नै अब मकवानपुरमा उस्ता तरकारी फालाफाल हुने भयो, यतापट्टि चाहिँ तरकारी महँगो हुने भयो, होइन? यस्तो खालको स्थिति नआओस् भन्ने कुराको सन्दर्भमा वैकल्पिक अर्बन हबहरूको बारेमा पनि सोच्नुपर्छ होला. ती चाहिँ नयाँ बस्तीहरू हुन सक्छन्, त्यो एउटा डिजाइन. अर्को चाहिँ जति बेला हामीले बस्तीहरूलाई पुनर्व्यवस्थित गर्छौँ त्यो बेला जबरजस्ती गरेर पनि भएन, फेरि कन्भिन्सै गर्नुपर्ने हो. कन्भिन्स गर्दाखेरि राज्यको भूमिका, उनीहरूको व्यक्तिगत भूमिका, एजेन्सीहरूको भूमिकालाई राखेर अनि एनालाइसिस गरेर गर्नुपर्ने होला. हो त्यो हिसाबले जाँदाखेरि स्थानीय पालिकाहरूले पनि काउन्सिलिङको पार्ट कतिपय मान्छेहरू त अहिले ज्यान चाहिँ बचेको छ परिवार पनि केही भएको छैन तर तलपट्टि त्यत्रो 200 मिटर अग्लो बाढी भएको देखिस् त मान्छे त त्यो होपलेस भएर बसेको छ नि होइन तिनीहरूलाई पनि कहीँ न कहीँ काउन्सिलिङको मेकानिजम चाहिन्छ होला यस्तो यस्तो भएको हो यसले अब उपरान्त क्षति गर्दैन तपाईँले मेडिटेसन गर्नुहोस् वा होइन यो खालको सिम्टम्स आउँदा यो खालको दबाई गर्नुहोस् भनेर कहीँ न कहीँ त काउन्सिलिङको मेकानिजम पनि चाहिन्छ होला मनोबल बढाउने खालको हो यो पाटोमा पनि सरकारले कहीँ न कहीँ काम गर्नुपर्छ यी काममा इन्टिग्रेटेड एप्रोचबाट काम गरियो भने आर्थिक विकास यसले त्यति ठूलो नकारात्मक असर नदिएला तर यो सबै कुराहरूमा हामीले इन्टिग्रेटेड एप्रोचमा काम गरेन भने त यसले कहीँ न कहीँ हाम्रो सोसाइटीलाई भोलिको हिसाबले अपाङ्ग बनाउन सक्छ त्यसतर्फ चाहिँ ध्यान दिनुपर्छ भन्ने लाग्छ
3: त्यहाँ सड़क अवरुद्ध भयो त्यस पछाडि ग्यास महँगीको कुरा पनि गर्यौं यो अन्ततोगत सबै चाहिँ भार उपभोक्ताको भान्सामा पुग्ने अवस्था के त्यो अस्ति भर्खरै पनि कृष्णभीरमा केही दिन 18-20 दिन जति सड़क त्यो अवरुद्ध हुँदाखेरि भाडा चाहिँ अलिकति बढ्यो त्यस कारणले ग्यासमा 100 रुपियाँ सरकारले बढायो त्यसमा आयल निगमले पनि स्वीकृति दियो व्यवसायहरूलाई अब यो आयल निगम घाटामा जाने कुरासँग त्यस पछाडि बाटो अवरुद्ध हुने कुरासँग उपभोक्ताको भान्सा कसरी जोडिन्छ यो विषय
2: एकदमै ठिक कुरा हो तर तपाईँले भनेको भन्दा मैले यो प्रब्लमलाई अलिक फरक ढंगले भनौँ सरकारले स्वीकृति दियो आयल निगमले 100 रुपियाँ प्रति सिलिन्डर मूल्य बढायो यो ठूलो कुरो मान्दिनँ मैले ठूलो कुरो के मान्छु मैले भन्दा 2000 को ग्यास 2100 पुगेको भए ठिकै थियो तर 2100 सट्टा 2500 2600 3000 3500 सिलिन्डर साट्ने नाममा 500 रुपियाँ एक्स्ट्रा होइन एउटा कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको ग्यास दिनु पर्दाखेरि 1000 रुपियाँ कतिपय ठाउँमा सिलिन्डर साटिँदैन नयाँ सिलिन्डर लैजानुहोस् 7000 तिर्नुहोस् जस्ता प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरू बढी घातक प्रवृत्तिहरू हुन् अप्ठ्यारो बेलामा नाफा कमाउन खोज्ने कालोबजारी प्रवृत्ति बढी हानिकारक छ लगानी बढ्यो त्यसले गर्दा 100 रुपियाँ बढाउँ भन्ने कुरा एउटा अन्डरस्ट्यान्डिङको लेभल हो त्यो कन्ज्युमरले त्यो कुरो बुझ्छन् क्राइसिसकै बेलामा एउटा अब दोस्रो कुरा हामीले इन्धनमा सधैँभरि परनिर्भर कति रहने भन्ने कुरा पनि हो किनकि हामीसँग अब उत्पादन त हामीले अहिले नेशनल ग्रिड लाइनमा जोड्न नसकेकै बिजुली 1000 मेगावाट भन्दा बढी छ त्यसलाई नेशनल ग्रिड लाइनमा छिटो जोड्नको लागि सरकारले किन सोच्दैन त्यो एउटा दोस्रो चाहिँ हामीसँग बिजुली पर्याप्त छ तर हाम्रा के छैनन् गतिलाई भन्दा लजिस्टिक्सहरू पूर्वाधारहरू राम्रो छैन भनेपछि ट्रान्सफर्मरहरू 1 वर्षभित्र चेन्ज गर्ने कुरामा विद्युत प्राधिकरणले किन प्लान गर्दैन के कला के हेरेर बसेको छ विद्युत प्राधिकरणले र अहिले पनि ट्रान्सफर्मर पड्किएको हुनाले ट्रान्सफर्मरले लोड धान्न नसकेको हुनाले तपाईँकोमा बिजुली राम्रोसँग आउन सकेका छैन भनेर किन भनिरहन्छ ठिक छ जहाँ जहाँनिर आँधी हुरी आउँछ पहाड़को बेल्ट होला त्यो ठाउँको समस्या अर्कै होला तर काठमाडौँ जस्तो सिटीमा बिजुली झ्याप झ्याप जानुपर्ने अनि त्यसको स्पष्टीकरण चाहिँ विद्युत प्राधिकरणले ट्रान्सफर्मरको कमजोरी लियो भनेर कति वर्ष बस्न मिल्छ हाम्रो उत्पादन त गएको 3 वर्षदेखि त हामीलाई पुग्ने भन्दा बढी उत्पादन गरिरहेका छौँ होइन तर किन लाइन जान्छ भन्दाखेरि विद्युत प्राधिकरणले पनि नेपालीको काठमाडौँमा एटलिस्ट काठमाडौँ पोखरा जस्तो मेन सिटीहरूमा जहाँ विद्युत पर्याप्त छ त्यो ठाउँमा 1 मिनट पनि वर्षमा लाइन जान्न भन्ने कुराको ग्यारेन्टी गर्न नसकेसम्म हामी वैकल्पिक इन्धनमा खास गरी बिजुलीमा आधारित चुलोमा नेपाली जनताको विश्वास भएन पकाउने बेलामा लाइन हुँदैन भन्ने नै छ त्यो कुराको विश्वास जति बेलासम्म विद्युत प्राधिकरणले दिलाउन सक्दैन त्यो बेलासम्म किचनमा पेनिक हुने प्रवृत्ति चाहिँ रहिरहन्छ त्यही भएर यो कुरामा चाहिँ विद्युत प्राधिकरणले ध्यान दिनु पर्यो गभर्मेन्टले सोलो टोलो कार्यक्रमहरू गरेर जानु पर्यो र अप्ठ्यारो बेलामा नाफा कमाउने प्रवृत्तिलाई कन्ट्रोल गर्नु पर्यो जुनसुकै संस्था जस्तोसुकै पार्टीसँग अफिलिएटेड मान्छेहरूले डिलर लिएर काम गरेको छ पनि उनलाई आजन्मा कैदसम्मको व्यवस्था गरेर सुशासनको झल्को दिन सक्नु पर्यो सरकारले
3: चाड पर्वको मुखैमा छौँ दशैं तिहार जस्तो महत्वपूर्ण चाड के हुन्छ अब यो मूल्य वृद्धि यही अवस्थामा रहने अवस्था देखिन्छ अथवा चाहिँ यसमा सरकारले चाहिँ तत्काल चाल्नुपर्ने कदमहरू यहाँले अलिकति संकेत गर्नु
2: अब यसमा के छ भने अब भनौँ न अहिले 10 वर्ष अगाडिको जस्तो काठमाडौँ होइन किनकि हामीसँग वैकल्पिक मार्गहरू पनि दुईटा तीनटा त यसै पनि चलेकै छन् कृष्णवीर बन्दै हुँदा पनि हेर्नु त पहिला तपाईँले कल्पना गर्नुहुन्थ्यो 1-2 हप्तासम्म एउटा यो त्रिभुवन राजमार्ग चले सरी पृथ्वी राजमार्ग चलेन भने काठमाडौँमा तरकारी त्यो मूल्य यहाँ पाइन्छ भने त कल्पना गरिन्थेन नि त तर अहिले त 3 हप्ता 2 हप्तादेखि कृष्णवीरको बाटोको कारणले गर्दा त्यो राजमार्ग नचल्दा पनि काठमाडौँमा तरकारीको हाहाकार भएन फलफुलको हाहाकार भएन पाइपलाइनले गर्दा पेट्रोलको हाहाकार भएन एउटा मात्रै कुराको हाहाकार भएको त्यो भनेको ग्यास त्यो ग्यास पनि सप्लाई साइडको समस्या भन्दा त्यो रिटेलर रिटेल साइडको समस्या हो। ग्यास नभएर मगाएको होइन कि इन्टेन्सन खराब भएर आफ्नै छिमेकीलाई आफ्नै नाता गोताका मान्छेहरूलाई समस्या पारेको आफ्नै मान्छेले हो भन्ने बुझ्नु पर्यो। यसलाई व्यवस्थापनको समस्या हो र यसलाई गभर्नेन्सको पार्टबाट कन्ट्रोल गर्नु पर्यो भन्ने हो एउटा चाहिँ। अर्को चाहिँ मूल्य बढ्ने कुरालाई यदि कृष्णपुरको बाटो पनि राम्रोसँग खुल्यो र अरू बाटाहरू ब्लक भएनन् थप प्रकोप आएन भने चाड पर्व भएको हुनाले मूल्य बढ्नुपर्छ जस्तो मलाई लाग्दैन अहिलेको सिनारियोमा। किनभने रेगुलर सप्लाई हुँदासम्म त बढ्नुपर्ने कारण त छैन एउटा। दोस्रो चाहिँ धेरै हर्षोल्लास पनि मा पनि अहिले नेपाल किन जानु हुँदैन भन्दाखेरि भर्खरै हाम्रो हजारौं घरबारहरू नष्ट भएका छन् त्यो दुःख मनाउने वर्ष पनि हो। त्यसले गर्दा चाडपर्व मनाऊ मिनिमम खर्चमा मनाऊ र व्यापारीहरूले पनि समयको के भन्छ त्यो अप्ठ्यारो समयको फाइदा नउठाउँ भन्ने मेन्टालिटीले काम गर्न पर्यो। सरकारले पनि अप्ठ्यारो मेन्टालिटीको आधारमा फाइदा उठाएको मान्छे भेट्दा बित्तिकै राम्रोसँग कारवाही गर्छ भन्ने म्यासेज गयो भने यो समस्या हुन्छ जस्तो लाग्दैन र कुनै पनि हिसाबले ग्यासको अभाव काठमाडौँ उपत्यकामा हुने कुरा स्वीकार्य छैन। त्यस्तै कथा चिनीको पनि छ। प्रत्येक वर्ष अनि यो चाडपर्व शुरू भयो कि चिनीको मूल्य बढ्छ यो पनि एकदम विशेष अनुसन्धानको विषय हो र यससँग संलग्न व्यापारीहरूलाई यथोचित कारवाही गरेर एउटा सिस्टममा ल्याउनुपर्छ भन्ने लाग्छ मलाई।
3: अब अन्त्यमा रमेश पौडेलज्यू यो अब भोटेकोशी बाढी पछाडि यसमा यो मानवीय संवेदनाको कुरा एउटा छ हामीले मानवीय क्षति ठूलो भोगेको कुरा अब यो पूर्वाधार बनाउनेदेखि लिएर अरू कुराहरूमा अर्थतन्त्रमा हाम्रो परेको असर यसमा चाहिँ सकेसम्म हामीले त्यो आफ्नो क्षतिप्रति सहितको ठूलो रकम चाहिँ पाउनका लागि चाहिँ के पहल कस्तो खालको मुद्दा उठाउनुपर्छ
2: होइन यसमा त मैले अहिले पनि इन्डिकेसन गरेँ यो सन्दर्भमा मैले दुईटा कुरा उठाउँ एउटा त प्रधानमन्त्रीको जानुपर्ने कारण पनि एकदम भ्यालिड छ जानु पनि भयो र जाँदाखेरि सबभन्दा राम मलाई मन परेको उहाँको सिम्प्लिसिटी विदाउट एनी फर्मालिटी उहाँले त्यसरी जानुभयो। यद्यपि सधैँ भरि यो गर्न हुन्छ कि हुँदैन त्यो अर्को विषय हो तर त्यो पनि आफैमा एउटा सुशासनको झल्को हो भन्ने लाग्छ। सानो टिम गएको छ सरकारी बढेनको खर्च कम भएको छ यी पोजिटिभ कुराहरू चाहिँ तलको समाजमा पुग्नुपर्छ र मन पनि पराएको छ जस्तो लाग्छ। बाटो जाम हुनेदेखि लिएर धेरै कुरा हुन्थे त्यो भएन विच इज गुड एउटा यस्तै टेन्डेन्सी रहिराखोस् सबैको मनमा भन्ने लाग्छ मलाई एउटा। अर्को चाहिँ तपाईँले उठाएको प्रश्नमा मैले अहिले पनि केही इन्डिकेसन गरेँ भने हिमाल बच्यो भने समुद्र बच्छ समुद्र बच्यो भने पृथ्वी बच्छ र पृथ्वी बच्यो भने मात्रै मानव सभ्यता बच्छ भन्ने कुराले अमेरिकाको युरोपको नेपाल जस्तो भूपरिवेष्टित र होइन गरीब राष्ट्रको प्लस हिन्दुकुश रिजनको र एकदम नन ल्यान्ड लक कन्ट्रीहरू भनौँ समुद्रसँग प्रत्यक्ष असर भएका अरू कन्ट्रीहरूका लागि पनि एकदमै महत्वपूर्ण विषय हो र हिमाल बचाउनको लागि नेपाल शुद्धिकरण हुनु पर्यो प्लस त्यसमा उहाँहरूको पनि भूमिका देखिनु पर्यो उहाँहरूले पनि फोहोर गर्नु भएन वा क्लाइमेटलाई डिटेरियर गर्ने खालका एक्टिभिटीहरू हुनु भएन प्लस वैकल्पिक ऊर्जाहरू अप्नाउनु पर्यो। त्यसको लागि वैकल्पिक ऊर्जाको सबभन्दा ठूलो स्रोत अहिलेको कन्टेक्स्टमा हिमाल हो नेपाल हो पानीको लागि मात्र होइन हाइड्रो इलेक्ट्रिसिटीको लागि पनि यहाँ नेपालमा लगानी ल्याउनु पर्यो होइन अनि त्यो ऊर्जालाई सबैले प्रयोग गरौँ र युरेनियम प्लस अरू खास गरी कोइलाबाट अथवा ट्रेडिसनल स्रोतबाट आउने इनर्जीलाई प्रयोग गर्न कम गरौँ वा नगरौँ होइन त्यो गर्दा बित्तिकै हिमाल नेपालमा अटोमेटिक समृद्धि आउँछ भन्छु म किनकि इन्डियाले अहिले पनि उनीहरूको ठूलो सोर्स अफ इनर्जी भनेको कोइला हो होइन चाइनाको अहिले पनि ठूलो सोर्स अफ इनर्जी भनेको युरेनियम टाइपको छ भनेपछि हाइड्रो इलेक्ट्रिसिटीको डिमान्ड बढ्ने सोलर पावरको डिमान्ड बढ्ने विन्ड पावरको इनर्जीको डिमान्ड बढ्ने ग्लोबल्ली हुँदा बित्तिकै नेपालमा त्यसै प्रस्पोरिटी आउँछ भन्ने लाग्छ कि तिनटैमा हामीले राम्रो गर्न सक्छौँ एउटा टेक्नोलोजीमा अलिकति लगानी गर्न सक्यो भने एउटा कुरा। अर्को कुरा चाहिँ उहाँहरूले अलिकति दिल उधार गर्नुपर्छ भन्ने म्यासेज पनि सम्बन्धित देशको पार्लियामेन्टहरूले कुरा उठाइरहेको पनि देखेको छु मैले अमेरिकाको पार्लियामेन्टमा अस्ट्रेलियाको पार्लियामेन्टमा होइन जर्मनको पार्लियामेन्टमा यस्तै कुराहरू उठ्नु पनि आफैमा राम्रो कुरा हो र उहाँहरूले हिजोका दिनमा यो आर्थिक सहायता पाउने राष्ट्रहरूमा कि त प्राकृतिक विपत्ति भएको हुनुपर्ने कि लडाईँ भएको विवाद भएको हुनुपर्ने होइन कि एकदम गरिबी चरम गरिबी भएको हुनुपर्ने जस्ता प्रावधानहरू थिए भने अब उहाँहरूको दिमागमा आर्थिक सहायता छुट्याउनको लागि नेपाल जस्ता देशहरू जसले चाहिँ इको सिस्टम बायोडाइभर्सिटी प्रोटेक्सनमा राम्रो काम गरेका छन् हिमालहरूको प्रोटेक्सन हिमालहरू केन्द्रित छन् उनीहरूलाई दिनुपर्छ भन्ने म्यासेज दिनु पनि जरुरी छ। यसको निम्ति पनि प्रधानमन्त्रीको भ्रमण यो सफल रहोस् भन्ने म कामना गर्न चाहन्छु।
3: हस्, यहाँलाई धेरै धेरै धन्यवाद यो समयको कुराकानीको लागि।
2: थ्याङ्क यू सो मच, तपाईँलाई पनि हार्दिक धन्यवाद अपर्च्युनिटी र प्रश्नका लागि पनि।
3: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक एवं अर्थविद, उहाँ राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुनुहुन्छ डाक्टर रमेश पौडेलज्यू। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। आजको कार्यक्रमबाट प्राविधिक साथी
8: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
9: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
13: सीता के भो तिमलाई, गुम्सेर बसेछौ?
14: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्चर्य मरिसक्यो।
13: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
14: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
17: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
18: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
17: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोथो, डन्डी फोर, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
18: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
19: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
20: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
21: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-5562-23, 98-78-18-617 र 98-78-35-643।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देव आपसालको नमस्कार। मौसममा आउन सक्ने सम्भावित प्रतिकूलता र वर्षाको जोखिमलाई ध्यानमा राख्दै दाङको घराई उपमहानगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। घराई उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले 2083 असोज 8-9 गते आज र भोलि विद्यालयहरू विदा गर्न र गराउन निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज 9, 10 र 11 गते देशका विभिन्न स्थानमा भारी वर्षा, बाढ़ी, पहिरो, डुबान तथा नदी कटानको जोखिम रहेको छ। सम्भावित विपदबाट विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको उपमहानगरपालिकाले जनाएको छ। विज्ञप्तिमा विपदको समयमा सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्नु परेमा आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ। साथै बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन अभिभावकहरूलाई विशेष अनुरोध गरिएको छ। मौसम प्रतिकूल रहने भएकाले सबैलाई सतर्कता र पूर्व तयारी अपनाउन उपमहानगरपालिकाले विज्ञप्ति मार्फत अपील गरेको छ। वर्षासँगै बाढ़ीको उच्च जोखिम रहेका दाङका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षादेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानसँगै दाङमा विपद जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय र प्रशासनले पूर्व तयारी थालेका छन्। सोही अन्तर्गत बाढ़ीको जोखिम रहेका देउखुरीका विभिन्न क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 गढ़का प्रमुख प्रहरी उपरीक्षक यदु कार्कीका अनुसार प्रहरी नायब उपरीक्षक बाबुराम थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार राप्ती नदीका नदी तटीय क्षेत्रमा पुगेर सचेतनामूलक माइकिङ गर्दै सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ। दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार राप्ती, बबई लगायत जोखिममुक्त क्षेत्रको पहिचान गरी सतर्कता अपनाइएको छ। यसैबीच विपदका सम्भावित घटनामा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय दाङले सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 गढ़ हेडक्वार्टर ज्वालामय भालुवाङलाई विभिन्न उद्धार सामग्री पनि हस्तान्तरण गरिएको छ। विपद जुनसुकै समयमा आउन सक्ने भएकाले पूर्व तयारीलाई प्राथमिकता दिँदै आवश्यक उद्धार सामग्री उपलब्ध गराइएको हो। उच्च अदालत तुलसीपुरले जग्गा धनीको अनुमति र कानूनी रूपमा अधिग्रहण बिना निजी जग्गामा अनाधिकृत रूपमा बाटो निर्माण गर्ने कार्य रोक्न आदेश दिँदै निषेधाज्ञा जारी गरेको छ। मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश यज्ञ बहादुर राणा मगरको संयुक्त इजलासले बुधबार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 10 साबिक टरीगाउँ गाविस वडा नम्बर 5 स्थित किता नम्बर 222 भएको जग्गामा डोजर लगाउने बाटो बनाउने वा अन्य कुनै पनि किसिमको निर्माण कार्य नगराउनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश दिएको हो। देवबहादुर बस्नेतको नाममा दर्ता गरेको उक्त जग्गाको सीमानामा रहेको 1.5 र 2 मिटर चौडा कुलो मासेर 6 मिटर चौडा बाटो निर्माण गर्ने बहानामा जग्गा धनीसँग कुनै छलफल र सहमति नै नगरी 150 वर्गमिटर 950 मिटर लम्बाई र 3 मिटर चौडाई जग्गामा जबरजस्ती डोजर चलाउन थालिएको भन्दै उच्च अदालत तुलसीपुरमा रिट दायर गरिएको थियो। वडा अध्यक्ष इमराज केसी, वडा सदस्य ज्ञान बहादुर खड्का तथा स्थानीय व्यक्तिहरूको गैर कानूनी रूपमा बाटो विस्तार गरी जग्गा अतिक्रमण गर्न खोजेपछि आफ्नो संवैधानिक सम्पत्तिको हक रक्षाका लागि उनकी श्रीमती उमा बस्नेतले उच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। अदालतले मुद्दाको फैसला गर्दै विपक्षीहरूलाई म्याद सूचना तामेल हुँदा समेत लिखित जवाब पेश नगरी निवेदनको बेहोरा स्वीकार गरेको र जग्गा धनीको सहमति वा कानूनी प्रक्रिया पूरा गरी क्षतिपूर्ति दिएर अधिग्रहण गरेको प्रमाण नदेखेको स्पष्ट पारेको छ। नेपालको संविधानको धारा 25 तथा मुलुकी देवानी संहिता नागरिकलाई दिएको सम्पत्तिको अधिकार र निर्बाध भोक्सोलनको हक विपरीत निजी जग्गामा डोजर चलाएर संरचना बिगार्ने कार्य गैर कानूनी हुने ठहर गर्दै अदालतले उक्त निषेधाज्ञा जारी गरेको हो।
र दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन तोकेको स्मृतिमै हुने भएको छ। यही असोज 11 गते निर्वाचनको मिति तय भएको छ। सोही अनुरूप निर्वाचन प्रक्रिया अघि बढ़ेको अवस्थामा मनोनयन दर्ताको विषयमा विवाद हुँदा रेवती रमण भट्टराई नेतृत्वको निर्वाचन समितिले राजीनामा दिएको थियो। त्यसपछि उद्योग वाणिज्य संघको पदाधिकारी तथा पूर्व अध्यक्षहरूको संयुक्त बैठकले मणिनाम आचार्यको समय जगतमा 3 सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। उक्त समितिमाथि पनि प्रश्न उठेपछि जिल्ला प्रशासनको पत्राचार भन्दै अध्यक्ष वसन्त जोशीले हाललाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिनुभएको थियो, तर संघका पूर्व अध्यक्ष सल्लाहकार नारायण प्रसाद भूषालको अध्यक्षतामा बुधबार बसेको बैठकले तोकिएकै समयमा निर्वाचन हुने निर्णय गरेको छ। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्री प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली जीबी रोड खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु चाहिँ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड छोराही दाल,
9: सम्पर्क मोबाइल 98-477-9770
10: र 98-578-6689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-85-90-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू
16: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694। होइन भाइला, लखर लखर कहाँ हिनेस?
10: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।
20: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
13: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
20: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
13: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
20: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
13: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
20: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
13: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
20: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
13: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
20: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
13: सम्पर्क नम्बर 082-560-23।
20: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: ओरेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघ को प्रांगण में, डीके पेट्रोल पंप को ठीक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारी का लागि राप्ति अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट, घोराही, दान। संपर्क मोबाइल नंबर 98578 30151, 98478 33133 र 98686 37244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राजो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9858318640 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825630218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825634479
8: मोबाइल नम्बर 9844967787

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। वर्षाको सम्भावना ठूलो सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मौसम विभागले देशका विभिन्न ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ। निरन्तर वर्षाका कारण बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदबाट दुर्घटना छुटपुट र जनस्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो। मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न भनेको छ। साथै आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपदका समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ। सम्भावित विपदका घटनामा बिरामीको स्थानान्तरण तथा रेफरल सेवा सहज बनाउन एम्बुलेन्स सेवाको पनि प्रभावकारी समन्वय र सञ्चालन गर्न तथा आवश्यकता अनुसार संघीय र प्रदेश स्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। प्रतिकूल मौसमका कारण वर्षाको जोखिमलाई हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै दाङको घुराई उपमहानगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मिति 2083 असोज 8-9 गते आज र भोलि विद्यालयहरू बिदा गर्न र गराउन निर्देशन दिएको हो। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज 9, 10 र 11 गते देशका विभिन्न स्थानमा भारी वर्षा, बाढ़ी पहिरो, डुबान तथा नदी कटानको जोखिम रहेको छ। सम्भावित विपदबाट विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको उपमहानगरपालिकाले जनाएको छ। विज्ञप्तीमा विपदको समयमा सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्नु परेमा आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ। साथै बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन अभिभावकहरूलाई विशेष अनुरोध गरिएको छ। मौसम प्रतिकूल रहने भएकाले सबैलाई सतर्कता र पूर्व तयारी अपनाउन उपमहानगरपालिकाले अपील गरेको छ। भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका हालसम्म 1453 जनाको शव फेला परेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको विवरण अनुसार बाढ़ी प्रभावित विभिन्न जिल्लाबाट 1451 जनाको शव फेला परेको हो भने उपचारका क्रममा काठमाडौँमा थप 2 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार रसुवामा 236, नुवाकोटमा 204, धादिङमा 72, चितवनमा 368, गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जनाको शव फेला परेको हो। बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले 4718 जनाको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ। उद्धार तथा खोजी अभियानसँगै शव पहिचान र व्यवस्थापनको कामलाई पनि तीव्रता दिएको छ। फेला परेका शवको पहिचानका लागि मृतक तथा आफन्तबाट हालसम्म 3364 डीएनए नमूना संकलन गरिएको छ। तीमध्ये मृतकका 1329 र आफन्तका 2035 नमूना रहेका छन्। नमूना डीएनए परीक्षण सहित आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1333 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन बाँकी 1421 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ। र सल्यानको दारमा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट थप 1 जनाको मृत्यु भएको छ। यो सँगै गाउँपालिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ। दारमा गाउँपालिका 3 धुबाङ्की 69 वर्षीय खली खत्रीको उपचारका क्रममा
बुधबार साँझ नेपालगंजमा मृत्यु भएको हो। तारमा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार खत्रीमा असोज 3 गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नेपालगंज लगिएको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ। दार्मामा पछिल्लो एक महिना यता स्क्रब टाइफस संक्रमण तीव्र रूपमा फैलिएको छ। स्वास्थ्य शाखाका अनुसार यसअघि विभिन्न सातजनाको मृत्यु भइसकेको छ। संक्रमण बढ़ेपछि गाउँपालिकाका विभिन्न ओडामा स्वास्थ्य कर्मीको टोली परिचालन गरिएको छ। टोलीले प्रभावित क्षेत्रमा पुगेर शंकास्पद बिरामीको परीक्षण तथा संक्रमितको उपचार गरिरहेको छ। बुधबार मात्रै ओडा नम्बर 5 181 जनाको परीक्षण गरिएकोमा 17 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिनुभएको छ। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्युरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
4: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
11: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दानको शंकर मेडिकल हलमा,
12: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
11: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
12: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
13: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 0825562023, 98478 1817 र 98478 3645।
16: हजुर गजबको अफर आयो, ल हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
17: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विट बिस्की।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पायल, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: होइन भाइला,
6: लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45 226।
3: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
8: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू,
8: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
9: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
8: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
9: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
8: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
3: समय बिहान 9 बजेदेखि।
9: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89028।

0: मेरो एभरेस्ट
1: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भूषालको नमस्कार। भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकाका क्षेत्रका विद्यालय आज र भोलि दुई दिन बन्द हुने भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय सिंहदरबार काठमाडौँले दाङ सहित देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेपछि तुलसीपुर र घोराहीका शिक्षा महाशाखाले सूचना जारी गर्दै विद्यालय बन्द गर्न आग्रह गरेका छन्। मन्त्रालयको असोज 7 गतेदेखि सार्वजनिक सूचना तथा आह्वान बमोजिम विद्यार्थी बालबालिका शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ। सम्भावित परिषदको जोखिमलाई ध्यानमा राख्दै सम्भावित विपदको जोखिमलाई ध्यानमा राख्दै वर्षा शुरू हुनु अघि नै आवश्यक सतर्कता र पूर्व तयारी अपनाउन स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। स्थानीय तहको निर्णयसँगै विद्यालय आज र भोलि बन्द रहनेछन्। त्यसपछि शनिबार र आइतबार पनि सार्वजनिक बिदा पर्ने भएकाले शैक्षिक संस्था लगातार 4 दिन बन्द हुने भएका छन्। विद्यालयहरू अब असोज 12 गतेदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। सल्यानको दारमा गाउँपालिकामा स्क्रब टाइफस रोगको संक्रमण बढ़दै गएपछि संघ र प्रदेश सरकारले प्रभावित क्षेत्रमा थप 1500 थान परीक्षण किट र आवश्यक औषधि पठाएका छन्। पछिल्लो दुई दिनमा 351 जनाको परीक्षण गर्दा 97 जनामा स्क्रब टाइफस पोजिटिभ भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। दार्मा गाउँपालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफसका कारण 7 जनाको मृत्यु भएको छ भने हिजो मात्र 1 जना गरी 8 जनाको मृत्यु भएको छ। संक्रमण बढ़ेपछि प्रभावित बस्तीमा स्वास्थ्य कर्मी परिचालन गरी उपचार परीक्षण तथा नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा थप सुरक्षण विशेषता सहितको 1000 रूपियाँ दरको बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै सिरिज 2025 अन्तर्गतको 1000 रूपियाँ दरको नयाँ बैंक नोट साबिककै आकारमा तर नयाँ रंग तथा सुरक्षण विशेषता सहित जारी गरिएको जनाइएको छ। नयाँ नोटमा बैजनी रंगको घेराभित्र फिक्का हरियो रंगको प्रयोग गरिएको छ। नोटको अग्रभागमा नेपालको पहिचानसँग जोड़िएको सगरमाथाको चित्र राखिएको छ भने लाली गुराँसको पानी छाप र 1000 अंकित पानी छाप समेत राखिएको राष्ट्र बैंकले जनाएको छ। दृष्टिविहीन व्यक्तिको स्पर्शबाटै नोटको दर पहिचान गर्न सकुन् भन्ने उद्देश्यले रोमन अक्षर एम तथा तेस्रा रेखाहरू राखिएका छन्। नेपाल राष्ट्र बैंकका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलको दस्तखत रहेको नोटमा नेपालको जैविक विविधता तथा वन्यजन्तु संरक्षणको सन्देश झल्काउने गरी नोटको पृष्ठभागमा भने चितवन स्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्या हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। राष्ट्र बैंकका अनुसार नयाँ 1000 रूपियाँको नोटको संकेत नम्बर 920000001 शुरू गरिएको छ। र संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहिबार 11 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यसैगरी बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक अपरान्ह 1:15 बजे बस्दैछ। आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ। यसैगरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका
सभापति कृष्ण प्रसाद पौडेलले विकास उक्त समितिको आर्थिक वर्ष 2082 र 83 वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै आज अन्य विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ। निर्धारित कार्यक्रम अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनवाई समितिको बैठक बस्दैछ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 0825562601, 98578935990, 98578131684।
10: यो दाँत दुखेर मर्नु भयो।
11: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
10: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
11: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
10: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
11: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
12: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
4: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
14: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
15: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
14: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
16: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
19: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
20: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-7694, मोबाइल नम्बर 9822-87-74-94।

0: रंगा मेरो एवरेस्ट
1: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टिरोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
1: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
6: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: 3 महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि 1 महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।

0: बेस्ट प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858834910
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला मध्याहको 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम, आजदेखि पानी पर्ने क्रम झनै बढ़ने। 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू, दशैं अघि नै सुनवाई प्रक्रिया सम्पन्न गर्ने। पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसाय उत्साहित, समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण हुने। राष्ट्रसंघ महासभामा अमेरिकी धम्की प्रति इरानको कड़ा प्रतिक्रिया, दुई देशबीच युद्ध अन्त्यका लागि साइड लाइन वार्ता। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज देशका विभिन्न ठाउँका साना नदी तथा खोलामा पानीको वहाव उल्लेख्य बढ़ने र केही जिल्लाहरूमा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ आसपासका जिल्ला भई बहने ससाना नदी तथा खोलामा पानीको वहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च जोखिम छ। छोटो समयमा ठूलो वर्षा हुँदा साना नदी, खोला तथा खरेमा पानीको वहाव एक्कासी बढ़न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। त्यसै गरी ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा बाढ़ीको जोखिम छ। त्यसै गरी सिन्धुली, ओखलडुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चो, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, त्यसै गरी मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितौन, नलपरासी पूर्व र पश्चिममा पनि बाढ़ीको जोखिम छ। त्यस्तै रूपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रूकुम पूर्व, पश्चिम, त्यसै गरी रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट जिल्ला र कालीकोट तथा आसपासका जिल्लामा बहने ससाना नदीको बहाव पनि बढ़ने सम्भावना छ। आज देशका विभिन्न 60 भन्दा बढ़ी जिल्लामा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। वर्षाको समयमा पानीको बहाव एक्कासी बढ़न सक्ने भएकाले खोला तथा नदीमा नजान, जोखिमयुक्त ठाउँमा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ। यसैबीच यति बेला लुम्बिनी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँमा वर्षा भइरहेको छ। पश्चिम कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलनामा पूर्वतिर बढ़ी वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधारे र आधीघप्टे वर्षाको सम्भावना छ। मौसम एकछिन खुले जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। संसदीय सुनवाई समितिले सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाएको छ। आज बसेको समितिको बैठकले प्रस्तावित राजदूतको योग्यता, कार्यक्षमता, योजना र उनीहरू विरूद्ध आउन सक्ने उजुरीलाई आधार बनाएर सुनवाई प्रक्रियालाई दशैं अगाडि नै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार सुनवाई प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन तीनवटा समानान्तर आधारमा काम गरिनेछ, जसमा प्रस्तावित राजदूतको शैक्षिक योग्यता, बायोडाटा, उनीहरूले प्रस्ताव गर्ने कार्ययोजना र नागरिक तहबाट प्राप्त हुने उजुरीहरू समावेश छन्। समितिले यी विषयको अध्ययन कार्यलाई तीव्रता दिएको छ। फ्लाई दुबईले पोखरा दुबई नियमित व्यावसायिक उडान शुरू गरेसँगै पोखराका पर्यटन व्यवसाय उत्साहित भएका छन्। हिजोदेखि शुरू भएको नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड़नका साथै पर्यटन, व्यापार तथा रोजगारीका क्षेत्रमा नयाँ अवसर सृजना गर्ने व्यवसायहरूको अपेक्षा छ। दुबईबाट पोखरा आएका यात्रुको स्वागत तथा पोखराबाट दुबई जाने यात्रुको विदायका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो चहलपहल देखिएको थियो। जनप्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसायी तथा आम नागरिक विमानस्थल पुगेका थिए। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै 4.5 घण्टाको उडानपछि फ्लाई दुबईको बोइङ 737 म्याक्स 8 जहाज हिजो बेलुकी 6:19 पोखरा विमानस्थलमा अवतरण गरेको थियो। 113 जना यात्रु लिएर आएको जहाजलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा दुबई सीधा हवाई उडानले पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण अवसर रहेको बताउनु भएको छ। डोल्पा जिल्लाको जोफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा पाङ्ग्रा खुस्किएको छ। नेपालगंजबाट 13 जना यात्रु सहित गएको जहाज आज बिहान अवतरणको क्रममा सामान्य समस्या देखिएको र अरू कुनै ठूलो क्षति नभएको डोल्पाका प्रमुख जिल्लाधिकारी जुनु हमाल ढकालले उज्यालोलाई जानकारी दिनुभयो। प्रतिकूल मौसमका कारण अरू उडान पनि भएका छैन। सामान्य दुर्घटना भएकाले जहाज धावन मार्गमै रहेको र यसको प्राविधिक जाँच भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अमेरिकाले नेपाललाई झण्डै 4.5 अर्ब रूपियाँ सहयोग गर्ने, सुन चाँदीको भाव आज घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रसिद्ध विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम आजदेखि पानी पर्ने क्रम अझै बढ़ने 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसाय उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू प्रधानमन्त्री बालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्दै हुनुहुन्छ। उहाँले भोलि नेपाली समयअनुसार बिहान राष्ट्रसंघीय महासभाको 81 सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालले जोड़ दिएको छ। अमेरिकाले बाढ़ीपछिको पुननिर्माण तथा प्रभावित समुदायको राहत र पुनरुत्थानका लागि नेपाललाई 3,10,00,000 अमेरिकी डलर अर्थात 4,60,00,000,000 रूपियाँ सहयोग गर्ने भएको छ। राष्ट्रिय संघको 81 महासभामा सहभागी हुने क्रममा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालसँग हिजो भएको भेटमा राजनैतिक मामिला सम्बन्धी अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले यो सहयोगबारे जानकारी गराउनु भएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,200 रूपियाँले घटेर 2,59,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,300 रूपियाँ थियो। यस्तै आज चाँदी तोलामा 165 रूपियाँले घटेको छ। हिजो तोलाको 4,815 रूपियाँमा कारोबार भएको चाँदी आज 4,650 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा शुरू भएको छ। केन्द्रीय कमिटिको बैठक चलिरहेको अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावहरूलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी छ। पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावलाई अध्यक्ष ओलीले राजनैतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि इरानले अमेरिकी दबाव सामु नझोक्ने र थप आक्रमण भए कड़ा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनु भएको थियो। इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसूद पेजेस्केनले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी नागरिक कुनै पनि दबाव सामू नझुक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघको महासभाको साइड लाइनमा अमेरिका र इरानबीच मध्यस्थता मार्फत अप्रत्यक्ष वार्ता पनि भइरहेका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार दुवै पक्षबीच लामो छलफल भएको छ र मध्यस्थकर्ताहरूले वार्तालाई निरन्तरता दिने बताइएको छ। अब खेल खबर। जापानको आइची नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समचरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम, आजदेखि पानी पर्ने क्रम अझै बढ़ने, 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू, दशैं अघि नै सुनवाई प्रक्रिया सम्पन्न गर्ने, पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसाय उत्साहित, समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण, राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति इरानको कड़ा प्रतिक्रिया, दुई देशबीच युद्ध अन्त्यका लागि साइड लाइन वार्ता, र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे

0: एकानब्बे थुप्लो चार मेगा आर्टमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825562018।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607434 र 0825601038।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
13: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
14: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
5: डाक्टरद्वारा दिइने सेवाहरू
3: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
5: बिना टाका प्रभावकारी उपचार,
14: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
5: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
14: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज,
5: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
15: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
7: दिव्य फार्मेसी कोही 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 0825904110, मोबाइल नम्बर 9848728913, 9848826163 र 9905912871।
16: खुशीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
18: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुशीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्ने खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
20: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684।
21: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
22: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
21: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
22: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
21: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
22: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
15: बिरामी जाँचो निमिति यही असोज 10 गते शनिबार
5: समय बिहान 9 बजेदेखि।
21: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9898।

0: रेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस र फ्री एक्सेसरी। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

प्रोग्राम क्रिस्टियन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेरो पनि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 9847268773।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिन टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: का हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 082562707।
5: हेलो पिंकी,
6: बोल दिन।
5: एलईडी टीवी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र कहाँ?
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यू पिंकुली भनेको।
5: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
10: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
9: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082591794, मोबाइल नम्बर 98227874।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङका विभिन्न सड़क खण्डमा सड़क बन्द हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले यही असोज 9 गतेदेखि 11 गतेसम्म भारी वर्षाको सम्भावना बताएपछि जिल्लाका विभिन्न सड़क खण्डमा सड़क बन्द हुने भएको हो। आजदेखि लागू हुने गरी हरेक दिन बेलुकी 5 बजेदेखि बिहान 6 बजेसम्म जिल्लाका 5 वटा सड़क खण्डमा सड़क बन्द गरिने जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना मार्फत जानकारी गराएको हो। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्ड, भालुवाङदेखि प्युठान चकचके सड़क खण्डको भालुवाङदेखि गनहा खोलासम्म शहीद मार्ग अन्तर्गत घोराई होलेरी सड़क खण्ड बन्द गरिने भएको छ। त्यसै गरी खोराई मुरकुटी सड़क खण्ड र तुलसीपुर सुर्खेत सड़क खण्ड अन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्मको सड़क खण्ड पनि बन्द हुने जनाइएको छ। भारी वर्षाको सम्भावना रहेपछि दाङको देवखुरी स्थित राप्ती नदीको तटीय क्षेत्रमा नजान सशस्त्र प्रहरीले माइकिङ मार्फत सर्वसाधारणलाई आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कता बढ़ाएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 हेडक्वार्टर ज्वालामाईगण भालुबाङले राप्ती नदीको तटीय क्षेत्रमा पुगेर माइकिङ गर्दै नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षित स्थानमा रहन आग्रह गरेको गणका प्रमुख एसपी यदु कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार डीएसपी बाबुराम थापाको कमाण्डमा खटिएको टोलीले नदीको तटीय क्षेत्रमा पुगेर सचेतनामूलक माइकिङ गरेको हो। नदीमा पानीको बहाव बढ़ेको, पानी धमिलो भएको, ढुंगा तथा रूख बगाउँदै ल्याएको वा असामान्य आवाज सुनिए तत्काल अग्लो तथा सुरक्षित स्थानमा जान सर्वसाधारणलाई आग्रह गरिएको उहाँले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय दाङले बाढ़ी, पहिरो, डुबान र कटानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जिल्ला प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेका अनुसार अत्यावश्यक काम बाहेक टाढाको तथा रात्रिकालीन यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान र जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ। राप्ती बबई लगायत जिल्लाका विभिन्न नदी तथा जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सतर्कता अपनाइएको उहाँले बताउनुभयो। लुम्बिनी प्रदेशमा असोज 9 गतेदेखि 11 गतेसम्म मेघ गर्जन, चट्याङ र हावाहुरी सहित धेरै वर्षा तथा केही स्थानमा अति ठूलो वर्षा हुन सक्ने पूर्वानुमानपछि प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले अपील जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढ़ी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र शहरी क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले प्रदेशवासीलाई सतर्क रहन आग्रह गर्नुभएको हो। उहाँले भारी वर्षाका कारण नदी, खोला तथा नालामा पानीको बहाव बढ़नुका साथै सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले नदी तथा खोला किनार गहिरो जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न अनुरोध गर्नुभएको छ। उहाँले धानबाली भित्र्याउने समय रहेकाले किसानलाई मौसमको अवस्था हेरेर कृषि विज्ञको सल्लाह अनुसार आवश्यक तयारी गर्न पनि आग्रह गर्नुभएको छ। वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न उहाँको सुझाव छ। मुख्यमन्त्री आचार्यले सम्भावित विपदलाई ध्यानमा राख्दै प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवाला निकायले पूर्व तयारी, पूर्व उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनु भएको छ। र मानव अधिकार तथा बाल अधिकारको संरक्षणमा क्रियाशील संघ संस्था तथा नागरिक सञ्जालका प्रतिनिधिले भोटेकोशी बाढ़ीबाट पाठ सिक्दै विपद पूर्व तयारी, उद्धार, राहत, पुनस्थापना तथा प्रभावितको संरक्षणलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। जलवायु परिवर्तनका कारण बढ़दै गएको विपदको जोखिम न्यूनीकरणसँगै विपदका समयमा मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि जलवायु शासनलाई प्रभावकारी बनाउनु पर्ने
उनीहरूको भनाई छ। अनौपचारिक सेवा केन्द्र इन्सेक, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च, मानव अधिकार एलायन्स र जागृति बाल तथा युवा सरोकार नेपाल लगायत संस्थाको संयुक्त आयोजनामा काठमाडौँमा भएको जलवायु न्याय र मानव अधिकार विषयक संवादमा सहभागीले विपद व्यवस्थापनलाई अधिकारमुखी बनाउनु पर्नेमा जोड दिएका हुन्। भोटेकोशी बाढ़ीबाट आएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सहभागीले विपत्ताको खोजी, परिवार पुनर्मिलन, राहत तथा पुनस्थापनाका कामलाई प्रभावकारी बनाउनु पर्ने बताएका थिए। मानव अधिकार एलायन्सका अध्यक्ष विदुर सुवेदीले ठूला देशका गतिविधिको असर नेपाल जस्ता मुलुकले भोग्नु परेको भन्दै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी पैरवी आवश्यक रहेको बताउनुभयो। हवस् त, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
6: सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।
8: के तपाईँलाई पायल सुस्ता फुस्ता भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
9: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: मेरो एभरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: ओरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686-2044।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: सर से सरक गई तेरी चुनरी हो।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गुद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।

0: भीएफएक्स सिनेमाज घराई दस चौडीकुला दाङमा यही असोज दुई गते देखि भव्य प्रदर्शन भइरहेको छन् नेपाली कथानाक चलचित्र झिङ्गे दाउ दुई।
1: दुई दिन त हिँडिसक्यो नि हौ साइला,
2: के हो कि तेरो पा?
0: साथै नेपाली कथानाक चलचित्र कार्की साइला हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
1: तपाईँ राख्नु पर्यो नि।

0: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
1: The real game begins now।
2: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य,
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति।
2: साथै नेपाली कथानायक चलचित्र बाहेक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
4: जस्तो नलायक छोरा संसारमा फसेको पनि नहोस्।
5: होइन भाइला,
6: लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9558745226।
9: मध्य पश्चिम चाँड च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। महिलाको सहभागिता, आत्मविश्वास र सुरक्षित सवारी संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले तुलसीपुरमा आयोजित महिला स्कूटर स्लो रेस प्रतियोगिता सम्पन्न भएको छ। आर्कटिक इन्टरटेनमेन्टको आयोजनामा तुलसीपुर स्थित अरणीको मैदानमा सम्पन्न प्रतियोगितामा 46 जना महिलाको सहभागिता रहेको थियो। प्रतियोगितामा सुधा सुमन ढकाल प्रथम, कृष्णी चौधरी द्वितीय र विप्लव भट्टराई तृतीय हुनुभएको छ। प्रतियोगितामा प्रथम हुने ढकाललाई 5,000 रूपियाँ, द्वितीय हुने 2,500 रूपियाँ र तृतीय हुनेलाई 1,250 रूपियाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै प्रतियोगितामा सहभागी सबै प्रतियोगीलाई प्रमाणपत्र, एक थान टीशर्ट र नेपाली कथानक चलचित्र वा एक योद्धा हेर्नका लागि 2 टिकट उपलब्ध गराइएको आर्कटिक इन्टरटेनमेन्टका समन्वयकर्ता जग्गु भण्डारीले जानकारी दिनुभयो। दंगाली निर्माता बसन्त लम्साल र अनिल बुढा थोकीले निर्माण गरेको चलचित्र वा एक योद्धा आगामी असोज 9 गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउँदैछ। कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, खेलाड़ी, पत्रकार लगायतको सहभागिता रहेको थियो। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष 2083-84 को शुरूआती 2 महीनामै ठूलो परिमाणमा अवैध हतियार बरामद भएका छन्। प्रदेश प्रहरी कार्यालय दाङका अनुसार साउन र भदौमा प्रदेशका विभिन्न जिल्लाबाट घरी 313 थान अवैध हतियार बरामद गरिएको हो। बरामद हुनेमा भरुवा बन्दुक, पिस्तोल, रिभल्भर तथा नक्कली हतियारसँगै गोली, छर्रा, बारूद र क्याप लगायतका सामग्री रहेका छन्। प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरी अनुसार हात हतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरमा साउन र भदौमा 5-5 जना गरी 10 जना पक्राउ परेका छन्। प्रहरीको तथ्याङ्क अनुसार साउन महिनामा मात्रै 186 नाल भरुवा बन्दुक, 2 थान पिस्तोल र 1 थान नक्कली पिस्तोल बरामद भएको थियो। त्यसै गरी 4 राउण्ड गोली, 45 थान छर्रा, 350 ग्राम बारूद र 12 क्याप समेत बरामद गरिएको प्रहरीले जनाएको छ। साउनमा सबैभन्दा धेरै भरुवा बन्दुक दाङबाट बरामद भएको छ। दाङबाट 90 नाल भरुवा बन्दुक बरामद हुँदा प्युठानमा 79 नाल बरामद भएका छन्। यस्तै रोल्पाबाट 8, रूकुमबाट 5, कपिलवस्तुबाट 6, गुल्मीबाट 5, अर्घाखाँचीबाट 2 र नवलपरासीबाट 1-1 नाल भरुवा बन्दुक बरामद भएको प्रहरी विवरणमा उल्लेख छ। त्यस्तै रूपन्देहीबाट 1 थान रिभल्भर र 1 थान नक्कली रिभल्भर तथा कपिलवस्तु र बर्दियाबाट 1-1 थान पिस्तोल बरामद गरिएको छ। 2 महिनाको अवधिले लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका विभिन्न जिल्लामा अवैध हतियार अझै प्रहरीका लागि चुनौतीको रूपमा रहेको देखाएको छ। दाङका विभिन्न सड़क खण्डमा सड़क बन्द हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले यही 9 गतेदेखि 11 गतेसम्म भारी वर्षाको सम्भावना बताएपछि जिल्लाका विभिन्न सड़क खण्डमा सड़क बन्द हुने भएको हो। आजदेखि लागू हुने गरी हरेक दिन बेलुका 5 बजेदेखि बिहान 6 बजेसम्म जिल्लाका 5 सड़क खण्डमा सड़क बन्द गरिने जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना मार्फत जानकारी गराएको हो। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्ड, भालुबाङदेखि प्युठान चकचके सड़क खण्डको भालुबाङदेखि गना खोलासम्म, शहीद मार्ग अन्तर्गत घोराई होलेरी सड़क खण्ड बन्द गरिने भएको छ। यसै गरी घोराई मुर्कुटी सड़क खण्ड र तुलसीपुर सुर्खेत सड़क खण्ड अन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्मको खण्ड पनि बन्द हुने भएको छ। र भारी वर्षाको सम्भावना रहेपछि दाङको देउखुरी स्थित राप्ती नदीका तटीय क्षेत्रमा नजान सशस्त्र प्रहरीले माइकिङ मार्फत सर्वसाधारणलाई आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले असोज 9 देखि 11 गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कता बढ़ाएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 हेडक्वार्टर ज्वालामाई गणक भालुबाङले राप्ती नदीको तटीय क्षेत्रमा पुगेर माइकिङ गर्दै नदी किनारमा नजान, जोखिम युक्त क्षेत्रमा नबस्न र सुरक्षित स्थानमा रहन आग्रह गरेको गणका प्रमुख एसपी एदु कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार डीएसपी बाबुराम थापाको कमाण्डमा खटिएको टोलीले नदीको तटीय क्षेत्रमा पुगेर सचेतनामूलक माइकिङ गरेको हो। नदीमा पानीको बहाव बढ़ेको, पानी धमिलो भएको, ढुंगा तथा रूख बगाउँदै आएको वा असामान्य आवाज सुनिए तत्काल अग्लो स्थानमा, सुरक्षित स्थानमा जान सर्वसाधारणलाई आग्रह गरिएको उहाँले बताउनुभयो। हवस्त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीवित रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: great chakatra, no it like pro. Rashita pa from 2 and 4 sa yes ma hamro patro.
1: Nepal ma sarvadhik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
8: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-5635509 र मोबाइल 9845065323।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
9: सम्पर्क फोन 082-5590079, मोबाइल नम्बर 9847810030 र 9829954555।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
14: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
15: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर RK झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
14: डाक्टर RK झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै डेंगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
15: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
16: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
17: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 0825 98 र 98
18: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
19: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
19: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
18: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34 910
18: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
20: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिली मध्यपश्चिम 91.4 मेगाहर्ज

राम राम मैगरको बिलाहुङ्क्र हार्दिक स्वागत बा थारू भाषाकै कार्यक्रम अपनाको आवाजमा पक्कफी मै बाटु अपनाको माझमा उपस्थित हो सकल बाटु शालिकराम चौधरी पक्कफी आजै हाम्रो उपस्थित हो सकल बाटे हाम्रो अपनाको आवाज लेखन यो समयमा बिहिबारको दिन हाम्रो दुई बजेका मध्यपश्चिम हाइलाइट्स पासमा करिब करिब हाम्रो तीन बजेसम्म रहना गर्थे उहाँ अनुरूप आजै उपस्थित हो सकल बाटे पक्कफी अपनाको आवाज अपनाको कार्यक्रम हो अपन प्रतिभा सुनिना कार्यक्रम हो अपना अपना गीत गजल कविता ज्यासुकी प्रतिभा ज्यास रेडियोमा सुनिना लायक आफ्नो प्रतिभा अपनाउक र सुनाई सक्ने बाटी अगर कलाक अपनाउक र 082568054 नम्बर डायल गरिकन आइपर्न हुन्छ अपनाउक र यी नम्बर डायल गरिकन आइबी कलासै पक्कफे आफन प्रतिभा सुनाई सक्ने बाटी रमाइलो गफगाफी हुने बा नैगरको बिलहाउक र अपनाउक र रेडियो मध्यपश्चिम इन्टरनेटको पहुँचम बाटीका लासै www.radio.org लगइन गरिकन सुन फेसेक्ने बाटी उसका हाम्रो पात्रो मोबाइल एप्लिकेशन मसेफे अपनाउक्र रेडियो मध्यपश्चिम सुन सक्ने बाटी हाम्रा अपनाको आवाज रेडियो मध्यपश्चिम कि फेसबुक मसेफे हाम्रो लाइभ करल बाटी अपनाउक्र रेडियो मध्यपश्चिम नेपालीमा टाइप गरिबिक लासै पक्कै उहाँसे अपनाउक्र भेटिने बाटी सुन सक्ने बाटी उहाँसे फे धुर माध्यमबा अपनाउक्र जहाँसे सहज उठा उहाँसे अपनाउक्र सुनका साथ दिबिकन आशा फिलियल बाटी यी कार्यक्रममा आकन आफन प्रतिभा सुनैना कार्यक्रम हो अपनाउक्र आफन प्रतिभा धर सिक्ने बाटी हाम्रा अपनाउक्रको प्रतिभा कदर कृति दान्सी पुरस्कारकै व्यवस्थापकै दरखले अपनाउक्र प्राप्त गर्ने बाटी स्वर्गद्वारी वाटर सप्लायर्सकै तर्फ से जहाँ जीवन चौधरी उहाँको प्रतिनिधि हुँ त उहाँको तर्फ से अपनाउक्र एक कार्टुन पानीकी व्यवस्था कैदे रखला उसतक 100 रुपियाँ रिचार्ज कार्ड फे अपनाउक्र प्राप्त गर्ने बाटी अपनाउक्र 082568054 डायल करती करी अपनाक माझमा फोनको प्रतीक्षामा एक ठो सुगर गिदर छाटो अपनाउक्र डायल करती करी 082568054

0: अतिदगर मलम भर तुहर मैया जैसे भर बावे सघारी रस भर फुला समोर जोनिया भौरा बनी उठली हो रस भर फुला समोर जोनिया भौरा बनी उठली हो अथवा दादू
1: अथवा होना ल सुगर गीत सुना देली अपना क्ला ढेर दुई धन्यवाद बा हमारा आवे गसी पासा सुगर गीत फे बजिने बाटे आपन सँग साथी न समझो सेठी
0: सर्वप्रथम आपने न अनि प्राविधिक दादु न अनि माल दिदी अस्मिता न कति बिदाई दु राम राम दादु
1: राम राम उहाँहरुलाई बन्जारी से प्रकृति चौधरी आप अपने पाला सुन्ने भयासी पासा 8854 नम्बर डायल गरेकन अत्र बेला महिना प्राविधिक रूपमा शान्त कुमार बुढामगर महिना सात बेटीबाट पक्कै अपना सहभागिता होकन अपनक साथी पक्क फे पलिकन पूर्ण विश्वास हाम्रो करल बाटी होकर अपनक माझमा हाम्रो सेकर जुटल बाटी पक्क फे अपनो गाउँठाउँमा कसिन मौसम बाउफे जानकारी गराइ सक्ने बाटी आप 9 गते सी 11 गते सम्म जुन भारी वर्षा होइन तनाठो जुन मौसम पूर्वानुमान करगिल रपा तर कालिसेचो दाङमा चाहिँ यहाँहरु चाहिँ कालिसेचो वाकल प्रभाव चाहिँ परसाइकल बा ओमा र अपनाउ क्रस सजगता आफ्नै बि यी प्राकृतिक विपत्ति कना चाहिँ हाम्रो हातमा नि रलसेफे हाम्रो ओमा चाहिँ सजग हुसेक्ने हुसेक पर्ना बिठा ओमा र अपनाउ सजगता आफ्नै बि कह परल एक चाहटु अपना

गरेको बेलामा आफ्नो माझमा हाम्रो सुगर गीत धेरैलाई कफी मन परलै अत्रा बेला आफ्नो हुक्र भर्खर रिडी खोल रसली कलस अत्रा बेला आफ्नो हुक्र सुन्ती बाटी रिडी मध्यपश्चिम 91 बुधा 4 मेगाहर्जको कार्यक्रम आफ्नो आवाजमा बाटी प्राविधिक रूपमा महिना अखिल चाहिँ शान्त कुमार बुढा महिना साध्यतीबाट आइसक्ने बाटी 082-568-854 नम्बर दाइकन कफी मैगरको किला हुक्र हाम्रो दस या तिहार चाहिँ लगभग हाम्रो करङ्गामा ऐना क्रममा अब मारा फ्याप तयारी फेकर ती उस्त लगठामला आफ्नो गाउँठाउँमा पहिलो पहिलो चाहिँ थारू समुदायमा एक महिना से अगाडि जो नस्ना सुरु गरत तर आजकल चाहिँ खास चाहिँ निदेख परत हाम्रो संस्कृति हेराइदा कि उस्त फेरि देख पर्था उसका व्यस्तताको कारणले फेरि उसले ठा भोकाएर फेरि दान्छे दस्ते दान्छे अगाडि चाहिँ पहिलो कस्त नि हो कि फेरि अलिक दस्ते आइन आइन से अगाडि चाहिँ फेरि नस्ना सुरु गर्थ कुनै गाउँमा उस्तो देख पर्था आफ्नो र दसैँको तयारी फेरि गर्थे पक्क फेरि 082-568-854 नम्बर

कालकीका स्थानीवाटी अत्र बेला हाम्रो प्रत्येक बिहिबारको दिन नै गर्थे आफ्नो आफन थेरलक प्रतिभा गीत गजल कविता अस्त ज्यासुक आफन प्रतिभा बा ज्यासुकले रेडियोमा सुन्न लायक सुनिन लायक आफन प्रतिभा धर्ना कार्यक्रम आफ्नो आवाज हो हाम्रो प्रत्येक बिहिबारको दिन दुई बजेको मध्यपश्चिम हाइलाइट्स भाषा आफ्नो माझ ऐना गर्थे आफ्नो छिटमिट आफ्नो प्रतिभा कदर गर्थे हाम्रो छिटमिट पुरस्कारको व्यवस्थापक कहिले राखे आफ्नो जीवन चौधरीको तर्फ से एक कार्टुन प्राप्त गर्ने बाटे कसले पानी प्राप्त गर्ने बाटे उसको 100 रुपियाँको रिचार्ज कार्ड आफ्नो प्राप्त गर्ने बाटे हो मारा आइपर्नाल्ठा दसैँ गीत फेकाइसक्ने बाटे दसैँ फेटा हो मारा फे आइसक्ने बाटे 082-5864-54 नम्बर डायलकन नेभी कलसे हाम्रो यहाँसे त सुगर सुगर गीत भाष त पलिका आफ्नो माझमा अत्र बेला फिक्यु सङ्गरिया चाहिँ निलै टक्क परल सायद दशक व्यस्तता फिसेक्ठा आइसक्ने बाटे 082-5864-54 नम्बर डायल गर्ती कर्वी अत्र बेला एक ठो सुगर दशैँ गीत जो धरेको हौ गीत पाछ आफ्नो माझमा उपस्थित हुने बाटे

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
14: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
15: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
14: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आतेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
5: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
21: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
19: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857845226।
22: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्, 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। ल ल ल, गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
23: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कर्णालीदेखि पूर्वी भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने, अबका 3 दिन विशेष सावधानी अपनाउन सरकारको आग्रह। लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले, पृथ्वी र बीपी राजमार्गमा राति गाड़ी चलाउन बन्द, कान्ति लोक पथ पूर्ण रूपमा अवरूद्ध, अत्यावश्यक बाहेक लामो यात्रा नगर्ने सुझाव। सरकारी संयन्त्रमा सरूवा बढ़ुवाको विकृति जटिल बनेको सत्तारूढ़ राष्ट्रपाका महामन्त्री आचार्यको भनाई, तत्काल स्वायत्त सरूवा बोर्ड गठन गर्नुपर्ने माग। सिंगापुरमा सार्वजनिक बसमा यात्रुका लागि नयाँ नियम, बसको सीटमा खुट्टा राखेमा र ठूलो आवाजमा अडियो बजाएमा 500 सिंगापुर डलरसम्म जरिवाना हुने। र एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल सेमीफाइनलमा, पुरूष टोलीको सान्त्वना जित, पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्ड्सबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाड़ीमा विकसित भई गहिरो निम्नचापीय प्रणालीमा रूपान्तरण भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबैसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भागसम्म फैलिएको छ। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि शुक्रबार वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी भएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिममुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन्। मौसमविदहरूले बाढ़ी, पहिरो र गिग्रान बहावको खतरा रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अपनाउन र मौसम सम्बन्धी अध्यावधिक सूचना निरन्तर लिन आग्रह गरेका छन्। वर्षा कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। काठमाडौँ प्रवेश गर्ने मध्येको एउटा सड़क कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै मुख्य 2 सड़क पृथ्वी राजमार्ग र बीपी राजमार्ग रातिमा बन्द हुने भएका छन्। अविरल वर्षा कारण पृथ्वी राजमार्गमा आज रातिदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। प्रशासनका अनुसार आज राति 8 बजेदेखि शुक्रबार भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। बीपी राजमार्ग काभ्रे खण्डमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन पाइने छैन। मनसून प्रतिकार कमाण्ड पोस्ट काभ्रेको निर्णय अनुसार आजदेखि 12 गतिसम्म सड़क हरेक बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। लगातारको वर्षासँगै सिद्धार्थ राजमार्गको तानसेन बुटौल सड़क खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा निरन्तर पहिरो झरिरहेको छ। त्यस्तै सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वी नेपालको मेची राजमार्ग र मेची करिडोरमा असोज 8 गते आज बेलुका 7 बजेदेखि असोज 11 गते बिहान 5 बजेसम्म रातिको समयमा गाड़ी चलाउन पूर्ण रोक लगाएको छ। झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने यी सड़क खण्ड जीर्ण र जोखिमपूर्ण रहेकाले जिल्ला प्रशासन कार्यालय इलामले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागले कर्णाली र नारायणी नदी क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र अत्यावश्यक काम बाहेक जोखिमयुक्त सड़कबाट यात्रा नगर्न अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विशेष संरक्षण आवश्यक परेका बाल बालिकाका लागि सरकारले दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढ़ीबाट अभिभावक गुमाएका वा बेपत्ता भएका बाल बालिकालाई 18 वर्ष नपुग्दासम्म स्याहार, पोषण र स्वास्थ्य उपचारका लागि साथै कम्तीमा 12 कक्षासम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था मिलाइने जानकारी दिनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरूवा र बढ़ुवाको अस्वस्थ अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नाता गोता र शक्ति केन्द्रबाट हुने स्वार्थ प्रेरित दबाव रोक्न सरकारसँग तत्काल स्वायत्त सरूवा बोर्ड गठनको माग गर्नुभयो। आफू राजनीतिमा आएपछि सबैभन्दा बढ़ी दबाव नै सरूवा बढ़ुवाका लागि झेल्नु परेको तितो यथार्थ पोख्दै उहाँले सुशासनको कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि धाउने गरेको टिप्पणी गर्नुभयो। राष्ट्रपाको भाषापत्रमा निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्ने स्वायत्त सरूवा बोर्डको व्यवस्था स्पष्ट उल्लेख भएको स्मरण गराउँदै उहाँले यो बोर्ड तुरन्त गठन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत हुनुभएका आचार्यले यदि यो व्यवस्था तत्काल लागू नभए आउँदो दशैंमा इष्टमित्रबाट आशीर्वाद नभई काम गरिदिएन भनेर श्राप दिने डर रहेको बताउनुभयो। सांसद आचार्यको यो अभिव्यक्तिले निजामती प्रशासन र राजनीतिमा जरो गाडेर बसेको भन्छन् र पहुँचको स्थितिमाथि पुनः गम्भीर प्रश्न खड़ा गरिदिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-3333, 493-555।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत कर रंगीन घर बरसिंग उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाउनु लकी ड्रॉ कूपन अनि पाउनु होस् इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउनु होस् एक जोड़ी को लागि बाली टूर यूरोपेन्स घर मात्र हैन रंगाउनु होस् सपना पनि
1: थोड़ी बचत धेरै कायदा बीमा काटन फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिंत बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहपथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू संवैधानिक निकायका पदाधिकारीहरूले पाउँदै आएको दोहोरो सुविधा रोक्ने सम्बन्धी विधेयकको संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ आज बसेको समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो समिति सभापति हरि ढकालका अनुसार नयाँ व्यवस्था लागू भएपछि सरकारी कोषबाट निवृत्ति भरण अर्थात पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको पदमा नियुक्त भएमा पदमा बहाल रहन्जेल पेन्सन पाउने छैनन् यस्तै अघिल्लो सेवा अवधि जोड्न चाहने पदाधिकारीहरूले भने पदमा नियुक्त भएपछि बुझेको पेन्सन रकम संचित कोषमा फिर्ता गर्नुपर्नेछ सर्वोच्च अदालतको आदेश अनुसार सरकारले यो संशोधन विधेयक ल्याएको हो अब विदेशको खबर सिंगापुरले सार्वजनिक बसमा यात्रुहरूका लागि नयाँ नियम लागू गरेको छ अब बसको सीटमा खुट्टा राखेमा ठूलो आवाजमा अडियो बजाएमा वा बसभित्र खाने पिउने तथा फोहोर फारेमा 500 सिंगापुर डलरसम्म जरिवाना हुन सक्ने बीबीसीले जनाएको छ बस टर्मिनलभित्र अन्य यात्रुका लागि अवरोध वा खतरा सृजना गर्ने वा सार्वजनिक बस इन्टरचेन्ज वा टर्मिनलको कुनै पनि भाग फोहोर गर्ने जस्ता गम्भीर प्रकृतिका कचुरहरूका लागि $5,000 जरिवाना गरिने उल्लेख छ यातायात सञ्जालको विस्तारसँगै विश्वभरका शहरहरूले यात्रुको यात्रा शान्त र सहज बनाउन खराब व्यवहार विरूद्ध सक्रिय रूपमा कड़ा कदम चालिरहेका छन् अब खेल खबर जापानमा चलिरहेको 20औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो सँगै नेपालले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ यसअघि सन् 2023 चीनमा भएको 19औं संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो यस्तै पुरूष कबड्डीमा नेपालले सान्त्वना जित हासिल गरेको छ आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको छ र पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन् एनपीएलको टोली जनकपुर बोल्ट्सले तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक कर्णालीदेखि पूर्वी भागमा वर्षा गराउने प्रणाली सक्रिय भोलि देशभर ठूलो पानी पर्ने अबका 3 दिन विशेष सावधानी अप्नाउन सरकारको आग्रह लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले पृथ्वी र बीपी राजमार्ग रातिमा बन्द हुने कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध अत्यावश्यक बाहेक लामो यात्रा नगर्न सुझाव सरकारी संयन्त्रमा सरूवा बढुवाको विकृति जटिल बनेको सत्तारूढ राष्ट्रपाका महामन्त्री आचार्यको भनाई तत्काल स्वायत्त सरूवा बोर्ड गठन गर्नुपर्ने माग सिंगापुरमा सार्वजनिक बसमा यात्रुका लागि नयाँ नियम बसको सीटमा खुट्टा राखेमा र ठूलो आवाजमा अडियो बजाएमा 500 सिंगापुर डलरसम्म जरिवाना हुने र एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल सेमी फाइनलमा पुरूष टोलीको सान्त्वना जित पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्टसँग एनपीएल खेल्नेछ

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-5635-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
9: वरिष्ठ हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा
10: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
9: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोडिङ सम्बन्धी अपरेशन सेवा
11: अन्य विशेषज्ञ सेवाहरू
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
16: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
18: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5635-218
20: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
21: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा
22: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
23: डाक्टरद्वारा दिइने सेवाहरू
21: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
23: बिना टाका प्रभावकारी उपचार
22: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
23: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
22: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
23: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
24: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार
21: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-5595-410 मोबाइल नम्बर 98-478-28913 98-478-26163 र 98-095-12871
25: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
26: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
27: हाम्रा सेवाहरू
26: डाक्टर हेमकर गेवाली द्वारा दिइने सेवाहरू
0: छाती दम निमोनिया खोकी छेरोग
26: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
0: मधुमेह सुगर मृगौला रोग पिसाब
26: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
24: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
26: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
26: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
26: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
26: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
26: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिल्थाहरू आउने तथा थाइरोइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
2: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गो टिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
3: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा सम्पर्क नम्बर 082-591-7694 मोबाइल नम्बर 98-22-87-74-94

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
6: सम्पर्क मोबाइल 98477779।
7: र 98578309।
5: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
8: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
5: हाम्रा विशेषताहरू:
8: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
5: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
8: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
9: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
10: फोन 562-521।
5: सम्पर्क मोबाइल
9: 98578-32819 र 98578-32223।
11: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच, उपचार तथा अपरेशन।
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
14: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
7: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
16: मध्यपश्चिम चाङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सशस्त्र प्रहरी बल नेपालले बाढ़ी पहिरो तथा डुबान जस्ता मनसूनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर 11,700 भन्दा बढ़ी जनशक्ति उच्च सतर्कताका साथ परिचालन अवस्थामा राखेको जनाएको छ। 650 वटा सम्भावित जोखिमयुक्त क्षेत्रमा सशस्त्र प्रहरीले मनसूनजन्य प्राकृतिक विपदको जोखिमलाई ध्यानमा राख्दै देशभर व्यापक पूर्व तयारी तथा परिचालन योजना तयारी गरी कार्यान्वयनमा ल्याएको छ। साथै थप जनशक्ति र उद्धार सामग्रीको प्रभावकारी व्यवस्थापन समेत गरेको छ। जस अन्तर्गत 2060 जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्तिका साथै 133 जना गोताखोर, 224 जना रोप रेस्क्यू लगायत उच्च भूभाग खोज तथा उद्धार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा खटिनु भएको छ। जोखिमयुक्त क्षेत्रमा विपदबाट सड़क अवरोध भएमा तत्काल हटाउन वा खुलाउन तथा हेभी रेस्क्यूका लागि विपद जोखिमयुक्त नदी करिडोरहरू र प्रदेश स्थित वाहिनी मुख्यालयमा व्हील लोडर, क्रेन र एक्सकाभेटर जस्ता हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिएको छ। भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका विभिन्न 5 सड़क खण्डमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको सूचना अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले हरेक दिन बेलुका 5 बजेदेखि बिहान 6 बजेसम्म सवारी आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय दाङले बताएको छ। बन्द हुने सड़क खण्डहरूमा राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्ड, भालुबाङ चकचके सड़क खण्ड अन्तर्गत भालुबाङदेखि गनाहा खोलासम्म, शहीद मार्ग अन्तर्गत घोराही होलेरी सड़क खण्ड, घोराही मुरकुटी सड़क खण्ड तथा तुलसीपुर सुर्खेत सड़क खण्ड अन्तर्गत तुलसीपुरदेखि कालीमाटेसम्म रहेका छन्। जिल्ला प्रशासन कार्यालयले सम्भावित विपदको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित सबैले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। भारी वर्षाको सम्भावना रहेपछि दाङको देउखोरी स्थित राप्ती नदीको तटीय क्षेत्रमा नजान सशस्त्र प्रहरीले माइकिङ मार्फत सर्वसाधारणलाई आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले असोज 9 देखि 11 गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कता बढ़ाएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 हेडक्वार्टर ज्वालामाई गण भालुबाङले राप्ती नदीको तटीय क्षेत्रमा पुगेर माइकिङ गर्दै नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षित स्थानमा रहन आग्रह गरेको गणका प्रमुख एसपी यदु कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार डीएसपी बाबुराम थापाको कमाण्डमा खटेको टोलीले नदीको तटीय क्षेत्रमा पुगेर सचेतनामूलक माइकिङ गरेको हो। नदीमा पानीको बहाव बढ़ेको, पानी धमिलो भएको, ढुंगा तथा रूख बगाउँदै आएको वा असामान्य आवाज सुनिए तत्काल अग्लो तथा सुरक्षित स्थानमा जान सर्वसाधारणलाई आग्रह गरिएको उहाँले जानकारी दिनुभएको छ। र लुम्बिनी प्रदेशमा असोज 9 देखि 11 गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै वर्षा तथा केही स्थानमा अति ठूलो वर्षा हुन सक्ने पूर्वानुमानपछि प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले अपील जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढ़ी पहिरो भूसे ग्रेगान बहाव तथा तराई र शहरी क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले प्रदेशवासीलाई सतर्क रहन आग्रह गर्नुभएको हो। उहाँले भारी वर्षाका कारण नदी खोला तथा नालामा नदी पानीको सतह बढ़नुका साथै सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले नदी तथा खोला किनार पहिरोको जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न अनुरोध गर्नुभएको छ। अवस्था अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-4-78-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ
4: अब टाढा जानु पर्दैन नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्
3: यहाँ स्त्री रोग सेवा तथा परामर्श परिवार नियोजन सेवा तथा परामर्श विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्
4: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ
3: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ
4: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ
3: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्
4: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
3: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ
4: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा
4: सम्पर्क नम्बर 082-567-023
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
5: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
6: विस्तृत आँखा परीक्षण उपचार
7: बाल दृष्टि रोग निदान उपचार
5: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
6: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
5: कन्ट्याक्ट लेन्स सेवा
3: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
5: कृत्रिम आँखा फिटिङ गरिन्छ
6: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
5: दाङ जिल्लाकै पहिलो र एकमात्र
7: भिजन थेरापी सेवाहरू
5: अल्छी आँखा उपचार
3: डेढो आँखा उपचार
5: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
6: डबल भिजन उपचार
5: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
6: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
5: ASD डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
6: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
3: फोन नम्बर 98-6-89-84-602 र 98-64-83-84-73
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
9: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
8: सम्पर्क फोन 082-5-90-079 मोबाइल नम्बर 98-4-78-10-03 र 98-2-29-54-555
11: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ बुबालाई होलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
12: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: बेस्ट प्रडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्की।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।

0: पेन्ट मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: गिरेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्,

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम इनबक्सको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाईँ यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempy.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र यति बेला आजको बसाइमा प्रविधिमा शालिक रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौ र आजको बसाइमा पनि यहाँहरूका कमेन्टहरू वाचन गर्छौ। यहाँहरूले छोड्नुभएका कमेन्टहरू हामी कार्यक्रमबाट वाचन गर्नेछौ र यदि तपाईँ पनि कार्यक्रममा सहभागिता जनाएर आजको बसाइमा साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्ट्याटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ र यदि तपाईँहरू हामीलाई नियमित रूपमा सुन्दै आउनु भएको छ र कुनै सल्लाह सुझाव र प्रतिक्रिया दिनु छ भने पनि तपाईँले दिन सक्नुहुन्छ हामीलाई भन्न चाहन्छु। र हामी आजको बसाइमा पनि निकै मिठा गीतहरू यहाँहरूलाई सुनाउनेछौ। तपाईँ रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला अनि आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी तपाईँको कमेन्टको पर्खाइमा गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स, र तपाईँ कार्यक्रममा यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। आजको बसाईमा प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली। कार्यक्रममा हामीले हरेक हप्ता जस्तै आज पनि यहाँका कमेन्टहरू वाचन गरिराखेका छौं। यदि तपाईँ पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला अनि आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। यति बेला साथीहरूको कमेन्ट पनि प्राप्त भइराखेको छ। थम्मन परियार हुनुहुन्छ, थम्मनजी कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्कार सुशीला बहिनी, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौ थम्मनजी, म भारतको चेन्नईबाट हाम्रो पात्रो मार्फत ड्यूटी सँगै हजुरको कार्यक्रम सुन्दैछु बहिनी भन्नुभएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु थम्मनजीलाई, आफ्नो कार्य व्यस्तता हुँदाहुँदै पनि हामीलाई नियमित रूपमा सुन्ने गर्नुहुन्छ, खुशी लाग्ने गर्दछ। हजुर कार्यक्रम सुन्दैछु अनि अब बज्ने गीत मार्फत सम्झनु पर्दा हजुर लगायत मेरो घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम इनबक्स सुनेर बस्नुभएका सबै सबैमा मिठो सम्झना छ है बहिनी भन्नुभएको छ। धेरै धेरै धन्यवाद फेरि पनि यहाँलाई थम्मनजी, आगामी बसाईमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ। निर्दोष विशीजीले सबैमा मिठो सम्झना भन्नुभएको छ, निर्दोष विशीजीलाई पनि धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि यहाँको सहभागिता रहनेछ कार्यक्रममा। विष्णु आचार्यजीले मिस यु अल भन्नुभएको छ, विष्णु आचार्यजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि यसै गरी कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला अनि आज हामीले छोडेको स्टाटसको पनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। यति बेला भने गीत राख्छौ, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz कार्यक्रम इनबक्स र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। यो कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब 5 बजेसम्म तपाईँको माझमा रहन्छौं। र यति बेला प्रविधिमा शालिक रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुत सुशीला ओली। कार्यक्रममा साथीहरूको कमेन्ट पनि प्राप्त भइराखेको छ। सबै साथीहरूको कमेन्ट पालै पालो वाचन गर्नेछु मैले। कर्ण प्रिय केसी संगीत हुनुहुन्छ, उहाँ पनि नियमित श्रोता हुनुहुन्छ कार्यक्रमको। उहाँ लेख्नुहुन्छ, प्रवासी भूमिबाट हजुर लगायत मेरो नामसँग परिचित अपरिचित सम्पूर्णमा मिठो माया एवं सुमधुर सम्झना। घर मेरो सुन्दर उपत्यका दाङको तुलसीपुर हाल भारतको हिमाचलबाट जोड़िएको जानकारी गराउन चाहन्छु। यसै कार्यक्रम मार्फत मेरो घर परिवारमा विशेष माया अनि सम्झना भन्दै ओझेल पर्छु। अनुवाद छ, धन्यवाद कर्णजी। आगामी वर्षमा पनि तपाईँको सहभागिता रहनेछ कार्यक्रममा भन्न चाहन्छु र धन्यवाद फेरि पनि यहाँलाई। यसै गरी आईपी भण्डारी ओमभक्तजीको पनि कमेन्ट प्राप्त भएको छ। आईपी भण्डारी ओमभक्तजी पनि हामीलाई नियमित रूपमा सुन्नुहुन्छ, कार्यक्रममा पनि साथ दिनुहुन्छ, सहभागिता जनाएर पनि खुशी लाग्ने गर्दछ। आईपी भण्डारी ओमभक्तजी लेख्नुहुन्छ, नमस्कार, दाङको घोराहीबाट सुन्दैछु इनबक्स रेडियो मध्य पश्चिम एफएम परिवार सबैलाई सम्झना छ। आज भोलि पर्सि पर्ने भारी वर्षातसँग जोगेर बस्नुहोला भन्दै सबैलाई सम्झना गरेको छु भन्नुभएको छ। धन्यवाद यहाँलाई आईपी भण्डारी ओमभक्तजी। आगामी वर्षमा पनि तपाईँको सहभागिता रहनेछ भन्न चाहन्छु र यहाँहरूलाई कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए पनि हामीलाई दिन सक्नुहुन्छ भन्न चाहन्छु। यदि तपाईँ घरदेखि टाढा हुनुहुन्छ, आफन्तजन साथीभाइ इष्टमित्रहरूलाई कुनै सन्देश छोड्नु छ भने पनि तपाईँले कार्यक्रममा आएर सक्नुहुन्छ। सोही सन्देश हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु। र तपाईँ रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा जानुहोला अनि आज हामीले छोडेको स्टाटसको पनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ र तपाईँको कमेन्टको पर्खाइमा यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioMP.org बाट पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। यति बेला प्रविधिमा आजको बसाईमा शालिग रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र साथीहरूको कमेन्ट पनि प्राप्त भएको छ। यति बेला लेख्नुहुन्छ रेशम कुमार एकल यात्री हुनुहुन्छ, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ दर्शन नमस्ते सुशीला शिष, म चाहिँ तुलसीपुर तिन्दाङको मान्छे हाल दोहा कतारबाट सुन्दैछु र अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार मेरो घर परिवार सँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु रेशमजीलाई। आगामी बसाईमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ कार्यक्रममा, हामी अपेक्षा गर्न चाहन्छौ। यसै गरेर हामीलाई यति बेला सन्दीप नेपालीजीको पनि कमेन्ट प्राप्त भएको छ। सन्दीपजी लेख्नुहुन्छ दर्शन नमस्ते दिदी, के छ हालखबर, सन्चै हुनुहुन्छ होला भन्नुभएको छ। हामी एकदम ठिक छौ, बरु तपाईँलाई कस्तो छ? म घोराही 15 सन्तोष टेलरबाट सन्दीप नेपाली, अब बस्ने गीत मेरा घर परिवार र मलाई सन्दीप नेपाली भनेर चिन्नुहुने सम्पूर्ण साथीभाइहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु सन्दीप नेपालीजीलाई पनि। आगामी बसाईमा पनि तपाईँको सहभागिता यस्तै गरी रहनेछ कार्यक्रममा भन्न चाहन्छु। यसै गरेर हामीलाई यति बेला रघुनाथ चौधरीजीको पनि कमेन्ट प्राप्त भएको छ। रघुनाथजी लेख्नुहुन्छ हेलो हजुर दर्शन नमस्कार, म पनि सुन्दैछु है यता घोराही 10 अर्गुदाङको मान्छे रघुनाथ हाल भने रोल्पा रुन्टीगढ़ीबाट सम्पूर्ण साथीहरूमा मिठो सम्झना अनि मेरो घर परिवारलाई अब बज्ने गीत सुनाउन चाहन्छु ल भन्नुभएको छ। रघुनाथ चौधरीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको सहभागिता यस्तै गरी रहनेछ। यदि तपाईँ कार्यक्रम नियमित रूपमा सुन्दै आउनु भएको छ भने तपाईँलाई कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला भन्न चाहन्छु। अब भने हामी कार्यक्रमको अन्त्यतिर पनि आछौं, आजको बसाईबाट विदा भएर जानुपर्छ। आज हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु र कार्यक्रममा सहभागिता जनाएर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र प्राविधिक मित्र शालिग रामजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरु सधैँ जिस्दै रहन्छन्। स्कुलमा जान लाज लाग्न भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
0: जुरोट चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? घुम्छु र बसेछु के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी एपिसोड खोराईदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
11: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944। 9841793944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: रंगा रिलीज मेरो एवरेस्ट
1: मध्य पश्चिम चाङच्याक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: सम्पर्क मोबाइल 98474 77976
6: र 98578 3689।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड
1: न्यूरो रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ न्यूरोफिजिक्सियन डाक्टर संदीप कुमार जयसवाल अब हरेक महीना को दोस्रो शुक्रवार दिव्य फार्मेसी घोराईदाङमा
1: डाक्टर द्वारा दिइने सेवाहरू
2: टाउको दुखाई
1: चक्कर लाग्ने बेहोश हुने
2: प्यारालाइसिस पक्षघात
1: मिर्गी रोग छाल रोग
2: इन्सेफलाइटिस मेनेन्जाइटिस भएको
1: पार्किन्सन रोग
2: इइजी इएमजी एनसीबी गराउनु पर्ने अवस्थामा
1: नसा च्यापिएको
2: स्मरण शक्ति कम हुने
1: मस्तिष्कघात स्ट्रोक र न्यूरोलोजिकल जटिल भएका बिरामीले पनि तुरन्त सम्पर्क गर्नुहोला
2: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
1: डाक्टर आउने समय यही असोज 16 गते शुक्रबार
2: सम्पर्क फोन नम्बर 082-590-410 98-478-2913

0: बजाज एक्सचेंज मेला में जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट अन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज, त्यसैले नो यता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेंज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: सब जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुस्।

0: No, it like pro. Rasita Pao from Kuwan for Sancho. Yes, ma hamro patro.
1: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki yesma sabai cha.
2: Ghar ghar ani grihiniko saath. Hulasle banaudai cha pariwar ek saath.
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एकसाथ

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिरिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
11: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिथानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिथानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
19: नोट अत्याधुनिक सेवा सहित 500 एमएको डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
18: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
5: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
14: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
5: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
21: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू,
21: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
5: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
21: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
5: औँलाहरू सुन्निने, रातो हुने र औँला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
21: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
5: समय बिहान 9 बजेदेखि।
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
3: खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
22: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा,
5: उपलब्ध शल्यक्रियाहरू,
22: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्यूरो सर्जरी,
22: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
5: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन।
6: मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
22: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
6: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082591101 र मोबाइल नम्बर 97090965255।
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082595829। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
0: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
23: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578452226।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
25: हाम्रा सेवाहरू
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
25: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
25: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
26: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
25: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
25: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
25: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
25: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
25: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001।
25: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
25: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
25: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
25: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा 5 सड़क खण्डमा रातिको समयमा सवारी आवागमन बन्द हुने, जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह।
1: राप्ती नदी किनारमा नजान सशस्त्र प्रहरीको माइकिङ, आजदेखि दाङका शैक्षिक संस्थाहरू लगातार 4 दिन बन्द।
0: सम्भावित विपद प्रति कार्यका लागि 11,000 सशस्त्र प्रहरी परिचालन अवस्थामा, अस्पताल तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन।
1: र घोराई 17 गुलरियामा एक राजनीतिक कर्मी दम्पति अम्बा खेतीबाट राम्रो आमदानी गर्दै।
0: अब खबर विस्तारमा।
1: भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका विभिन्न 5 सड़क खण्डमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागको सूचना अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले हरेक दिन बेलुकी 5 बजेदेखि बिहान 6 बजेसम्म सवारी आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। बन्द हुने सड़क खण्डहरूमा राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्ड, भालवाङबाट चकचके सड़क खण्ड अन्तर्गत भालवाङदेखि गनाहा खोलासम्म, शहीद मार्ग अन्तर्गत घोराई होलेरी सड़क खण्ड, घोराई मुर्कुटी सड़क खण्ड तथा तुलसीपुर सुर्खेत सड़क खण्ड अन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म रहेका छन्। जिल्ला प्रशासन कार्यालयले सम्भावित विपदको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
0: भारी वर्षाको सम्भावना रहेपछि दाङको देउखुरी स्थित राप्ती नदीको तटीय क्षेत्रमा नजान सशस्त्र प्रहरीले माइकिङ मार्फत सर्वसाधारणलाई आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले असोज 9 देखि 11 गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कता बढ़ाएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर 29 हेडक्वार्टर जलामय गण भालुबाङले राप्ती नदीको तटीय क्षेत्रमा पुगेर माइकिङ गर्दै नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षित स्थानमा रहन आग्रह गरेको गणका प्रमुख एसपी यदु कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार डीएसपी बाबुराम थापाको कमाण्डमा खटेको टोलीले नदीको तटीय क्षेत्रमा पुगेर सचेतनामूलक माइकिङ गरेको, नदीमा पानीको बहाव बढ़ेको, पानी धमिलो भएको, ढुंगा तथा रूख बगाउँदै आएको वा असामान्य आवाज सुनिए तत्काल अग्लो तथा सुरक्षित स्थानमा जान सर्वसाधारणलाई आग्रह गरिएको उहाँले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय दाङले बाढ़ी पहिरो डुबान र कटानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबै सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकायले तयारी अवस्थामा रहन निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार अत्यावश्यक काम बाहेक टाढाको तथा रात्रिकालीन यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान र जोखिममा रहेका महिला बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ। राप्ती बबई लगायत जिल्लाका विभिन्न नदी तथा जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सतर्कता अपनाइएको उहाँले बताउनु भएको छ।
1: लुम्बिनी प्रदेशमा असोज 9 देखि 11 गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरी सहित धेरै वर्षा तथा केही स्थानमा अति ठूलो वर्षा हुन सक्ने पूर्वानुमानपछि प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले अपील जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढ़ी पहिरो भूक्षय गेग्रान वाहन तथा तराई र शहरी क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले प्रदेशवासीलाई सतर्क रहन आग्रह गर्नुभएको हो। उहाँले भारी वर्षाका कारण नदी खोला तथा नालामा पानीको सतह बढ़नका साथै सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले नदी तथा खोला किनार पहिरोको जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न अनुरोध गर्नुभएको छ। उहाँले धानबाली भित्र्याउने समय रहेकाले किसानलाई मौसमको अवस्था हेरेर कृषि विज्ञको सल्लाह अनुसार आवश्यक तयारी गर्न पनि आग्रह गर्नुभएको छ। वर्षाका समयमा जोखिम मोलेर खेतबारीका काम नगर्न र सम्भव भएसम्म अन्न बाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न उहाँको सुझाव छ। मुख्यमन्त्री आचार्यले सम्भावित विपदलाई ध्यानमा राख्दै प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकाय तथा सम्बन्धित सरकारवाला निकायलाई पूर्व तयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको जनाइएको छ।
0: भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङको गोराही र तुलसीपुर उपमहानगरपालिका क्षेत्रका विद्यालय आज र भोलि दुई दिन बन्द भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय सिंहदरबार काठमाण्डुले दाङ सिद्धेश्वर भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेपछि तुलसीपुर र गोराहीका शिक्षा महाशाखाले सूचना जारी गर्दै विद्यालय बन्द गर्न आग्रह गरेका हुन्। सार्वजनिक सूचना तथा आह्वान बमोजिम विद्यार्थी बालबालिका शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको बताइएको छ। सम्भावित विपदको जोखिमलाई ध्यानमा राख्दै वर्षा शुरू हुनु अघि नै आवश्यक सतर्कता र पूर्व तयारी अप्नाउन स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। स्थानीय तहको निर्णयसँगै विद्यालय आज र भोलि बन्द रहनेछन्। त्यसपछि शनिबार आइतबार पनि सार्वजनिक बिदा पर्ने भएकाले शैक्षिक संस्था लगातार चार दिन बन्द हुने भएका छन्। विद्यालयहरू असोज 12 गतेदेखि नियमित रूपमा सञ्चालन हुने बताइएको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। घोराईको महानगरपालिका सत्र गोलरियामा राजनीतिक कर्मी दम्पति सुरेश थापा र कृष्ण राणाले व्यावसायिक रूपमा ताइवानी पिङ जातको अम्बा खेती गर्दै आउनु भएको छ। आफ्नै तीन कठा जग्गामा गरिएको अम्बा खेती यति बेला लटरम्मा फलेको छ, जसबाट आमदानी राम्रो भइरहेको छ। उहाँहरूले चार कठा जग्गामा कागती खेती र डेढ कठा जग्गामा सयपत्री फूलको खेती पनि गर्दै आउनु भएको छ। एक रिपोर्ट।
0: राजनीति कर्मी दम्पति सुरेश थापा र कृष्ण राणाले व्यावसायिक रूपमा ताइवानी पिंक जातको अम्बा खेती गर्दै आउनु भएको छ। दाङको घोराही उपमहानगरपालिका सत्र स्थित गुलोरियामा उहाँहरूले अम्बा खेती गर्दै आउनु भएको हो। आफ्नै तीन कठा जग्गामा गरेको अम्बा खेती यति बेला लटरम्म फलेको छ। राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार थापा र राष्ट्रिय जनमोर्चा दाङका जिल्ला सहसचिव राणा दम्पतिले गरेको यस खेतीले राम्रो आमदानी पनि दिँदै आएको छ। विगत तीन वर्षदेखि गरेको अम्बा खेतीले गत वर्षदेखि फल पनि दिन थालेको 40 वर्षीय कृष्ण बताउनुहुन्छ।
2: हामी एउटा राजनीतिमा पनि जोडिएको भएको हुनाले मुख्यत श्रममा भाग लिन पर्छ, साथै उत्पादनमा पनि भाग लिन पर्छ भनेर त्यो सोच विचारले हामी अगाडि बढेका हौ। यसको उत्पादन पोहोर सालदेखि हो उत्पादन भएको, अहिले एक वर्ष पूरा पुगेर दुईमा लाग्छ। बुटा लगाएको चाहिँ 3 वर्ष हुन्छ, उत्पादन दिएको चाहिँ 1 वर्ष हुन्छ। यो ताइवानी पिङ्क यो बिरुवा चाहिँ ताइवानबाट लिएको र यसलाई लगाउने जुन पकेटहरू छ त्यो पनि कागज ताइवानमै उत्पादन हुँदो रहेछ। पुँजीवादी देशहरूले अब साना देशहरूमा अब आफ्नो लगानी लगाउनको निम्ति यो कागज पनि यहाँ बन्दिन, यसको पकेटहरू जुन छ त्यो सेतो त्यो यहाँ बन्दैन, त्यो ताइवानमै बन्छ, इन्डियामा आएर पकेट बन्छ, अनि इन्डियाका व्यवसायीहरूलाई हामीले सम्पर्क गरेर अनि अर्डर दिएर केही समय वेट गरेर बल्ल हामीले पाउने हो यो।
0: उहाँका अनुसार रोग किराबाट बचाउन सकियो भने अम्बाले 12 महिना उत्पादन दिन्छ। मकै र तोरी खेती गर्दै आएको खेतमा व्यावसायिक अम्बा खेती राम्रो फल उत्पादन गरेर बिक्री गर्दा सन्तुष्ट रहेको उहाँको भनाइ छ। परम्परागत खेती भन्दा राम्रो आमदानी दिन थालेको उहाँले बताउनुभयो। भारतबाट बिरुवा ल्याएर अम्बा खेती शुरू गरेको राजनीति कर्मी दम्पतिको बारीमा अहिले मुख्य रूपमा ताइवानी प्रजातिका अम्बा छन्। उत्पादन भएको अम्बालाई रोग किरा र चराचुरुङ्गीबाट जोगाउन फलमा प्लास्टिकको प्याकिङ गर्ने प्रविधि अप्नाउनु भएको छ। अम्बा बारीमा पुग्नुभएका स्थानीय शंकर भूषाल।
3: यहाँले खेती गर्नुभएको छ, यो बेलौती कागती एउटा नमुना व्यक्ति बन्नु भएको छ जुन कृषकको लागि गरेपछि हुन्छ भन्ने भान सबैलाई भएको छ। हामीलाई पनि यसो कहिले कसो चाहियो भनेपछि किन्न पनि पाइन्छ, असाध्यै राम्रो छ। यहाँ जाने मान्छेहरू अचम्म पर्थे, यो एक्लो मान्छेले कसरी काम भ्याउँछन् भनेर जाने। अझ अहिले यति मात्र होइन, यहाँ त पहिले चार चारवटा भैँसी पनि पाल्नु भएको हो, यत्रो यो खेती लगायत चार चारवटा भैँसी पनि पाल्नु भएको हो। यहाँले यो के गरेर गर्नुभएको छ? फेरि सर चाहिँ राजनीतिमा हिँड्ने, एक्लै कसरी सम्हाल्नु भएको छ भनेर गाउँघरका मान्छे अचम्म पर्छन्। सबैभन्दा खुसी लाग्छ, देख्ने बेला पनि हरियाली भयो, खुसी भयो, कहिले खान पाइजान्छ।
0: राजनीति सँगै कुनै पनि श्रमसँग जोडिनु पर्छ भन्ने सोचका साथ अम्बा खेती सँगै 2071 सालबाट 4 कट्ठा जग्गामा कागती खेती र 1.5 कट्ठा जग्गामा तिहारको लागि सयपत्रीको फूल खेती पनि गरेको कृष्ण बताउनुहुन्छ। अहिले अम्बालाई प्रति किलो 200 रूपियाँका दरले बिक्री गर्दै आएको उहाँको भनाइ छ। धेरै जसो घरबाटै बिक्री हुने गरेको छ भने बचेकोलाई सब्जी मण्डीमा लगेर थोकमा दिने गरेको उहाँले बताउनुभयो। सरकारले पनि उत्पादनको उचित मूल्य र बजारको ग्यारेन्टी सँगै किसानलाई समयमा मल, बिउ, सिँचाई लगायतको सुविधा उपलब्ध गराउन आवश्यक रहेको उहाँको भनाइ छ।
2: अहिले हाम्रो देश कृषि प्रधान देश भए पनि कृषिमा आधारित जुन किसानहरू लागिरहेका छौँ हामी किसान, तर त्यसले मात्रै नपुग्ने अवस्था छ। किनभने राज्यले जुन किसानलाई उपलब्ध गराउनु पर्ने मल, बिउ, संक्रमणबाट बस्ने जुन उपायहरू छन् त्यो राज्यले भुइँ तहका किसानहरूलाई नगरेको अवस्था छ। त्यसैले गर्दा पनि अहिले प्रत्येक किसानहरू किसानप्रति आकर्षण नभएर विस्थापित भएको अवस्था छ। यो अवस्थामा किसानहरूको समस्या बुझ्नको निम्ति, किसानहरूलाई सहज रूपमा मल बिउको उपलब्ध गराउनको निम्ति र किसानहरूले उत्पादन गरेका जुन वस्तुहरू छन् त्यसको उचित मूल्य र बजार व्यवस्थापन सरकारले ध्यान दियो भने बल्ल मात्रै यसले फर्क मार्थ्यो भन्ने लाग्छ। तर कृषिमा समस्याहरू धेरै छन्।
0: आफूहरूले व्यवसायमा एकजनालाई प्रत्यक्ष रोजगारी दिएको र काम धेरै भएको बेलामा अन्य कामदार पनि लगाउने गरेको उहाँ बताउनुहुन्छ। व्यावसायिक रूपमा कृषि पेसा गरेका किसानका लागि सरकारले पनि विभिन्न सहुलियतका कार्यक्रम ल्याउन आवश्यक देखिन्छ। अब अन्य खबर प्रसंग, सशस्त्र प्रहरी बल नेपालले बाढ़ी पहिरो तथा डुबान जस्ता मनसून जन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर 11,700 भन्दा बढ़ी जनशक्ति उच्च सतर्कताका साथ परिचालन अवस्थामा राखेको जनाएको छ। 650 वटा सम्भावित जोखिमयुक्त क्षेत्रमा सशस्त्र प्रहरी मनसून जन्य प्राकृतिक विपदको जोखिमलाई ध्यानमा राख्दै देशभर व्यापक पूर्व तयारी तथा परिचालन योजना तयारी गरी कार्यान्वयनमा ल्याएको छ। साथै थप जनशक्ति र उद्धार सामग्रीको प्रभावकारी व्यवस्थापन समेत गरेको छ। जस अन्तर्गत 2060 जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्तिको साथै 1,033 जना गोताखोर, 224 जना रोप रेस्क्यू लगायत उच्च भूभाग खोज उद्धार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा खटिनु भएको छ। जोखिमयुक्त क्षेत्रमा विपदबाट सड़क अवरोध भएमा तत्काल हटाउन वा खुलाउन तथा हेभी रेस्क्यूका लागि विपद जोखिमयुक्त नदी करिडोरहरू र प्रदेश स्थित वाहिनी मुख्यालयमा व्हील लोडर, क्रेन र स्काभेटर जस्ता हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिएको छ।
1: ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मौसम विभागले देशका विभिन्न ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ। निरन्तर वर्षाका कारण बाढ़ी पहिरो र अन्य प्राकृतिक विपदबाट दुर्घटना, चोटपटक र जनस्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो। मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न भनेको छ। साथै आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपदका समयमा स्वास्थ्य सेवा प्रभावमा अवरोध हुन नदिन अत्यावश्यक तयारी गर्न निर्देशन दिएको छ। सम्भावित विपदका घटनामा बिरामीको स्थानान्तरण तथा रेफरल सेवा सहज बनाउन संघ एम्बुलेन्स सेवाको प्रभावकारी कार्यान्वयन र सञ्चालन गर्न तथा आवश्यकता अनुसार संघीय र प्रदेश स्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
0: नेपाली कांग्रेस गोराई उपमहानगरपालिका कार्य समितिको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा 761 मत खसेको छ। गोराई उपमहानगरपालिकामा कुल 778 जना क्षेत्रीय प्रतिनिधि मतदाता रहेका छन्। मतदानका लागि तोकेको समयमा 761 मत खसेको निर्वाचन समितिले जनाएको छ। मतदानमा 17 जना अनुपस्थित रहेका थिए। गोराही कांग्रेसको सभापति पदका लागि तिलक रावत र प्रदीप मजगिया प्रतिस्पर्धामा रहनु भएको छ। नगर कार्य समितिको नयाँ नेतृत्व चयनका लागि भएको मतदानपछि मतगणनाको तयारी भइरहेको छ।
1: जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षा हुने अनुमान गरेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा अत्यावश्यक वस्तुको पर्याप्त मौजात रहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको छ। नजिकै गरेको चाडपर्व र सम्भावित प्राकृतिक विपदलाई लक्षित गर्दै मन्त्रालयले आपूर्ति व्यवस्था सुदृढ गरेको जानकारी दिँदै कुनै पनि प्रकारको कृत्रिम अभाव र कालोबजारी नगर्न व्यवसायीलाई चेतावनी दिएको छ। विभागले 8-11 असोजसम्म देशका विभिन्न भागमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारी वर्षा हुने सूचना जारी गरेको सन्दर्भमा मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो। मन्त्रालयका अनुसार सम्भावित मौसमी परिवर्तनका कारण निम्तिन सक्ने प्राकृतिक विपद तथा आसन्न चाडपर्वलाई समेत लक्षित गरी अत्यावश्यक वस्तुको आवश्यक मौजात कायम राख्न र आपूर्ति श्रृंखलालाई थप सुदृढ बनाउन सरकारी तथा निजी क्षेत्रका आपूर्ति सम्बद्ध संस्थाहरू र व्यवसायहरूसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। हाल राष्ट्रिय खाद्य सुरक्षा तथा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौजात रहेको र बजारमा पनि खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्री वितरण सहज रूपमा भइरहेको मन्त्रालयको भनाइ छ।
0: मानव अधिकार तथा बाल अधिकारको संरक्षणमा क्रियाशील संघ संस्था तथा नागरिक सञ्जालका प्रतिनिधिले भोटेको सिबाड़ीबाट पाठ सिक्दै विपद पूर्व तयारी उद्धार राहत र पुनस्थापना तथा प्रभावितको संरक्षणलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। जलवायु परिवर्तनका कारण बढ़दै गएको विपदको जोखिम न्यूनीकरणसँगै विपदका समयमा मानव अधिकारको संरक्षण र प्रवर्तनका लागि जलवायु शासनलाई प्रभावकारी बनाउनु पर्ने उनीहरूको भनाइ छ। औपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च मानवाधिकार एलायन्स र जागृति बाल तथा युवा सरकार नेपालसँग नेपाल लगायत संस्थाको संयुक्त आयोजनामा काठमाण्डुमा भएको जलवायु न्याय र मानवाधिकार विषयक संवादमा सहभागीले विपद व्यवस्थापनलाई अधिकारमुखी बनाउनु पर्नेमा जोड़ दिएका हुन्।
1: नेकपा एमालेको केन्द्रीय कमिटिले तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता चयन हुनुभएको छ। केन्द्रीय समितिको बैठक अघि आजै बसेको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची तयार गरेको थियो। पूर्व राष्ट्रपति भण्डारीले पार्टीको 11 महाधिवेशन अघि नै पार्टी सदस्यताका लागि आवेदन दिनुभएको थियो। त्यतिबेला पार्टीले राष्ट्रको सम्मानित पदमा पुगिसकेको व्यक्ति पुनः खुल्ला राजनीतिमा वा कुनै राजनीतिक दलको सक्रिय राजनीतिमा नआउँदा उपयुक्त हुने भन्दै सदस्यता दिन अस्वीकार गरेको थियो। यही असोज 5 गतेदेखि चलिरहेको केन्द्रीय कमिटिको बैठक आज सकिएको छ। केन्द्रीय कमिटिको हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो। नेकपा एमालेको स्थायी कमिटिमा 7 जना मनोनित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेल, थममाया थापा, लालबाबु पण्डित, प्रदीप घेवाली, काशीनाथ डबाड़ी, देवराज घिमिरे र शिवमाया तुम्बा हम्फेलाई स्थायी कमिटि सदस्य मनोनित गर्नुभएको हो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। चीनिया राष्ट्रपति सी जिनपिङ 3 दिने राजकीय भ्रमणका क्रममा अमेरिका पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीलाई वाशिङटनको संयुक्त सैन्य अखडामा आफै पुगेर स्वागत गर्नुभएको बीबीसीले बताएको छ। अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल मानिन्छ। सीको यो भ्रमण 1 दशकभन्दा बढ़ी समयपछि पहिलो अमेरिका भ्रमण हो। भ्रमणका क्रममा ट्रम्प र सी बीच अमेरिका चीन सम्बन्धका सबैभन्दा संवेदनशील विषयमा प्रत्यक्ष छलफल हुने अपेक्षा छ। व्यापार, अमेरिकी कर तथा चीनिया निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख छन्। वाशिङटनमा सीको भ्रमणलाई अत्यन्तै उच्च स्तरको राजकीय भ्रमणका रूपमा प्रस्तुत गरिएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपाली श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि रह्यो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोली काँस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालको सान्त्वना जित हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
0: र मध्यपश्चिम खबरको अन्तिममा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 26.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। बितेको 24 घण्टामा 10.9 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 95% रहेको मौसम कार्यालयको प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्तिममा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङमा 5 सड़क खण्डमा रातिको समयमा सवारी आवागमन बन्द हुने, जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अप्नाउन आग्रह।
1: राप्ती नदी किनारमा नजान सशस्त्र प्रहरीको माइकिङ, आजदेखि दाङका शैक्षिक संस्थाहरू लगातार 4 दिन बन्द।
0: सम्भावित विपद प्रतिकारका लागि 11,000 सशस्त्र प्रहरी परिचालन अवस्थामा, अस्पतालले तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन।
1: र घोराई सत्र गुलरियाका एक राजनीतिक कर्मी दम्पति अम्बा खेतीबाट राम्रो आमदानी गर्दै।
0: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र, कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: But that was just the beginning. The real game begins now.
6: एफएक्स सिनेमाज घोराई दस चौटिकुला दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
5: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विरालको शक्ति।
6: जदौ
7: रागले बोल्यो जातको चलना पानी हातको
6: बाएक एउटा
8: मेरी छोरी फूल जस्तै लाग्छ। आजदेखि हजुरको शिरमा सिउरी दिया छ।
6: साथै हिन्दी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
9: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा। ये क्रोधित हुए हुई कौओं की कहानी है।
10: मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
13: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082-5902।
11: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।

0: परिसक्यो।
1: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केही अत्यार हुन्छ? कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपि चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 0825625601, 9858835990, 9858831684।
7: के तपाईँलाई पायल फुस्दा फुस भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
8: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
9: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

0: Angal Radio, Meru Everest.
1: The real game begins now.
2: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
1: उसको निधारमा शान्ति छ, तर उसको आँखाभित्र लुकेको छ विनाशको शक्ति।
2: साथै नेपाली कथानायक चलचित्र बा एक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: जस्तो नलायक छोरा संसारमा कसैको पनि नहोस्।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-5162-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: सेज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज सोरुम शहीद गेट घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: आदरणीय सर, दाङ सूचना तथा संचार सहकारी संस्थाद्वारा सञ्चालित आवाज हिमको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 MHz प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमबाट बोलिरहेको छ। प्राविधिक मित्र शालिराम चौधरीको साथमा सञ्चालक दुधराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङ र आसपासको क्षेत्रमा रेडियो मध्यपश्चिम 91.4 MHz प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radioMP.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर पनि संसारभरबाट सुन्न सक्नुहुन्छ। अझ सजिलोको लागि रेडियो मध्यपश्चिम 91.4 MHz फेसबुक लाइकलाई फेसबुक पेजलाई लाइक गरेर पनि संसारभरबाट यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्यपश्चिम 91.4 MHz आफ्नै उत्पादित र प्रसारित हो। यस कार्यक्रम मार्फत यस क्षेत्रमा रहनुहुने ज्येष्ठ नागरिकहरूको उहाँहरूको जीवनको भोगाई र बुराईलाई उहाँहरूकै मुखारविन्दुबाट हाम्रो श्रोतामा पस्किने कार्यक्रमको रूपमा लिएका छौँ। यस कार्यक्रमले यस क्षेत्रमा रहनुहुने सम्पूर्ण ज्येष्ठ नागरिकहरूको जीवनको भोगाई र गराईलाई हाम्रा श्रोताले उहाँहरूको अनुभव र अनुभूतिलाई एउटा इतिहासको रूपमा बुझ्नुहुनेछ भन्ने उद्देश्यका साथमा हामीले यो कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। यस कार्यक्रमले हाम्रो समाजमा रहेका युवा पिँढीलाई हिजोका हाम्रा पूर्वजहरूले के कति दुःख सङ्घर्ष गरेर यो अहिलेको पिँढीसम्म चाहिँ इतिहासलाई बोकेर ल्याए, यो कुरोलाई पनि नयाँ युवाहरूलाई नयाँ जेनेरेसनलाई यो जानकारी रूपमा सूचनामूलक कार्यक्रमको रूपमा पनि लिएका छौँ। आज हामीसँग यस्तै ज्येष्ठ नागरिक सरकार कार्यक्रमका चाहिँ अतिथिहरूसँगका कुराकानी गर्ने क्रममा आज म चाहिँ यो दाङ जिल्लाकै पुराना भन्दा पुराना व्यक्तित्वहरू अहिले चाहिँ खोराई उपमहानगरपालिका वडा नम्बर 15 स्वेद गेट अगाडि रहनुहुने उमेरले लगभग 100 वर्ष पुग्न लाग्नु भएको 96 वर्षे नारायण प्रसाद शर्मा गुरु र उहाँकै समकक्षी ज्येष्ठ नागरिक उहाँकै साथी र घोराई 15 अहिले हाल चाहिँ बसोबास गर्दै आउनुभएको दिप्सिका चोकको पूर्वपट्टि यो पारिजात टोलमा बस्नुहुने एकराज शर्माजी, उहाँहरू दुईजना ज्येष्ठ नागरिकहरूका विषयमा लिएको कुराकानी र हाम्रो समाजमा रहेका धर्म संस्कृति र यसले पारेको असर र प्रभावको बारेमा, समाजमा पर्न गएको असर र प्रभावको बारेमा दुवैजना ज्येष्ठ नागरिक व्यक्तित्वहरूको आफ्नो भनाइलाई हाम्रो ज्येष्ठ नागरिक सरकार कार्यक्रम मार्फत रेडियो मध्यपश्चिम 91.4 MHz प्रसारण गर्ने कार्यक्रमको चाहिँ अतिथिको रूपमा निम्ताएर उहाँहरूको भनाइलाई हाम्रा श्रोतामा पस्किन गइरहेको छु र यहाँहरू दुवैजना नारायण प्रसाद शर्मा र एकराज शर्मा दुवैजनालाई हार्दिक नमन गर्दै स्वागत गर्न गइरहेको छु। स्वागत छ नारायण प्रसाद शर्मा दुवै एकराज शर्माजी।
1: नातो अलिकति तिमीहरूको नातो पनि बतायो, म हुने पनि गएर बस्यो, एकदम भक्तिभाव कहिले पढ्थ्यो कि पढ्नु कि के हो
2: मेरो
1: आउँथेँ भन्थ्यो, कविता सविता मैले छपाउँथेँ भन्यो, मैले त बिर्सिरहेको रहेछु। जस्तो छ त्यो अलिक अद्भुत चरित्र जस्तो छ त्यसको।
3: श्रीमान श्रीमती जो कान्छिरे
1: जोगीबाट चिरे छैनन्, यिनी लोग्नेले मात्रै चिरेका थिए। अब उनी जो
2: दुईजना जुगा थिए,
1: दुईजना थिए
3: कहाँ खास उनीहरूको जन्म
1: थिए अस्ति भर्खर 3-4 दिनको
2: यहाँ थियो। म चाहिँ उसलाई कुरा कहाँ थिएँ, अब मलाई लैजाने भयो, त्यसरी गाउँ खोलेर ल्याउँदो त्यो अर्को मान्छेलाई।
3: कहाँ हो उहाँहरूको घर?
2: सुकौरा के सुकौरा, सुकौरामा चाहिँ हाम्रो दाइले चाहिँ त्यहाँ बसेर स्कुल चलाएको चलाएका पनि हुन्।
3: के हो त्यो जोगी भाकाको नाम के हो?
2: नारायण सुवेदी।
3: कोटी
2: होममा मलाई देखाएको छ, चिन्नुभयो भन्दा अब कहाँ चिन्नु, कोटी होमको कुरा कहिले हो कहिले हो कहाँबाट चिन्नु मैले।
3: अनि किन चाहिँ भोलाको पनि विरोध गर्न रहेछन् उनले?
1: आफ्नो दृष्टिकोण
3: हिन्दू त हिन्दू जो हुन्,
1: अब कान चिरेपछि त पुरै हिन्दू भयो नि त।
3: यो कान चिर्नुको अर्थ के रहेछ? जो
2: सम्प्रदाय हो त्यो
1: सम्प्रदाय, नाच सम्प्रदायमा सामेल भयो, गोरखनाथको प्रभाव पर्यो त्यति हो।
2: कान छिर्ने नाक छिर्ने ती त्यो इन्द्रियलाई चाहिँ दमन गर्नको लागि त्यो त्यो साधन हो. वास्तवमा मुला लाउँछ नि त्यो त्यसलाई अलग मान्छे त्यो दमन गर्ने दृष्टिकोणले गरे हो. अब त्यो सम्प्रदाय नै भन्यो त्यसको.
3: ए त्यो पहिले सम्प्रदाय नभन्दाखेरि आफ्नो चरित्रलाई चाहिँ सुधार्नको लागि चाहिँ उनीहरूले कान छिरे होइन इन्द्रियहरूको काम बासनातिर नजाओस् भनेर छिरे. पछि त्यो सम्प्रदायमा गयो त्यही तपाईँलाई गुरु
1: होइन श्रीमतीले
3: आएछन्
2: कान छिरे आएछन् श्रीमतीले हिँडे छन्
1: उनले पनि जोगीन
2: जोगीको भेष छ
1: जोगीको भेष छ उनको पनि श्रीमानको त झन् जोगीको भेष हुने
2: दुईचोटि
3: उनको सिद्धान्त एक नारी ब्रह्मचारी होला
1: त्यही त होला. हाम्रो देवताहरू पनि त अब राजा
2: जोगीले त्यो राज सम्प्रदायमा गुरुको गोरखनाथ होइनन् मच्छिन्द्रनाथ त छ सय सबै थिए नि गुरु गोरखनाथ पनि गुरु चाहिँ मच्छिन्द्रनाथ
3: चाहिँ
2: त्यो त परिवार हो.
3: अब यस्तो रहेछ कि यो ओमकार परिवारभित्र अलिकन गुरुलाई मैले यो अहिले धार्मिक कुरो चल्या हुनाले अलिकन हजुरले अलिक यस सम्बन्धीमा अलिकन अध्ययन पनि गर्नुभएको छ र अध्ययनलाई पनि चाहिँ हजुरको एकदम समदुरीमा विश्लेषण गरेर चाहिँ हजुरको त्यसको अध्ययनको अर्थ दिनु. जस्तो यही शब्दलाई यही चाहिँ के अरे गुरु गोरखनाथका चाहिँ गुरु चाहिँ मसेन्द्रनाथ मसेन्द्रनाथलाई यता चाहिँ हजुरको नाग सम्प्रदायले पनि माने फेरि यही मसेन्द्रनाथलाई फेरि यिनी बुद्ध धर्मले माने यसको बारे के हो.
1: अब उनी पनि गुरु गोरखनाथ भने ध्यान गर्ने
3: ध्यान गर्ने
1: यिनीहरू भने
3: ध्यान गर्ने
1: त्यो कुरा मिल्यायो
3: ए उता त्यो
1: मिल्यायो. अर्को कुरा के अरे गुरु गोरखनाथले भने जातवाद मान्दैन थिए
3: मान्दैनथे
1: बुद्धले भने जातवाद मान्दैन
3: मान्दैनथे
1: केही कुरा मिल्यायो
3: केही कुरा मिल्यायो हो भाउ उनीहरू बुद्धि छैनन्
2: सूर्यदासले आँखै फोरे. सूर्यदासले अब एउटा समस्त हो नि मान्छे सूर्यदासले चाहिँ अब यो बाहिरको देखेर सबै उसले आँखै फोरे उसले सूर्यदास भातका पृथ्वीराज जस्तै सूर्यदासका विषय नि
3: तिनी दार्शनिक हुनुहुन्छ. सूर्यदास त दार्शनिक होइन नि त
2: सुकरातको दार्शनिक
3: होइन होइन सूर्यदास पनि त भारतका चाहिँ हाम्रो कवि एउटा साहित्यकार हुनुहुन्छ.
1: सूर्यदास त्यो सुख सागर लेख्ने सूर्यनाथ सुख सागर लेख्ने त्यो नै त
2: सुख सागर कहाँ होला
1: सूर्यदासले लेखा होइन सुखसागर
2: सुख सागर कहाँ होला सुख सागर कहाँ लेखा
1: सुख सागर हो कि सुख सागर हो हाम्रो जाने विमलका बाले पढिरहनुहुन्थ्यो
2: पछि अब त्यो आउँथे नि कोही केही
1: यत्रो पुस्तक सुख सागर
2: बाले पढि सुख सागर अर्कै हो कि
1: होइन जन विमलका बाले
2: त्यही त त्यो सुख सागर छुट्टै हो भारतका सूर्यदास कवि छुट्टै हो कि
1: सूर्यदास
2: सूर्यदास भन्ने छ
1: सूर्यदास पनि त
2: आँखा पढेर उसले चाहिँ बाहिरको चाहिँ हेरेर
3: बाहिर इन्द्रियलाई चाहिँ खराब चिज नहेर्ने भन्दा आँखै फुटालेर बस्यो तर बाहिर चाहिँ इन्द्रियले हेर्नेमा खराब नहेरेर राम्रो पनि त हेर्न बन्थ्यो इन्द्रियले.
2: अब यो धर्ममा के हुन्छ भने तर्क हुन्न के होइन त्यो त्यो के हुन्छ त्यहाँ सुन्नुहोस् प्रभु वाक्य भन्छ कि वाक्य कोही किसिमको आउँछ प्रभु वाक्य भयो वेद हो वेदले चाहिँ गायत्री जब भन्छ किन जब नि भन्ने कुरा हुन्न त्यो कानुन हो. सडकमा चाहिँ दायाँ ओसे चलो भनेर भन्यो भने चैन भने पुलिसले लग्छ लड्दा होइन त्यो हिँड्नै पर्यो किन हिँड्ने दायाँ बाहे चाहिँ किन नहिँड्ने भन्न पाइन्न
3: धर्ममा चाहिँ प्रश्न गर्न पाइँदैन
2: वेद वेद प्रभु वाक्य भन्छ वेदमा वेद प्रभु वाक्य हो साहित्य चाहिँ के त्यो अरे कान्ता समेत वाक्य हो त्यो साहित्य मान्छेले भने जस्तै जे पनि गराउँछ नि काम मिठो बोली बोली हाँसी हाँसी मुस्किरा मुस्किरा जे पनि गराउने त्यो कान्ता समेत वाक्य भन्छ
3: साहित्यमा पर्यो
2: मित के सुनी समेत वाक्य भन्छ साहित्यलाई मित्र जस्तो बोली मित्रले चाहिँ जम्मै कुरा राम्रो नराम्रो सबै भन्छ जस्तो रामायण हो रावणको पनि कथा छ रामको पनि कथा छ कहीँ नलाग्छ यसो गर उसो गर भन्दैन मित्रले कहीँ घटनाहरू सुनाइन्छ आफै निर्णय गर्ने हो राम्रो गर नराम्रो नगर भन्ने कुरा हो.
3: अनि यसमा चाहिँ हाम्रा दर्शनहरूले हाम्रो चाहिँ हामी हिन्दू धर्मावलम्बीहरूलाई वेदले जन्माउने त्यो चाहिँ उनीहरूको धार्मिक कानुन भयो भने त्यस्तै इसाईहरूको चाहिँ उनको धर्मले भने अनुसार चाहिँ दायाँ बायाँ जानु भएन अब बुद्धिज्महरूको उनीहरूकोबाट जानु भएन यसरी चल्यो
2: पहिले त त्यही त विश्वासमा सम्बन्ध तर्क भन्दा नि विश्वास विश्वास नगरेर लाग्दैन गुरुदेव तर्क गर्ने किन भन्ने प्रश्नै प्रश्न भयो भने त हुँदैन पहिले लाग्ने विश्वास गरेर साधना गर्ने भएन भने फेरि छोड्ने ओरिराख्ने होइन आफूले आफ्नो अनुभवमा चाहिँ त्यो आविष्कृत भएन भनेपछि
3: आफूले गुरुले भनेको गुरुले बताएको देखाएको बाटोमा हिँड्ने
2: हिँड्ने
3: प्रश्न नगर्ने यदि आफूले साधना गर्दै जाँदाखेरि पनि त्यसबाट फलिभाव पाइएन नि त्यो गुरुलाई छोडेर अगाडि बढ्ने
2: कुरा त साधना होइन जस्तो तपाईँलाई अर्जुनलाई चाहिँ के अरे दिनदिनै चाहिँ द्रोणाचार्यले अगाडि बढाएर धनु चलाउनु सिकाए होइन अद्वितीय धनुराजी वाइस भयो भने एकलव्यलाई जाँदाखेरि के भन्छ सिकाएनन् त्यो त्यो अर्को जातको सिकाएनन् एकलव्यले के अरे माटा मूर्ति बनाएर आफै सार्ता गर्यो आफै सार्ता गर्यो गुरुलाई साम्रे अडाएर गएर चाहिँ त्यो अर्जुनभन्दा पनि ठुलो चाहिँ ज्ञानी हो त्यसले सबै
3: त्यो उसको लागि त चाहिँ उसले चाहिँ के अरे अर्जुनले चाहिँ ठुलो अन्याय गरेका छन् नि उसको हातै चाहिँ को चाहिँ गुरुको वचन मान्ने भने बुढी होला जो काटेर चाहिँ दान गर्ने भन्ने शून्य हुन्छ
2: एकलव्यले चाहिँ गुरुले अन्याय गरे किनभने उसलाई त बलवान दिएको थिए त अद्वितीय धनुराजी हुन्छ दुनियाँमा भनेको थियो त्यो भन्दा धनुराजी त एकलव्य निस्क्यो
3: त्यो त एकलव्य निस्किएपछि त भए पनि त उसलाई चाहिँ यिनीहरूको
1: त्यसरी कति षड्यन्त्रकारी गुरुहरू कति षड्यन्त्रकारी आउनु काट्न लगाउने
2: होइन केही त गुरु चाहिँ कति रोटीमा बिगार गुरु चाहिँ त्यो पैसामा चाहिँ दरबारको चाहिँ गुरु अब आएर वचन दिएका छन् राजकुमारहरूलाई कमाउँदा अर्को ठाउँ जाने हुन्छन् ऊ त देशी अर्को ठाउँ
1: जाने कृष्ण कति छली यदृच्छया सोपपन्नम स्वर्गद्वारम अपावृत सुखी न क्षेत्रिया पार्थ लभन्ते युद्धम हेर यो मौ कहाँले तिमीले पाएका छौ त्यसबाट यस्तो मौका सुखी र छेद पार्छ लगन्ते युद्ध भित्र लड मार सिद्ध्यौ कस्तो शिक्षा हो त्यो
3: त्यो त
2: होइन
3: अशान्तिकै पाठ पढाइयो नि
2: त्यो त्यो फेरि कस्तो छ भने सन्दर्भको कुरा हुन्छ कि कुनै पनि त्यो गुरुले जहाँ लड्न भनेर किन के अरे होइन कसी त बलाउने हो म यहाँ होइन म यता श्यामुना पास के भन्छ नि म हेर्न चाहन्छु भनेर जान्छ त्यहाँ चाहिँ त्यो लड्न गएको चाहिँ चेलाले अब लड्दैन भनेपछि त्यो साथी भएर गएको त स्वादी पर्ने भइगयो
1: युद्धकालीन ज्ञान भयो
2: बिजेपी हुने भयो नि लास बोकेर हिँडा जस्तै भयो नि अब त्यो खुब चाहिँ साथी भएर हिँडा थिएँ त्यो कार चाहिँ गयो भने भन्यो अब त्यो छेत्रीको स्वरो चाहिँ कायर भएर चाहिँ हिँडा त त्यो त राम्रो भयो नि मुख्य कुरा त लड्न जाने युद्धमा जाने अरूलाई भएपछि भक भक मार्ने आफ्नो मान्छे देखेपछि मले मार्दैन भन्ने अरू आफ्नै मान्छे देखेर म लागे हो आफ्नो मान्छेहरू कति हुन्छ सौ पचास हजारलाई हुन्छन् अरू त लाखौँ हुन्छ होला लाखौँलाई मार्न तयार हुने आफ्नालाई बचाउनु खोज्ने
3: तर यसमा चाहिँ जस्तो अहिले महाभारतको युद्धको कुरा दुईजना हाम्रा मेरा अग्रज बुवाहरूले चाहिँ जुन चाहिँ अहिले बताइरहनु भएको छ आनन्द आइरहेछ यसमा चाहिँ कता कता के लाग्छ भने यो त अघि नै एकराज गुरुले भन्नुभयो कि यो कहानी हो कहानी चाहिँ मा चाहिँ आफै निर्णय गर्ने भने त्यो कुनै समयको कहानी हो युद्धको चाहिँ यिनीहरूको पाठ सिकाइयो त्यो कहानीले तर गर्दाखेरि पनि त्यहाँ न्याय र अन्यायका कुरा त भने नि थुप्रै युद्धमा युद्ध अपराध भएको छन् थुप्रै चाहिँ त्यो ती चाहिँ यिनीहरूको एउटा त्यो मूर्ति चाहिँ गुरु बनाएर चाहिँ ऊ भन्दा अर्जुन भन्दा चाहिँ तगडा चाहिँ निक्लिएपछि चाहिँ
2: न्याय र अन्यायको पनि के हुन्छ भने
3: हातको औँलै काटेर चाहिँ माग्नेसम्म
1: बनाउँदासम्म कोही नबोल्ने त्यहाँ महाभारतको उसमा कथामा आयो द्रौपदीलाई नाङ्गै बनाउँदासम्म भीष्म द्रोण कृपा सबै छन्
3: किन किन त्यो भएको किन हो त त्यो
2: के
3: द्रौपदीको नाङ्गै चाहिँ त्यो उनको चाहिँ शरीर छाला शरीरले चाहिँ ढाकेको चाहिँ अङ्ग त थियो कपडा भित्र फिनी अरू सबै मान्छेको जे थियो त्यो गर्दाखेरि तिमी सबैलाई हेर्ने चाहिँ उनलाई नङ्गै गराएर हेर्न चाहना थियो किन त्यो कोही बोलेनन् द्रौपदीलाई नाङ्गै गराउँदाखेरि
1: होइन द्रौपदीलाई नाङ्गै गराउने बेलामा भीष्म द्रोण कृपा यस्ता विद्वानहरू किन केही एक शब्द बोलिनन् भने
2: त्यही त्यो त मात्रै इतिहास हो कि त्यतिखेर राजाहरूको अगाडि को बोल्ने त को बोल्थ्यो त्यो त त्यो इतिहास हो महाभारत चाहिँ इतिहास हो त्यो बेलामा त्यही
3: ठ्याक्कले
2: हेर्न हुँदैन कि त्यसले हेर्न हुँदैन
3: सुन्नु न राजा
2: शुद्ध काव्य हो होइन
3: राजा भएको बेला र राजा नभएको बेलाको चाहिँ फरक यहाँनिर चाहिँ यो दृष्टान्तमा के देख्यो भने राजा भएको बेला चाहिँ हजुरको रोइटीले प्रश्न उठाउनै मिलेन
2: मिलेन रोइटी हो र गुरुले पनि प्रश्न
3: होइन राजाको मुनि त गुरु पनि त रोइटी भयो
2: होइन त्यही भएर अहिलेको राजाले भन्छन् के सम्पूर्ण कुरा आफै गर्न पाएको राजा हो त्यो त्यो बाहिरबाट आएको त्यो ऊ हेरेर प्रधानमन्त्रीले चाहिँ सिफारिस गरेर सदनले सिफारिस गरेका कुरा त्यो त्यो रपचन्द्र त्यो त राजा र रपचन्द्रमा के फरक भयो
3: केही न केही हो त्यही भएर अहिले चाहिँ
2: राजा हुनलाई डिक्टेटर हुनै पर्छ
3: राजा हुनु र चाहिँ हजुरको राजा हुनु र अनि गएर प्रजाको छोरो चाहिँ हजुरको राजा हुनुमा फरक के छ
2: त्यही त प्रजाको छोरो
3: राष्ट्रपति हुनुमा फरक के छ
2: होइन फरक त
3: के
2: प्रजाको छोरो हुँदाखेरि चाहिँ मनपरी गर्न पाइयो नारा जुलुस लाउन पाइयो जेवला लेख्न पाइयो बोल्न पाइयो अब चाहिँ राजा हुँदाखेरि पाइएन
3: यो व्यवस्था अहिलेको चाहिँ यो एक्काइसौँ शताब्दी अब बाइसौँको अगाडि आइसकेको छ यो समयमा चाहिँ राजतन्त्रको आवश्यकता हो कि
2: यो शताब्दीसित जोडेर अब राजा कुन शताब्दीको मान्छे हो यो शताब्दी जोडेर त मिल्दै मिल्दैन
3: मिल्दै मिल्दैन अब यो अहिलेको प्रसङ्गमा कुरो उठिहाल्यो महाभारतको युद्धमा राजाहरू र
2: पहिले पनि यस्तै हाम्रो नेपालमा जस्तै संसारमा व्यतिथि हुँदाखेरि हस लक्ष्य रुसो भन्छन् के त्यो सम्झौताको सिद्धान्त भन्छ त्यहाँ राजा बनाएको हो तुम हामी उप शासन गरौ हम तुमे हम कर ब्याङ्के टक्स दिन्छौ सेना दिन्छौ हामी माथि शासन गर भनेर बनाएको होइन त्यो सम्झौताको सिद्धान्त हुन्छ होइन रुसोको सिद्धान्त भन्छ के त्यसैले यो राजा त आफ्नो सुरक्षाको लागि गरे हो के जे भन्छ सम्पूर्ण अधिकार तँलाई मार्ने पाली सबै तेरो अधिकार
3: त्यो त हिजोको चाहिँ जुन चाहिँ पाश्चविक युगमा जङ्गली युगबाट आउने बेलामा त्यो आयो अहिले त चाहिँ हजुरको अहिलेको समयमा त गणतन्त्र आएको पनि चाहिँ स्थापना भएको बेलायतको हिसाबले हेर्ने त चाहिँ हजुरको एघारौँ बाह्रौँ शताब्दीदेखि अहिलेसम्म त धेरै अगाडि
2: गणतन्त्र आएको बेलामा पनि यस्तै व्यक्तित्व आएपछि मान्छेले के भन्छ सम्झिन्छ नि पुरानो ए हिजो त अर्कै थियो आज यस्तो हो भन्छौँ नि हामीले हिजो त राम्रो थियो योभन्दा राम्रो त पहिले थियो भन्छौँ यो अहिले राम्रो भयो पुरानो बिर्सिन्छ अब त्यही भएर मान्छेले ठाउँ ठाउँमा जस्तो सिमारुखलाई राजा बनाए नि त कर्णसिंहलाई राजा बनाए नि त खोजी खोजी ल्याएर बनाए कैयौँ ठाउँमा चाहिँ उसको वंश खोजी खोजी त्यही यही यही शाहवंशमा हो राजा नभएर अन्तमा ल्याएर राजा बनाएको छ लङजुङबाट ल्याएको कावर ल्याएर राजाबाट होइन
3: त्यो त लङजुङबाट ल्याएको त त्यो चाहिँ यो के अरे पृथ्वीनारायण शाहको चाहिँ उसमा लिगलीकोटमा दौडेर चाहिँ यसरी भएको त हामीले इतिहास पढ्यौँ होइन अलिकति प्रसङ्ग मैले नारायण गुरुलाई अलिकति यो
1: अलिकति रेकर्ड गर्न लानुभएको थियो
3: होइन यो मैले
1: हाम्रा कुरा
3: होइन भएको छैन केही रेकर्ड भएको छैन मैले यो समाको केही भएको छैन रेकर्डकै छैन यो चियाको हो अनि यो चाहिँ अलिकति प्रसङ्गमा के देखियो भने छैन कि बुवा केही भएको छैन केही छैन अनि यो अहिलेको चाहिँ समसामयिक घटना हिजोको चाहिँ यो धार्मिक ग्रन्थको कुरा गर्दा अलिकति महाभारतकालीन युग युद्ध अनि रामकालीन समय बुद्धकालीन समय जोड्दै जोड्दै जाँदा म धेरै चाहिँ यिनीहरूको यो संस्कृतको ज्ञाता धेरै पढेर जाने मान्छे त होइन तर कता कता सुन्दाखेरि मैले अलिअलि बुझे आधारमा मैले के बुझेको छु भने हाम्रो हिन्दू परिवार के अरे परम्परा अन्तर्गत बाहुन कुलमै जन्मिएको हुँदा जुन समयमा जुन धर्म चाहिँ धर्मको समय छ त्यो समयको धर्म नै प्रधान धर्म भनेर भनेको कारणले जस्तो सत्य युग द्वापर युगमा चाहिँ यिनीहरूको रामको चाहिँ के अरे भजन कीर्तन नै चाहिँ यिनीहरूको प्रथमता मानिन्थ्यो भने त्रेता युगमा चाहिँ कृष्णको मानियो भने अहिले त कलियुग त्यो भए हुनाले अहिले त राम र कृष्णको चाहिँ युद्धकालीन समयका चाहिँ यो चरित्र जाप्नु भन्दा अहिले त चाहिँ यिनीहरूको अहिंसा परम धर्म कलियुग भन्दा त स्वीकारेको बुद्धकालीन समयका आउनु पर्ने
2: कलियुग कृष्ण हुनु पर्नेमा रामचन्द्रको भएको यही त बिग्रियो त त्यही त
3: होइन कलियुग
1: अर्को कुरा के हो भने यिनी कथा हुन् के कथा कहानी हुन् त्यही केही घटना भए त्यो घटनालाई जोडजाड पारेर कथा भन्यो
3: साहित्यकारले हेरेपछि कथा भन्यो
1: त्यो कथा हो त्यसो यसमा केही ऐतिहासिक सत्यता पनि छ तर जस्ताको जस्तै अर्थ लगाउनु खोज्यो भने बिग्रिहाल्छ कथा हो यो
2: अब महाभारतलाई शुद्ध इतिहास भन्छ त्यो बेलाको इतिहास हो
3: अब यहाँ चाहिँ हजुरको हिजोको हिसाबले हामी चाहिँ एसियन कन्ट्रीमा जन्मिएका नेपालमा चाहिँ मैले हिजोका मान्छेहरू बुद्ध कालीन समय को बारे में हजुर को मैं कति आनंद आँच पढ़ाखे एवटो राजा को छोरो म राजा हु मैं सब पुगो तिमी राजा हो भन्दा अर्को राजा भी नहुनी भने पछि त्यो राज अहिले राजा चाहिँ को लागि राजनीतिको लागि एउटा अध्यक्ष वडा अध्यक्ष सदस्यको लागि कति महत्व छ कति हानहान छ त्यो जमानामा बिग्रिएर भत्किएर सबै भएको एउटा चाहिँ तल्लो जातको मान्छे त्यहाँ हिँड्यो भने यहाँबाट चाहिँ बाटो काटेर हिँड्ने तल्लो र माथिल्लो जातको त्यति विभेद भएको समयलाई एउटै मान्छेको समय अवधिभित्र उही मान्छेले चाहिँ त्यो छुवाछुतको चाहिँ भएको मान्छेले उसकै उमेर समयभित्र उसले प्रतिपादन गरेर पचास वर्ष भित्रमा त्यति कायपलट गरेर चाहिँ राज्य जो नचाहिने हजारौं हजार मान्छे
1: कुरा कस्तो भने भरतले पनि त मलाई राज्य चाहिन्न भनेको त नि हेर त्यो जमानामा पनि थियो हो बुद्ध कालमा पनि म राजा हुन्न भनेर त्यो बुद्ध बल्ल बल्ल अर्कालाई कसलाई महानामा भन्नेलाई राजा बनाएको हो बुद्धले आसाम बहु मरेर आएपछि त्यसैले यो त्यो बेलामा राजा आज जति शान सौगत छ सुविधा छ सत्ता छ त्यो त्यति थिएन कि त्यस
3: बेलामा
1: भौतिक विकास भएको थिएन
2: राजा आफै राजा बनेर जस्तो सैनिकहरूले कब्जा गरेर आफै उभर्छन् के आफै राजा बनेर बाध्यताले राजा बनाउने फरक हुन्छ के राजा हुनको लागि त अहिले अघि नै भने नि मैले कर्ण सिंहलाई चाहिँ राजा बनाए होइन
3: अनि अलिकन मैले यो धर्ममा हेर्दाखेरि सुन्दाखेरि अहिलेको युट्युबबाट सुन्दाखेरि जति राजाहरू छन् हिजोका राजाहरूलाई ती राजाहरू बनाउने जति जति राजाहरू भए क्षेत्रीय कुलका भए हाम्रो परम्परा हाम्रो हाम्रो यहाँको यो हिन्दू पर्यो तर ती जति राजा भए क्षेत्रीय कुलकाले चाहिँ राजाले आफूलाई भगवान घोषणा गरे तर यहाँ चाहिँ के छ त जति बाहुन भए बाहुन कोही पनि बोर जोगी भयो कोही राजा भएनन् र आफूलाई बाहुनले कोही राजा के अरे भगवान पनि घोषणा गरेन
2: यसमा के सत्ता
3: होइन अरूले भगवान बनाए बाहुनलाई भगवान त कोही पनि बनाएन नि बाहुनलाई कोही भगवान बनाएन सब क्षेत्रीय राजालाई मात्रै गराए कारण के होला यो
2: बाहुले गराएको त्यो आफू चाहिँ शासन गर्ने हामीले होइन राजनीतिमा के हुन्छ भन्दाखेरि आफू गुरु हुन पाएपछि पुग्छ गुरुभन्दा ठुलो कोही पनि हुँदैन होइन वशिष्ठ गुरु हुन पाएर राजचन्द्र राजा भएर के फरक परेर सबै आफै गुरुले जे भने त्यही होइन गुरु हुन राम्रो नि त राजा भन्दा गुरु राजा त कम नि छ राजा कति दुःख पाए राजचन्द्रले राजा भएर कति दुःख पाए
3: गुरु नि त केही दुःख पाउनु पर्यो
2: होइन त्यसकारणले राजा हुन सजिलो वीरेन्द्रको सत्यानाश हो आज ज्ञानेन्द्रले दाई माग्यो भनेर चाहिँ लक्षणा बोक्नु परिरहेको
3: तर तिनी गुरुहरूलाई केही परेको छैन
2: त्यही नै के
0: आदरणीय रेडियो मध्यपश्चिम 91.4 MHz प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमका आजका अतिथि द्वै नारायण प्रसाद शर्मा र एकराज शर्माजीले सँग गरिएका कुराकानी र उहाँहरूले जीवनका भोगाई र अनुभव र चाहिँ यो समाजमा रहेको हाम्रो धर्म संस्कृति र यसको प्रभावका बारेमा उहाँहरूले गर्नुभएको छलफल अर्थात् विषयगत कुरालाई हाम्रो रेडियो मध्यपश्चिम 91.4 MHz सञ्चालित ज्येष्ठ नागरिक सरकार कार्यक्रममा प्रस्तुत गर्दा गर्दै अब आजको समयसीमा सकिएको जनघन्टी हाम्रो प्राविधिक मित्र शालिराम चौधरीज्यूले बजाइसक्नु भएको हुँदा म कार्यक्रम सञ्चालक दधिराम खनाल पनि यहीँ अन्त्य गर्दै म आजको यस कार्यक्रममा बिदा चाहन्छु हस्त धन्यवाद।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास।

0: लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र, भोलि वर्षाको प्रभाव अझ बढ़ने, पर्वतारोहण र लामो यात्रा बन्दै गर्न आग्रह।
1: पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढ़ी जोखिमयुक्त क्षेत्र देखिएको छ।
0: अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातीदेखि भोलि बिहानसम्म गाड़ी चलाउनमा रोक, बाढ़ी प्रभावित क्षेत्रमा वर्षाका कारण त्रास, मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह।
2: 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
0: ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा भीषण आग लागि, कांग्रेस दुई हुने बाटोमा कांग्रेस संस्थापन इतरपक्षद्वारा समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि छनौट, समयमै काम सक्न आग्रह।
3: 15 गते असोजबाट वडा अधिवेशन शुरू हुने गर्छ, मंसिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ।
0: र विषम एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश, अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्तोना जित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: काठमाडौँ उपत्यकामा जनसंख्याको चाप निरन्तर बढ़दो छ। राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँमुखी बनाउँदै ल्याइयो र काठमाडौँ आश्रित नीतिले गर्दा साना साना कामका लागि पनि मानिसहरू यहीँ आउनुपर्ने र यहीँ सुविधा हुने अवस्था सिर्जना भयो, जसका कारण अव्यवस्थित बस्ती बसेका छन्। ठूलो पानी पर्ने बित्तिकै यातायात अस्तव्यस्त हुने र खोला किनार डुबानमा पर्ने अवस्था छ। अब खबर सन्तोषी रावलबाट।
5: बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवायुयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबै जसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सी कोशी, बागमती, गण्डकी र

0: प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेको उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातीदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार राती 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो।
1: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्छ यहाँ र त्यो राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रुहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग भएको हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज असोज 8 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
0: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। यसैबीच दुई दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन्। मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो।
2: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो। पर्वतारोहणको याम भएको कारणले गर्दा चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढ़ी जोखिममुक्त क्षेत्र देखिएको छ। त्यसै भएर हामीले चाहिँ यो रातो रंगको चेतावनी पनि दिएको छौं। रातो रंगको चाहिँ चेतावनी भनेको प्रतिकारै नै गर्नपर्ने, टेक एक्सनै गर्नपर्ने जस्तो किसिमको हामीले चेतावनी दिएका छौं। अन्य भूभागमा चाहिँ रातो रंगको चेतावनी हामीले दिएका छैनौं भनेको सतर्क हुनपर्ने सम्मको चेतावनी दिएका छौं, तर चाहिँ एक्सनै लिनपर्ने जस्तो चेतावनी दिएका छैनौं। र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौं। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिला पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढ़ी हुने गर्छ। त्यसै गरी ठूला तथा साना खोला तथा चाहिँ नदीहरूमा यो वर्षाले गर्दाखेरि चाहिँ बहावहरू बढ्ने सम्भावना बढी देखिन्छ, जसको कारणले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले अलिकति बढी सजग हुनुपर्ने जस्तो देखिन्छ। अनि थोरै पानीले पनि अलिकति डुबान हुने क्षेत्रहरू छन्, ती क्षेत्रका पनि थोरै पानी जस्तै तपाईँको भारी वर्षाले गर्दाखेरि डुबान
3: हुने समस्या हुन्छ।
2: तराईमा पनि प्लस उपत्यकामा पनि कतिपय ठाउँहरूमा जस्तै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुँदाखेरि चाहिँ कतिपय ठाउँहरूमा चाहिँ
3: डुबान
2: समस्या हुन सक्ने सम्भावना देखिन्छ। तराईतिर पनि अब अलिकति बढी वर्षा पहाड़तिरको वर्षाले तराईतिर वर्षा कम हुँदै गर्दाखेरि पहाड़को वर्षाले चाहिँ डुबानको समस्या निम्ताउन सक्छ। ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति बढी सजग र सचेत हुनुपर्ने जस्तो देखिन्छ।
0: काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ट उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो। नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा गत भदौ 10 गते आएको बाढ़ीमा 338 वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाइएको छ। महासंघले सवारी साधनसँगै 441 जना चालक सहचालक तथा व्यवसाय समेत सम्पर्कविहीन भएका छन्। भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता तथा सरकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो। ताप्लेजुङको मेरिङ देन गाउँपालिका 3 दुभारमा भीषण अग्लागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 घर जलेका छन्। आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए। चण्डी 50 घर दूरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस संस्थापक इतर पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि घटाइएको हो। रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि घटाइएको छैन। समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हंगाम, पाँचथरमा सूर्यकुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो। कांग्रेस नेता डाक्टर प्रकाश शरण महत
3: 14 अधिवेशनको नेतृत्व सभापति शेरबहादुर देउवा उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्वमा हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया विभिन्न पुगी गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुट्टी आउँदैसकेको छ। त्यसो हुनाले हामीले 15 गते असोजबाट वडा अधिवेशन सुरु हुने गर्छ। मंसिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ।
0: यसैबीच कांग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ। साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि हरायो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023मा चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सान्त्वना जीत हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
4: भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्यकर्मीको सुझाव।
5: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस्।
4: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना तथा जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। नयाँ दलका सांसदप्रति पुराना दलका सांसदहरूको अपेक्षा। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
7: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
8: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
6: अनुहार हड्डी भाँचिएको जोड्ने,
8: दाँतको एक्सरे सेवा,
6: सामान्य तथा जटिल दाँत निकाल्ने,
8: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
6: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
8: मेसिनबाट जरेदेखि दाँत फरिने,
6: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
8: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
6: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
8: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
8: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: बाढीपछि रसुवा जिल्लाको 13 वडा पुग्ने सड़क बन्द छ। यी वडाहरूमा राहत पुर्याउने काम भइरहेको छ। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे:
2: रसुवा सड़क सञ्जालबाट चाहिँ पूर्ण रूपमै नभनौ, यता नुवागढबाट नौकुण्ड हुँदै एउटा श्रमथलीको एउटा वैकल्पिक मार्ग मात्र प्रयोगमा छ। त्यो हिसाबमा चाहिँ अहिलेसम्म हामीले खाद्यान्न राहतको रूपमा हेली मार्फत, ड्रोन मार्फत र सड़क सञ्जाल पुगेका ठाउँहरूमा चाहिँ सवारी साधन मार्फत पनि हामीले खाद्यान्न पुर्याइरहेको अवस्था छ। अबको 10-15 दिनभित्र चाहिँ बेत्रावतीमा बेली ब्रिज राख्ने काम हुने भन्ने कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र धुन्सेको पनि पुलको कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौँ। हामीले चाहिँ सड़क सञ्जाल टुटेका 13 वडालाई अलिक पार्थनीकरण गरी ती वडाहरूमा राहत प्रभावकारी रूपमा पुर्याउने भनेर योजनाबद्ध रूपमा त्यो पुर्याइरहेका छौँ।
1: बाढ़ी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे: भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी:
3: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँहरू चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
1: आमाको दूध खान नसक्ने, खाएको वान्ता गर्ने, ज्वरो आउने, नाभिमा संक्रमण भए, छालामा बिमिरा आए, असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ढकाल:
4: विशेष गरी रसुवा, नुवाकोट, धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ। कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढ़ी सम्भावना रहेको देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढ़ी सम्भावना रहेको देखिन्छ। त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ। भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्टको जारी गरेका छौँ। भनेको ती क्षेत्रमा हिमाली भूभाग चाहिँ भारीसम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा, नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने, जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक समयमित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आजसम्म देखिन्छ। गोर्खा, तनहुँ र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ, भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि र पर्सिको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ। त्यतातिर पनि अलिकति सावधानी अप्नाउनु पर्ने जस्तो देखिन्छ।
1: तपाईँलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरूका स्वभाव फरक फरक,
6: सांसदका अभिव्यक्तिहरू
7: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
6: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन्, होइन, नयाँबाट बढी त्यो देखिन्छ।
5: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका हेलो सांसद लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
8: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
10: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
9: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 082-563-479
9: मोबाइल नम्बर 98-494-67-487
12: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
12: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो गण्डी फोत दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
13: बिरामी
14: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
15: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
16: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-563-0023 98-78-1817 98-78-35-645
18: नम्बर क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौं त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन। आज पनि हाम्रा दुई नम्बर निर्वाचन क्षेत्रका र अछामकै भन्ने भन्नुहोस् धेरै ग्रामीण बस्तीहरू धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेको छैन। जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर 77 चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो टेण्डर गराइएको थियो 79 म सांसद छँदै फेरि र त्यो 79 टेण्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग शहरी विकास मन्त्रालय त्यतिखेर अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो।
7: कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुलपुलेसा सड़कमै अलि बढ़ी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्नेछ।
18: कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको हो। पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ। यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन। संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले।
7: अहिलेसम्म संसदमा कतिपल्ट आफ्नो विचार राखिसकेँ जस्तो लाग्छ के छ?
18: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ
7: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन?
18: मैले चाहिँ त्यो ठ्याक्कै एकिन गरेका छैन। हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेको छु, चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस् चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा।
7: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
18: छलफल सम्वाद त्यति भएको छैन।
7: तपाईँको कारणले अथवा उहाँहरूको कारणले?
18: मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला। हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
7: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिस?
18: एउटा त चाहिँ पहिला संसद भवनभित्र छिर्दाखेरि 74 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
7: बानेश्वरमा
18: हाम्रो चाहिँ भवन थियो। हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि गर्दाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन।
7: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा बन्नै होला,
18: त्यो होला, त्यो हेरौँ। मैले पाएको भिन्नता क्या
7: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखिन्छ?
18: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोश र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूति भएको छ। संसदीय परम्परा, संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू
7: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
18: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
7: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
18: मैले थोरै पाएको छु,
7: संख्यात्मक रूपमा
18: लगभग त्यही 10-12 जना।
7: तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
18: त्यस्तो छैन।
7: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
18: एमाले भित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको अनुभव के छ, कस्तो छ, कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। यो एआईका तर्फबाट यो
7: एआई
18: च्याट जीपीटी लाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो मैले अधिकांशको त्यही देख्छु।
7: तपाईँले कतिको चलाउनुहुन्छ?
18: मैले चलाउन्न, मैले चाहिँ मेरो मनको कुरा, आफ्नो चाहिँ मनबाट जे आयो, तल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु म।
7: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ?
18: होइन,
7: यो चाहिँ असाध्यै राम्रो लाग्छ।
18: होइन, केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु, त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्ता पक्षमा लोकतन्त्र संविधानको रक्षा, राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु।
7: त्यस्ता सांसदहरूसँग संवाद गरौं, भेटघाट अलिकति
18: हाम्रो कुरा
7: गरौं जस्तो
18: केही अब कुराकानी हुन्छ, के छ यस्ता उति भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, हेलो आई के छ, नमस्ते, संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अलि राम्रो भएन भन्ने हुन्छ। ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षको लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
11: हेलो सांसदको विस्तृत रूप भोलि बिहानको साझा खबर पछाडि प्रसारण हुनेछ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातिदेखि भोलि बिहानसम्म का लागि रोक लगाइएको छ। काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासंघले रसुवाको टिमुरेमा गत भदौको 10 गतेको बाढ़ीमा 338 वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। नेपाली कांग्रेस संस्थापन इतरपक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। र विशौं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ र पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित निकालेको छ। हवस्ता आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: आज राति 5 प्रदेशमा भारी वर्षाको सम्भावना। प्रमुख राजमार्गमा रात्रिकालीन सवारी चलाउन रोक। विपदको बहाना पारी बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सरकारको चेतावनी।
0: अदालतको भूमिकालाई लिएर सदनमा 3 दिनदेखि रासोपा र एमाले बीच सवाल जवाब। प्रतिनिधि सभामा नियमति दुरूपयोग नगर्न सभामुख अरियालको चेतावनी।
1: पूर्व राष्ट्रपति भण्डारीलाई वरिष्ठ नेता बनाउने एमालेको निर्णय। 7 जना स्थायी कमिटिमा मनोनित। कंग्रेसको क्षेत्रीय अधिवेशन गर्ने समय 3 दिन थप।
0: युक्रेन युद्धमा नेपाल सहित 47 देशका नागरिक संलग्न भएको जेलेस्कीको आरोप। संचार माध्यमलाई व्हाइट हाउस प्रवेश खुला गर्न अमेरिकी अदालतको आदेश।
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल श्रीलंकालाई हराउँदै सेमी फाइनलमा। पाकिस्तानी खेलाड़ी इफ्तिखार अहमदले जनकपुरबाट एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप विकसित हुँदै गएपछि काठमाडौँ उपत्यका सहित देशका अधिकांश भागमा वर्षा भइरहेको छ। मनसूनी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा विशेष गरी पूर्वी र मध्य भूभागहरू, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसै गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका केही सीमित क्षेत्रमा मात्र हल्कादेखि मध्यम वर्षा मापन भएको छ। पूर्वी र मध्य क्षेत्रका केही निश्चित ठाउँहरूमा भने भारी वर्षा दर्ता भएको छ। विशेष गरी लुम्बिनी प्रदेशका पाल्पा, अर्घखाँची र कपिलवस्तु आसपास क्षेत्रमा 24 घण्टामा 140 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। पाल्पामा पछिल्लो 24 घण्टामा 170 मिलिमिटर वर्षा भइसकेको छ। यो धेरै भारी वर्षा हो। आसपासका केही मापन केन्द्रमा त 160 मिलिमिटर भन्दा बढ़ी पानी परिसकेको छ र त्यहाँ अझै पनि वर्षा जारी नै रहेको छ। त्यसपछि कपिलवस्तुमा 152 र दाङमा 102 मिलिमिटर वर्षा भएको छ। पाल्पा पूर्वी क्षेत्रका अधिकांश भागहरूमा बादल लाग्ने र पानी पर्ने क्रम निरन्तर चलिरहँदा कर्णाली र सुदूरपश्चिममा भने मौसम तुलनात्मक रूपमा केही सामान्य देखिएको छ।
1: लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ़ेर खतराको तहमा पुगेको छ। पानीको तह 1,81,330 क्युसेक पुगेपछि आज अपरान्ह ब्यारेजका 23 ढोका खोलिएको छ। अहिले पनि पानी परिरहेको र नदीमा जलसतह बढ़दो क्रममा रहेको ब्यारेजका प्राविधिकहरूले जनाएका छन्। नदीमा खतरा बढ़ेपछि सुरक्षा निकायले कोशी ब्यारेज हुँदै आवत जावत गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। मकवानपुर जिल्लाको इन्द्र सरोवर गाउँपालिका स्थित कुलेखानी जलविद्युत आयोजना सहित बाढ़ीका कारण प्रभाव पार्न सक्ने सम्भाव्य स्थानलाई लक्ष्य गरी सतर्कता बढ़ाइएको छ। यता बाढ़ीका कारण सम्भाव्य जोखिम न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा आवश्यक सतर्कताका लागि 3 स्थानमा साइरन जडान गरेको छ। कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतका अनुसार त्यस क्षेत्रमा जलाशयको बाँध, सिस्नेरी प्रहरी चौकी र गाउँपालिकाको कार्यालयमा साइरन जडान गरिएको हो। निरन्तरको वर्षाका कारण जलसतह बढ़न सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उहाँले बताउनुभयो।
0: देशभरमन सुनी र पश्चिमी वायुको प्रभावसँगै आज रातीदेखि बागमती गण्डकी लुम्बिनी कोशी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणालीका कारण विशेष गरी लुम्बिनी गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ। साथै मधेश लगायत तराईका भूभागमा तीव्र हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ। अविरल वर्षाका कारण पहाड़ी तथा तटीय क्षेत्रमा बाढ़ी पहिरो र गेग्रान वहावको जोखिम उच्च रहने भएकाले यात्रा गर्दा नदी तटीय क्षेत्रमा बस्दा र दैनिक काममा निस्कदा विशेष सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।
1: भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै देशका विभिन्न राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको सूचना अनुसार पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सवारी साधन पनि आज बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभर मनसुन भइरहेकाले सिधे चरण लोकमार्गमा आजदेखि असोज 12 गतेसम्म बेलुकी 6 बजेदेखि बिहान 6 बजेसम्म अत्यावश्यक बाहेका सम्पूर्ण सवारी साधन तथा पैदल यात्रीको रात्रिकालीन आवत जावत पूर्ण रूपमा रोक लगाइएको जनाएको छ। मकवानपुर जिल्लाका कान्ति राजमार्ग भैंस भीमफेरी देउराली कुलेखानी हुँदै काठमाडौँ आउने सड़क पनि बेलुका 7 बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ। त्यसै गरी बीपी राजमार्ग पनि बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साथै नारायणगढ मुगलिन सड़क खण्डमा पनि आज बेलुका 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी साधन चलाउन पाइने छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्रका नदी छेउछाउका सड़कहरूमा यात्रा गर्दा सावधानी अपनाउन र नदी तटमा सवारी साधन पार्किङ नगर्न आग्रह गरेको छ। नियमित रूपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरूमा निगरानी बढ़ाएको छ। सम्भावित बाढ़ी र डुबानबाट बालबालिकालाई जोगाउन डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढ़ाइएको महानगरपालिकाले जनाएको छ। यस्तै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउँदै आवश्यक पूर्व तयारी गर्न पत्राचार गरेको छ। पत्र मार्फत उक्त अवधिमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई विदामा नबस्न तथा प्रमुख प्रशासकीय अधिकृतहरूलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्भावित मौसमजन्य विपदको जोखिमलाई लिएर अनावश्यक रूपमा खाद्यान्न तथा उपभोग्य वस्तु सञ्चय नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै सड़क तथा आपूर्ति मार्ग अवरूद्ध हुन सक्ने भन्दै अनावश्यक रूपमा खाद्यान्न ग्यास तेल लगायतका वस्तु खरीद सञ्चय तथा भण्डारण नगर्न अनुरोध गरेको हो। मन्त्रालयका अनुसार अत्यावश्यक वस्तुको मौजदात कायम राख्न तथा आपूर्ति श्रृंखला सुदृढ बनाउन सरकारी तथा निजी क्षेत्रका आपूर्ति सम्बद्ध संस्था र व्यवसायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त खाद्यान्न मौजदात रहेको तथा बजारमा पनि अत्यावश्यक वस्तुको बिक्री वितरण सहज रहेको मन्त्रालयले जनाएको छ। प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरूद्ध भए सड़क विभाग स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले आपद विपद र चाडपर्वको मौका छोपी कार्टेलिङ सिन्डिकेट र कालोबजारी कृत्रिम अभाव सिर्जना अस्वाभाविक मूल्य वृद्धि वा वस्तु लुकाउने जस्ता कार्य नगर्न व्यवसायलाई चेतावनी दिएको छ। यस्ता गतिविधि हुन नदिन बजार अनुगमनलाई थप सघन बनाइएको र अनैतिक कार्य गरेको पाइए कड़ा कार्यवाही गरिने मन्त्रालयले जनाएको छ।
1: बाढ़ी पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले देशभर 650 जोखिमयुक्त स्थानमा 11,700 भन्दा बढ़ी जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ। सशस्त्र प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै देशभर पूर्व तयारी तथा परिचालन योजना कार्यान्वयनमा ल्याएको हो। उद्धारका लागि 2,060 जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्तिका साथै 133 जना गोता भूभागखोर र 224 जना रोप रेस्क्यू तथा उच्च भूभाग खोज तथा उद्धार तालिम प्राप्त प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा खटाइएको छ। डुबानमा परेकाको उद्धारका लागि 103 राफ्ट बोट र 58 मोटर बोट तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन 30 तालिम प्राप्त K9 डग स्क्वाड र 5 विशेष ड्रोन समेत परिचालनका लागि तयारी अवस्थामा राखिएका छन्। विपदका कारण सड़क अवरोध भए तत्काल हटाउन तथा हेवी रेस्क्यूका लागि जोखिमयुक्त नदी करिडोर र प्रदेशस्थित वाहिनी मुख्यालयमा व्हील लोडर क्रेन र एक्सकाभेटर लगायत उपकरण तयारी अवस्थामा राखिएको छ। सुनसरी सप्तकोशी भोटेकोशी त्रिशुली नारायणी बागमती तथा विष्णुमती बल्खु मनोहरा हनुमन्ती र नखु लगायत नदी तथा खोलामा आवश्यक उद्धार सामग्री सहित विपद व्यवस्थापन जनशक्ति तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। सशस्त्र प्रहरीले राफ्ट एसोसिएशनसँगको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका थप 10-10 राफ्ट बोट समेत तयारी अवस्थामा राखेको जनाएको छ।
0: ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानले पदयात्रा रोक्न आग्रह गरेको छ। टानका महासचिव सोनाम ग्यालजेन शेर्पाले आज एक विज्ञप्ति जारी गर्दै आजदेखि असोज 11 गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले पर्यटकलाई पदयात्रा रोक्न र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। अविरल वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़ने, आकस्मिक बाढ़ी पहिरो तथा डुबान हुन सक्ने र पदयात्रा मार्ग तथा यातायात सेवा प्रभावित हुने जोखिम रहेकाले पदयात्रा रोक्न टानले आग्रह गरेको हो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: मार्वल का सीपीपीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रांड साथै मार्वल का यूपीपीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
3: सुरक्षा घरको साथ जीवन घरको
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
5: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
6: साइबर अपराधको आरोपमा पक्राउ परेका राजनैतिक विश्लेषक तथा लेखक भरत दाहाललाई तारिखमा छाड्न फरमादेश जारी भएको छ दाहालकी छोरी डेनी दाहालले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश द्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले थुनामा राख्नु पर्ने आधार नदेखिएको ठहर गर्दै आजका मितिबाट तारिखमा छाड्न भनेपछि उहाँ आजै छुटिसक्नु भएको छ
5: अदालतको भूमिकालाई लिएर आज पनि संसदमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने र प्रतिपक्षी दल नेकपा एमालेका सांसद गुरूप्रसाद बराल बीच सवाल जवाफ भएको छ बैठकको विशेष समयमा बोल्दै एमाले सांसद बरालले अदालतलाई कमजोर बनाउने गरी सत्तापक्षका कतिपय सांसदबाट अभिव्यक्ति आइरहेको बताउनुभयो बरालले सत्तापक्षका सांसदहरूले अदालतका निर्णयहरूप्रति राजनीतिक आक्रोश पोख्ने न्यायाधीशहरूलाई धम्क्याउने आक्षेप लगाउने र न्यायपालिकामाथि निरन्तर प्रहार गर्ने गलत प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाउनुभयो
7: संसद कानून बनाउने निकायका हामी सदस्य हौ तर कानूनको अन्तिम व्याख्या गर्ने अधिकार न्यायपालिकाको हो सभामहोदय सरकार र सत्तारूढ दलले संविधान र कानूनको सीमाभन्दा बाहिर जान खोज्दा अदालतले रोक्नु उसको संवैधानिक कर्तव्य हो सभामहोदय अदालतले रोकेको विषयमा अदालतसँगै बदला लिने मानसिकता लोकतान्त्रिक संस्कार हुन सक्दैन सभामहोदय
5: एमाले सांसद बरालको उक्त भनाईप्रति रासपाका सांसद न्यौपानेले प्रतिवाद गर्नुभयो कमजोर अदालतलाई सक्षम बनाउनुपर्छ भन्नका लागि आफूहरू बोल्ने गरेको उहाँले बताउनुभयो सांसद न्यौपानेले पुराना दलहरूले अदालतमा सिन्डिकेट बनाएको आरोप लगाउनुभयो
8: तपाईहरूले 1994-95 सालसम्म अदालतमा सिन्डिकेट बनाउनु भयो हामी सिन्डिकेट अन्त्य गर्नुपर्छ र काबिल र सक्षम न्यायाधीशले न्याय सम्पादन गर्नुपर्छ भनेर आज संसदमा बोल्दैछौ
5: सांसद न्यौपाने बोलेपछि एमाले सांसद बराल फेरि बोल्नुभयो उहाँले अदालतको फैसला उपर संसदले अध्ययन गर्न नसक्ने र यो काम न्याय परिषदको रहेको भन्दै प्रतिवाद गर्नुभयो
7: अदालतको फैसलालाई संसदले अध्ययन गर्न मिल्दैन सहमोदय त्यसको लागि न्याय परिषदको व्यवस्था छ न्याय परिषदले नै आवश्यक प्रक्रियालाई अगाडि बढाउँछ र त्यसले नै आवश्यक न्यायालयमा सुधार र संशोधन गर्छ यो चौतर्फी हमला गरेर अदालतको मान मर्दन गर्ने कुरा कतै हामीलाई स्वीकार्य छैन
5: रासोपा र एमाले संसदबीच संसदमा अदालतको भूमिकालाई लिएर विगत तीन दिनदेखि सवाल जवाफ भइरहेको छ यता प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियालले भने सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्बद्ध बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ सदनमा नियमापत्ति गर्ने नाममा मुख्य विषयवस्तु भन्दा बाहिर जाने र आरोप प्रत्यारोपमा उत्रने प्रवृत्ति बढ़ेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो कुनै एक राजनीतिक दलका नेताले अर्को दलप्रति लक्षित गर्दै धारणा राखेकै आधारमा सदनमा उभिएर विरोध जनाउने र नियमापत्तिका नाममा समय लिने परिपाटीप्रति लक्षित गर्दै सभामुख अरियालले सांसदहरूलाई सचेत गराउनुभयो
9: मान्य सदस्यहरूबाट बैठकमा छलफलका क्रममा नियमापत्ति हुनु स्वाभाविकै हो यद्यपि जे विषयमा नियमापत्ति गरिएको हो सो भन्दा बाहिर गई आफ्ना भनाई राख्ने तथा बोल्नका लागि मात्र नियमापत्ति गर्ने कार्य शोभनीय देखिँदैन। माननीय सदस्यहरूले नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्ने गरी नियमापत्ति गर्न सान्दर्भिक हुने बेहोरा जानकारी गराउँदछु।
6: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी करिब 11 वर्षपछि पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको छ। ललितपुरमा आज सम्पन्न एमालेको केन्द्रीय कमिटि बैठकले उहाँलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेसँगै भण्डारी औपचारिक रूपमा पार्टी राजनीतिमा फर्किनु भएको हो। 2072 कार्तिकमा पहिलो पटक राष्ट्रपति निर्वाचित भएपछि उहाँले पार्टी नेतृत्व छाड्नु भएको थियो। भण्डारीको अनुभवले पार्टीको आगामी सांगठनिक कार्यभारलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने एमाले जनाएको छ। यसैबीच एमाले केन्द्रीय कमिटि बैठकले 29 जना सदस्यहरूलाई केन्द्रीय कमिटिमा मनोनयन गरेको छ भने ईश्वर पोखरेल सहित 7 नेतालाई स्थायी कमिटि सदस्यमा मनोनित गर्ने निर्णय समेत अनुमोदन गरेको छ।
5: नेपाली कंग्रेसले लगातारको भारी वर्षा र प्रतिकूल मौसमका कारण रोकिएका प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू आगामी असोज 13 गतेभित्र गरिसक्न निर्देशन दिएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति जारी गर्दै मौसम अनुकूल भएका ठाउँमा तोकिएकै मितिमा र मौसम प्रतिकूल भएका क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी 13 गतेभित्र अधिवेशन सम्पन्न गर्न भनेको हो। पार्टीको 15 महाधिवेशन अन्तर्गत हालसम्म 66 जिल्लाका 630 पालिकामा गाउँ तथा नगर अधिवेशनहरू सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ। यस्तै कंग्रेसले आजै 15 महाधिवेशनको लोगो र नारा समेत सार्वजनिक गरेको छ। महाधिवेशनका लागि परम्पराको सम्मान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कंग्रेस अबको विकल्प भन्ने नारा तय गरिएको छ। कंग्रेसले असोज 16-19 गतेसम्म केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको छ। महाधिवेशन अन्तर्गत असोज 10 गते प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन कंग्रेसले गर्दैछ।
6: कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने अलग्गै महाधिवेशन गर्नका लागि 55 जिल्लामा समय तोकेको छ। देउवा समूहले 15 महाधिवेशन तयारी समितिका आयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले जिल्लाका संयोजक तोक्नु भएको हो। देउवा समूहले मध्य प्रदेशमा भने कुनै जिल्लामा पनि संयोजक तोकिसकेको छैन। देउवा समूहले यही असोज 15 गते वडा अधिवेशन गर्ने र मंगसिर 21 23 गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गरेको छ।
5: प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाइएको छ। संघीय संसद अन्तर्गतको संघीय सुनवाई समितिको आजको बैठकले सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाएको हो। प्रस्तावित व्यक्तिहरूको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए सूचना प्रकाशित भए कमिटिले 10 दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सक्ने उहाँले बताउनुभयो। गत शुक्रबार बसेको मन्त्री परिषद बैठकले भारत चीन अमेरिका लगायत 13 देशका राजदूत नियुक्ति गर्नका लागि सिफारिश गरेको थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
11: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
10: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
11: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
10: एकपटक दंगालीबाट किनेर हेर न।
11: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
10: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
13: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
14: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
10: प्रोप्राइटर सोमराज रैदास।
15: सम्पर्क फोन नम्बर 082-563-775।
10: सम्पर्क नम्बर नम्बर 98-478-26873।
15: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली टू मेटेरियल सेन्टरमा।
16: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
17: मेरुदण्डको नसा च्यापिए विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-63-509 र मोबाइल 98-453-0653-23।
18: विधेयकको मस्यौदा तयार पार्दै सर्वसाधारण र सरकारवालासँग सुझाव माग गरेको हो। अखाद्य वस्तुको बिक्री वितरण रोक्न र कानूनी व्यवस्थालाई थप प्रभावकारी बनाउन मस्यौदा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
6: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। कतारको दोहा हुँदै काठमाडौँ आएका 42 वर्षीय भारतीय नागरिक मोहम्मद चुरा थोडीलाई विमानस्थलको पार्किङ एरियाबाट 536 ग्राम सुनसहित प्रहरीले नियन्त्रणमा लिएको हो। भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाएर ल्याएको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो। कतारबाट आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ गर्नेमा बाराको पचरौथा नगरपालिका एक पिपर पार्टीका 33 वर्षीय अनिश अन्सारी रहेका छन्। उनको साथबाट प्रहरीले 69.6 ग्राम सुन बरामद गरेको छ।
18: नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा कार्यरत रौतहटको माधव नारायण नगरपालिकाका सामाजिक परिचालक कृष्णनन्दन प्रसाद यादव विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उनी विरूद्ध आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। सहायक स्तर 5 पदमा कार्यरत यादवले बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल पटनाबाट जारी भएको आईए तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको र गैर कानूनी लाभ लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
6: काठमाडौँको त्रिपुरेश्वरमा बस आघसने भई चालक घाइते भएको घटनाको सत्य तथ्य छानबिन गर्न संसदीय पूर्वाधार विकास समितिले निर्देशन दिएको छ। समितिका सभापति आशिष गजुरेलले उपत्यका ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफलेसँग भेट गरी घटनाको तत्काल अनुसन्धान गरी छानबिन समिति गठन गर्न निर्देशन दिनुभएको हो। भेटमा सभापति गजुरेलले सड़कमा खटिने ट्राफिक प्रहरीलाई व्यवहारमा नम्रता, बोलीमा शुद्धता र आर्थिक कारोबारमा पारदर्शिता अपनाउन आग्रह गर्नुभयो।
18: इन्द्र जात्राको अवसरमा काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा साना बाल बालिकाहरूको सामूहिक कुमारी पूजा गरिएको छ। हिजो हनुमान ढोकामा लिङ्गो ठडाएपछि आज तलेजु भवानी मन्दिर परिसरमा सामूहिक रूपमा कुमारीको पूजा आज गरिएको हो।
6: नेप्से परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। त्यसअघि परिसूचक नेप्से 11.77 अंकले बढ़ेर 2629 को बिन्दुमा कायम भएको छ। आज कारोबार रकम भने केही खस्किएको छ। हिजो 6.35 अर्ब करोड़को कारोबार भएकोमा आज 5.44 अर्ब करोड़ रूपियाँको कारोबार भएको छ।
18: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा व्हाइट हाउस प्रवेशमा रोक लगाइएका 3 प्रमुख संचार माध्यमको पहुँच तत्काल खुला गर्न त्यहाँको एक अदालतले आदेश दिएको छ। अदालतका संघीय न्यायाधीश टिमोथ केलीले ट्रम्पले प्रतिबन्ध लगाएका संचार माध्यमहरू सीएनएन, एमएस नाउ र पोलिटिकोलाई व्हाइट हाउसमा तत्काल पहुँच दिन ट्रम्प प्रशासनलाई आदेश दिनुभएको हो। आज जारी गरिएको फैसलामा न्यायाधीश केलीले पत्रकारहरूको प्रेस ब्याज खारेज गर्ने कदम संवैधानिक रूपमा पर्याप्त उचित प्रक्रिया बिना नै चालिएको ठहर गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
6: युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको आरोप लगाउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले रूससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको बताउनुभयो। जेलेन्स्कीले घाना, नेपाल र भारत लगायत देशका नागरिक रूसी पक्षबाट युद्धमा संलग्न रहेको दावी समेत गर्नुभयो। उहाँका अनुसार सन् 2025 रूसको कुर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको छ।
18: नेपाल परिवेशमा अब खेल समाचार। पाकिस्तानी खेलाड़ी इत्तिकार अहमदले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। जनकपुरले एनपीएलको तेस्रो संस्करणका लागि तेस्रो विदेशी खेलाड़ीका रूपमा अहमदलाई भित्र्याएको हो। 36 वर्षीय पाकिस्तानी ब्याटर अहमदले 4 टेस्ट 28 एक दिवसीय र 66 टी20 अन्तर्राष्ट्रिय खेलिसकेका छन्। एक दिवसीय अन्तर्राष्ट्रियमा अहमदले एक शतक बनाएका छन्। एक दिवसीयमा उनले 106 माथिको स्ट्राइक रेटमा रन बनाएका छन् भने टी20मा 129 माथिको स्ट्राइक रेटमा उनले रन बनाएका छन्। जनकपुरले यसअघि नै अलराउण्डर द्वय अमेरिकाका हरमित सिंह र न्यूजील्याण्डका जिम्मी निसमलाई अनुबन्ध गरिसकेको छ। यस्तै सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउण्डर ब्रान्डन म्याकमुलनलाई

0: भएको थियो भने चाइनिज ताइपेसँग पराजित भएको थियो। समूह बीबाट नेपालसँगै चाइनिज ताइपे पनि सेमी फाइनलमा प्रवेश गरेको छ। अब नेपालले फाइनल प्रवेशका लागि भोलि समूह एको विश्वेता भारतसँग प्रतिस्पर्धा गर्नेछ। पुरूष कबड्डीमा नेपालले मलेसियालाई हराएको छ। समूह बीको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हराएको हो।
1: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: आज राति 5 प्रदेशमा भारी वर्षाको सम्भावना। प्रमुख राजमार्गमा रात्रिकालीन सवारी चलाउन रोक। विपदको बहाना पारी बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सरकारको चेतावनी।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
3: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
2: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9847823572।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
15: मुटु रोग विशेषज्ञ डाक्टर
16: कृष्ण चन्द्र अधिकारी,
17: सुगर थाइराइड
18: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
19: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक खोराही 15 तुलसीपुर चोक।

0: सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25700।
1: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीत नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
3: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
4: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
5: इन्डोस्कोपी सेवा,
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
6: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: ब्लड प्रेसर हाई लो भएका,
6: कोलेस्ट्रोल बढी भएको,
7: मुटुको गति एकनास नभएको,
6: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने,
7: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
6: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
7: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
9: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12871।
10: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
11: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामागरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: अन्य सेवाहरू:
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
13: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145, 98-478-30153 र 98-649-41944।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-008804, 98-43-008804, www.pashupatiicare.com।
16: खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
20: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
21: पेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
20: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
21: बिरामी
22: जाँच हुने मिति यही असोज 10 गते शनिबार।
5: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
23: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-582-63 98-78-1817 र 98-78-35-643।
25: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
26: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
25: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
26: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
26: ल ल काका, गइहाले म।
27: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
28: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
27: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
29: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
30: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
31: विस्तृत आँखा परीक्षण उपचार,
32: बाल दृष्टि रोग निदान उपचार,
33: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
34: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
35: कन्ट्याक्ट लेन्स सेवा,
36: न्यून दृष्टि व्यवस्थापन, पुनस्थापना परामर्श,
37: कृत्रिम आँखा फिटिङ गरिन्छ,
38: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चश्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
39: दाङ जिल्लाकै पहिलो र एकमात्र
40: भिजन थेरापी सेवाहरू,
41: अल्छी आँखा उपचार,
42: डेढो आँखा उपचार,
43: टाउको दुख्ने, आँखा दुख्ने,
44: रिङ्गटा लाग्ने समस्याको उपचार।
41: उपचार,
38: डबल भिजन उपचार,
41: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार,
38: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
41: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
38: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
40: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
36: फोन नम्बर 98699846602 र 98643874।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा अविरल वर्षासँगै जोखिम पनि यथावत, वर्षाको सम्भावित प्रवृत्तिबारे मौसम विभागकी महानिर्देशक भन्छिन्।
1: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ, अन्य प्रदेशमा पनि भारी छ अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ।
0: जोखिम घटाउन मुख्य राजमार्गहरूमा कस्तो सावधानी अप्नाइएको छ?
2: जोखिमलाई ध्यानमा राखेर दारणघाट मुगलिन सड़क बेलुकादेखि क्लोज गर्ने भन्ने जिल्ला प्रशासनले निर्णय गरेको छ। पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
0: र चिनिया राष्ट्रपति शी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा व्हाइट हाउसमा स्वागत। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चिनिया नेता शी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई सैन्य ब्याण्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए। दुई नेताबीचको वार्ता आर्टिफिशियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने छानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्। एकजना संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उठाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ। सीएनएन, पोलिटिको र एमएस नाओका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्। केहीलाई प्रवेश दिइएको थियो। संचार माध्यमसँगको द्वन्दका माझ अदालतको आदेशलाई ट्रम्प विरूद्धको धक्काका रूपमा लिइएको छ। अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रमक अनुसन्धान गरिरहेको बताएको छ। ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्। साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूहरूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ। त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ। खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रूसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरूद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ। अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा शुरू गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लंघन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनिजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जूनमा भएको उक्त ह्याकिङबारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा गएरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्। केही नदी तथा खोलामा पानीको सतह बढ़ेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन भनिएको छ। जोखिम बढ़दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। एक रिपोर्ट। मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ। बंगालको खाड़ीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो। वर्षाको सम्भावित प्रवृत्तिबारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्छन्,
1: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ। बागमती प्रदेशको पनि सिन्धुपाल्चोक दोलखामा पनि अलिकति वर्षा हुन सक्छ, भारीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ। अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि चाहिँ।
0: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अपनाइरहनुपर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्। यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
4: अहिलेसम्म क्षतिको चाहिँ मानवीय क्षतिको चाहिँ डेटा आएको त छैन, तर अलिकति यो सड़क अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि नै अलिअलि आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ।
0: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्। भर्खरै नेपालले विनाशकारी बाढ़ीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए।
5: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेशन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो। त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ।
0: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढ़ाइएको सन्दर्भमा केही बेर अघि हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यति बेला कुन कुन मुख्य सड़कहरू प्रभावित छन् भनेर सोधेका छौं।
2: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। आज ठ्याक्कै रोकेको बाटो भनेको दिउँसो कान्ति हाइवे एकछिन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौँ। अब बेलुका पानी पहिरो बाढीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सड़कहरू बन्द गर्ने निर्णय गर्न सक्छ। त्यो अन्तर्गत चाहिँ पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
0: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सड़कहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
2: पहाड़ी भेगहरूमा जहाँ चाहिँ वर्षातको चाहिँ इन्टेन्सिटी अलिकति बढ़ी हुन्छ त्यो ठाउँहरूमा चाहिँ प्री आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मेसिन सेट स्ट्यान्डबाय राखेका छौँ। अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घण्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ।
0: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सड़क बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर। अब पृथ्वी हाइवेकै कुरा गरौं र अन्य सड़कहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
2: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो। जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन। अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ।
0: नेउपानेजी, सँगसँगै अब यो सड़क भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोड़िएको विषय भयो। यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा सञ्चालनमा ल्याइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
2: अहिलेलाई त हाम्रो टेम्पोररी म्यानेजमेन्टै हो यो वर्षाभरिलाई। अब जब यो वर्षा सकिन्छ त्यस पछाडि चाहिँ हामीले अध्ययनको काम सुरु गरिसकेका छौँ। यो वर्षापछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल स्टडीको काम भइरहेछ कृष्णवीरमा पनि। अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डबाई मेसिनहरू नै राखेका हौ। अहिले अब पहिरो गइहाल्यो भने सफा गर्ने, वासआउट भइहाल्यो भने ट्र्याक खोल्ने गरी तत्काल हामीले गर्न सक्ने अवस्था त्यही हो। तर लङ टर्ममा चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ कोरिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ बिग्रिहालेको खण्डमा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ कोरिडोरहरूबाट चाहिँ ट्रान्सपोर्ट म्यानेज गर्ने गरी त्यसको वर्कआउट गरिराखौँ।
0: अन्तिममा चाहिँ अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अपनाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
2: हाम्रो जुन सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट त्यसलाई चाहिँ एकदम सिरियसली हेरिदिनु होला। कति ठाउँमा चाहिँ हाम्रो डिसिप्लिनहरू पनि अलिकति फलो नभएको देखिन्छ, त्यही भएर कतै पहिरो गइरहेछ भने गाडी जबरजस्ती नहालिदिनु होला। सुरक्षा कर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्ने चाहन्छु।
0: सड़क विभाग का प्रवक्ता शुभराज ने उठाने। अब एकैछिन लागौं कर्णाली तर्फ। प्राकृतिक विपद को जोखिम न्यूनीकरण गर्न कर्णाली का कतिपय क्षेत्र में वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्र में अधिकांश घरहरू भिरालो जमीन में निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपद को जोखिम में पर्ने गरेका छन्। जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
6: एक बच्चा एक बिरुवा भन्ने नाराका साथ घर घरमा बिरुवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाद नगरपालिका दशकी देवकी खत्री।
7: विभिन्न प्रकारका विपदहरू निम्ति आएको छ, त्यसलाई चाहिँ निराकरण गर्नको लागि बालबालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरुवा रोपिरहेछ।
6: बालबालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2,285 धुपी र किमोको बिरुवा रोपिएको बताउँछन् वर्ल्ड भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक देश बहादुर रावल।
8: 1930 बालबालिका दिएछौं भने अरू हामीले जम्मा जम्मी चाहिँ 2,285 बिरुवा वितरण गरेको, विद्यालयको प्राङ्गणहरूमा बिरुवाहरू रोप्ने त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर हामीले काम गरिरहेका छौं।
6: माथिल्लो कर्णालीको डोल्पा, मुगु, हुम्ला, कालीकोट र जुम्ला जिल्लामा बाढ़ी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथसाथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
9: नदीको क्षेत्रमा के हुन्छन् पहिरो नियन्त्रणको हिसाबले त्यो ठाउँमा लाउन योग्य छ, त्यही हिसाबले स्थानीय वासीहरूकै सिफारिस अनुसार फुल बिरुवाहरू हाम्रो लगाउनेछ।
6: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस, उखर, धुपी र किम्बुको बिरुवा समेत रोपेर वातावरण संरक्षणमा जोड़ दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चीनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका सीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट।
3: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसंघीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण शुरू भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेता बीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाँती राख्न सहमति भएको थियो। आर्टिफिशियल इन्टेलिजेन्स, एआई को नियमन पनि दुई नेताको एजेण्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियमन गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआई को नियमन खुकुलो बनाउनु पर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउँदा उक्त प्रविधिमा चीन भन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पाउने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति सीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसीकी लाउरा बिकर भन्छन् सन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले सी छन्। त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो तर पछिल्लो 9 वर्षमा बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
8: र 98 5 78 30 6 8 9।
9: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: ब्लड प्रेसर हाई लो भएका,
9: कोलेस्ट्रोल बढी भएको,
10: मुटुको गति एकनास नभएको,
9: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
10: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
9: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
10: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98 4 78 28 913 र 98095128371।
13: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453506523।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
2: नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917094, मोबाइल नम्बर 9822877094।
3: कसरी बेकरी र बी एन्ड फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बी एन्ड फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।
5: द रियल गेम बिगिन्स नाउ।
6: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र आचार्य।
7: उसको निधारमा शान्ति छ तर उसको आँखाभित्र लुकेको छ विनाशको शक्ति।
6: साथै नेपाली कथानाक चलचित्र बाहेक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
8: जस्तो नलायक संसारमा कसैको पनि नहोस्।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: घर घरमा रेडियो मध्ये पश्चिम
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
2: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-8-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: मध्य पश्चिम चाङ च्याक, यति बेला रात्रिको 10 बजेको छ।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

आकाश गंगा को अवतरण, हिमाली जलधारा को आकर्षण, जनदैला में ज्ञान धारा को प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषण का शिखर, खोज का गल्छी र यात्रा का पाइला, कार्यक्रम त्रिवेणी। हिमाल राम्रो घाम झुल्किनाले, पर्वत राम्रो वृक्ष उम्रिनाले, मानिस राम्रो मिठो वचनले, भविष्य राम्रो आजको चलनले। नमस्कार, शुभका शब्द बोलिने, सत्यको ढोका खोलिने र चरीको चरिया गरिने चोखो चालको वाचली वे कार्यक्रम त्रिवेणीमा श्रोता स्वागतका लागि हामी उपस्थित छौं। आजको प्रस्तुतिमा हामी राम्रो शब्दको रहस्य र चाल चलन बारे शब्द विस्तारको प्रयास गर्नेछौ। आरम्भमा भने यो गीति रमिता।

राम्रो संस्कृतको रम्यबाट राम्रो शब्द बनेको छ। तन र मनलाई रोमाञ्चित तुल्याउने तत्व नै रम्य तत्व हो। त्यो रसदार पनि हुन्छ, दिलदार पनि हुन्छ, नयन रमाउने बहार युक्त पनि हुन्छ, रोम रोम रमाउने रमाइलो पनि हुन्छ, भाव संचारक घड़ी पनि हुन्छ। कतिले जगतमा राम्रो ठाउँ नराम्रो ठाउँ, राम्रो कुरा नराम्रो कुरा, राम्रो मान्छे नराम्रो मान्छे भनेर छुट्याउने गर्छन्। मान्छेको बाह्य रूप हेरेर राम्रो नराम्रो भन्नु बुद्धिमानी होइन। मान्छेको मन राम्रो, बुद्धि राम्रो, व्यवहार राम्रो, वचन राम्रो, मेलो राम्रो, जीवनशैली राम्रो भनेर भन्नु उपयुक्त होला। कतिले मानिसको स्वभाव शैली हेरेर राम्रो नराम्रो भने, असल र खराब भने, तर मान्छे कसैका लागि असल होला, कसैका लागि कमसल, असल भन्नु पनि सापेक्ष छ। मेरो मान्छे मेरा लागि असल तर अर्काका लागि कमसल होला, कुनै दलमा बस्ने मान्छे त्यस दललाई असल तर पर दललाई कमसल हुन्छ। कसैले मात्र असल भन्दैमा त्यो मान्छे असल कमसल प्रष्ट हुँदैन। मान्छे त असल भन्दा पर पुगेर कुशल बन्नुपर्छ। स्वधर्मले शोभित, स्वकर्मले संचालित, स्वज्ञानले प्रज्वलित व्यक्ति नै कुशल बन्छ। कुशलताको यात्रा सत्कर्मबाट शुरू हुन्छ। जगतमा कसैलाई घात प्रतिघात नगर्ने साथ कुसाथबाट स्वतन्त्र रहने व्यक्तिको चर्या नै कुशल कर्म हो। असल मान्छे भन्दा माथि उठेर कुशल कर्म गर्ने व्यक्ति नै राम्रो मान्छे हो। मान्छेले कसैको कित्तामा पसेर बसेर असल हुनु भन्दा आफ्नै धर्ममा रहेर कुशल हुनु छ। कुशलता नै रम्य हो, शुभ हो र राम्रो हो। यही राम्रो बाटोमा चलेर राम्रो मान्छे बन्न सकिन्छ। आज सर्वत्र सबैले राम्रो कर्म खोजेका छन्। जहाँ पनि कर्म अनुसारको धर्म खोजेका छन्। किसानले प्राकृतिक खेती गरी दुनियाँलाई दाना प्रदान गर्नु, वितरण गर्नु, अन्नदान गर्नु राम्रो कर्म हो। दाम कमाउन भनेर वृक्ष बोट बिरुवा झालपात बाली नालीमा रासायनिक मल हाल्ने, विषादी छर्ने, छिटो फलाउने बढाउने, भिटामिन खोप लगाउने, अनेक बालीमा वर्ण शंकर गराई विकासेको नाममा ठिमहा अन्नपात उत्पादन गर्नु कृषकको कुशल कर्म होइन। खाद्यान्नमा नै अकुशलताको प्रवेश भएपछि मानव मति र गतिविधि नै राम्रो हुँदैन, प्रिय बन्दैन। अरूलाई डस्ने, फसाउने, धसाउने, धकेल्ने गरेर मान्छेले मान्छे माथि नै घात गर्न थाल्छ। अनि राम्रो समाज कहाँ परिशुद्ध र परिष्कृत भोजन बिना, राम्रो रचना कहाँ रचना बिना, मानिसमा राम्रोपन कहाँ। अन्न पछि मानिसका लागि पवित्र वा राम्रो वातावरणको आवश्यकता पर्छ। तर दुनियाँले आज अन्नपात, घिउ, सुगन्धी धूपको सट्टा प्लास्टिक पोल्ने, रासायनिक इन्धन बाल्ने, जलाउने, आणविक ऊर्जा प्रयोग गर्ने, जीव जन्तुको मासु खाने, जैविक पोषणमा बल गर्ने, शाकाहार पर सार्ने, होम यज्ञ तर्पणलाई बिर्सने गर्दा वैदिक व्यवस्थाले बनाएको देव शान्ति भंग भएर प्रकाश, आकाश, अग्नि, जल, जमीन, वनस्पति, औषधि, अन्न, मन, वचन अशुद्ध हुँदा वातावरणमा नकारात्मक तरंग फैलिएको छ। राम्रो भावनाका लागि, राम्रो कर्मका लागि वायुमण्डलमा ऊर्जा घट्दो छ। यो राम्रो भएन, अब राम्रो बाटो लिनु छ। जताततै सत्कर्म गर्नु छ, शुभ शब्द आकाशमा सम्प्रेषण गर्नु छ।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरेदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466, 9829185053।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: जो तपाईलाई पाइल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
5: शिक्षा राम्रो भए मानिसको मुहारै राम्रो हुन्छ उज्यालो हुन्छ व्यक्तित्व नै हिमाल झैं आकर्षक हुन्छ हर्षित हुन्छ उत्तम शब्दको सिकाइ राम्रा वाक्यको उच्चारण शुद्ध वचन खुलस्त वाणी ऊर्जाशील आवाज र रचनात्मक ज्ञानले मात्र राम्रो शिक्षा दिन सक्छ तर आजको विद्या बाध्यताको बल बनेको छ जंगलमा आफै फलेको गोलकाँक्री फलमा हुने गरिमा जस्तो मुहार आजका शिक्षितमा छैन सो ब्रह्म सृजना बिनाको शिक्षाले सुधर्मको चाल दिँदैन सभ्य चाल चलन बिना शैक्षिक शील आचरण बिना अक्षर र अंग्रेजी पढेका जनता प्रशस्त भएर पनि देश र समाज कुशल बन्दैन राम्रो हुँदैन सुशिक्षित रहँदैन पढेको कुरा त जानेको छ तर भित्र अध्यात्मको ढोका खुल्दैन प्रज्ञाको नजर खुल्दैन शिक्षाले सृजना दिएन भने त्यसले संसार र समाज रम्य बन्दैन राम्रो लाग्दैन बरु सो भाषामा बोल्ने आफ्नै चलनमा चल्ने निज निज पाखा पर्वत रनवन खेतबारी खरबारी घरबारी बाँसघारी केराबारी फूलबारीका शब्द बोल्नेमा रम्य संसार छ दाउरा घाँस गर्ने मुढा चिर्ने भारी बोक्ने कोदालो खन्ने गैती चलाउने गल हाल्ने ढुङ्गा पल्टाउने कुलो खन्ने आरन चलाउने धागो काट्ने डोरी बाट्ने जडेउरी सिउने जेउरी दाम्लो लठो बनाउने काठ तास्ने हलो बनाउने फाली हाल्ने हलो चलाउने दिया डाँगर पाल्ने कुखुरा बाख्रा हुल्ने खर काट्ने घर छाउने बाता बनाउने डाँडा भाटा गाँस्ने धान बताउने अन्नपूर्ण सिमे भूमि पुज्ने नुवागी खाने चामल केलाउने जाँतो चलाउने डुना टपरी बनाउने मापो शिक्षा छ सिप छ सृजना छ एउटै मानिसमा 50 PhD छ बहु विद्यावारिधि छ यो सारा शिक्षा सृजनाबाट बाँचेको छ बाहिर एउटै विषयका विज्ञ होलान् तर मेरो देशमा एउटै व्यक्तिमा विविध विशेषज्ञता छ यो शिक्षा कति धनी कति आनन्ददायी कति समृद्ध कति राम्रो लाख खर्च गरेर पनि लिन नसकिने विश्वविद्यालयले दिन नसक्ने कत्रो विद्या विशारद नपढेकाहरूमा यो विशारदको विद्यावारी आज विश्व नेपाली सनातन आर्य वैदिक सभ्यताको शिक्षा खोज्न नेपाल आइरहेको छ तर हाम्रा प्रशासक विदेशीको मतिमा लागेर उसको शिक्षा र सभ्यतालाई यहाँ रटाउने सो शिक्षालाई सुकाउने धन्दा चलाउन उद्यत छन् हजारौं वर्षदेखि विश्ववासीलाई शिक्षा र शान्तिको उज्यालो दिने वेद वेदाङ्ग पर पार्ने तर अस्ति आरम्भ भएको सभ्यताको शिक्षामा सती जाने गरेर हामीले आफैलाई घात हुने काम गरेका छौं विश्व ज्ञानको प्रथम आयामलाई अपमान गरेर हामी कहाँ पुग्छौं आफूसँग विश्वले बुझ्नुपर्ने पुज्नुपर्ने प्रामाणिक ग्रन्थ ज्ञान छ तर हामी मान्छे जंगलबाट आयो भन्ने अमूर्त र अप्रमाणित वाक्य पढेर बसेका छौं मिथ्या वाक्यलाई बाध्यतावश बालकहरूलाई पढाइरहेछौं रटाइरहेछौं घोकाइरहेछौं होइन भन्ने जान्दा जान्दै पनि बाध्यतामा यो हो भनिरहेछ भ्रमको भाषामा गएर सत्य र सुसभ्यताको प्रयास गर्नु सर्वथा व्यर्थ कार्य हो यसबाट कुशल कर्म सम्भव छैन स्वदेशको उत्थान हुन सक्दैन यहाँ त यहाँकै प्रकृति सम्मत शिक्षा दिनु छ यहाँ पाइने ढुङ्गा पहाड़ पर्वत छाँगा छहरा वृक्ष लता लहरा वनस्पति कुञ्ज निकुञ्जको शिक्षा दिनु छ यही निकुञ्जबाट निस्त्रित वेदमा आधारित वेदबाट उठेको वेदकै बाटोमा चलेका नर नारी चर प्राणी सर्व जातको जय हुने वृद्धि हुने कल्याण हुने विश्वको संरक्षण हुने प्रकृतिले हरा भरा बनाई सबैलाई खानपान पुष्टि प्रदान गर्न सक्षम हुने धरा प्रकृतिको पाठको पढ्नु छ। धरा प्रकृतिको पाठ पढ्नु हो शिक्षा। अनेक रसायन अणु परमाणुको प्रतिक्रिया र दुष्परिणाम जन्माउने शिक्षा दिएर के प्रगति? यसले त संसारको संहार गर्नेछ, प्राणीको प्राण हर्नेछ। मानिस अनेक यान बनाएर ग्रह पिण्डादि चन्द्रमामा पुग्यो भनेको छ, तर तल बस्ने त्यसबाट गौरवान्वित छैन, खतरा महसुस गरिरहेछ, डराइरहेछ। यसबाट हुने के? भय कुनै पनि विद्याको उपादान हुन सक्दैन। विषादी र अम्लको वर्षा यसैले गरिरहेछ, आकाशबाट पनि हर्ष होइन भयंकर वस्तु गिरिरहेछ। यो शिक्षाबाट सृजना र शान्ति कहाँ, शान्ति बिना सुरम्यता कहाँ, राम्रो पृथ्वी कहाँ? अन्नमा अन्यथा हुँदा मनमति र शरीर बिग्रियो। शिक्षामा सात्विक भाव र आर्य भाव वैदिक विद्या नहुँदा विश्व बटारियो र आज विश्व वातावरणलाई विकृत भयो। विकृत बनेको विश्व वातावरणले गर्दा मानव क्रियाकलाप वा चर्या नै विपथ भयो, बाटो छाडेर भ्रष्ट भयो। यसले गर्दा विगतको सभ्य सुसंस्कृत उत्कृष्ट र सम्पन्न समाजमा अनेक दुःखका दृश्य देखिन थालेका छन्। राम्रो देख्ने रहर खण्डहरूमा परिणत हुँदैछ। सुदीर्घ संस्कृति भएको समाजले मनाउने पर्वमा पार्टी प्रवेश गर्दैछ, तीजमा दलीय स्वार्थ घुसाइँदैछ। एकातिर देशलाई अर्कै नाम दिने, अर्कोतर्फ देशीय धर्म संस्कृतिमा दलीय लाभको लोभी आँखा लगाउने गरेर यो राम्रो भएन। धर्म संस्कृतिलाई आफ्नै मौलिक मार्गमा सुप्रकृतिमा सुप्रवृत्तिमा चल्न दिउ, यसमा हस्तक्षेप गर्ने कसैको अधिकार छैन। यसो भयो भने संस्कृति सुन्दर रहनेछ, राम्रो रहनेछ, अक्षत रहनेछ, विश्वमा सम्मानित रहनेछ। यसको क्षेत्रमा लागे भन्नेहरूले पनि यसलाई मौलिक राख्न प्रयास गर्नुपर्नेछ। यसका गीत संगीतको सृजना गरे भन्नेहरूले पनि यसको मौलिकता मार्न पाइँदैन। अर्कातिर वैदेशिक स्वार्थको सूत्र बनेर देशमा कैयौंको संख्यामा गैर सरकारी संस्था चलेका छन्। कति अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सिधै बाह्य स्वार्थको बोरा बोकेर देशमा प्रवेश गरेका छन्, पसेका छन्, घुसेका छन्, छिरेका छन्। यिनीहरू मध्ये अधिकांशले आफ्नो उद्देश्य अनुरूप राम्रो काम नगरेको देशवासीले गुनासो गरेका छन्। मुलुक बनाउने नाममा, मुलुकको प्रगति गर्ने नाममा केही दाम दिएर नेपाली बौद्धिक जनशक्तिलाई आफ्नो वशमा पारी द्रव्य रसको बेसनी बनाई यही देशको मौलिकता र विश्व प्राचीनताको वैदिक व्यवस्था विरूद्ध बोल्न लगाउने बडो चलाखी काम गरेका छन्। यहाँका पठितहरू आज मुलुकको राम्रो कुरा बोल्दैनन्, मात्र कहाँ विकृति छ र त्यसलाई खोजेर उधिनेर सतहमा उतारेर छता छुल्लो पारेर दुनियाँले देख्ने गरी छरपष्ट गरिएको र क्षेत्रभंग गरी सतहमा उतारिएको छ। नेतृत्व विकास र परिवर्तनको नाममा नेपाली समाजलाई केही नभएको, केही नजान्ने, गरीब असभ्य भन्दै ती विदेशी बुद्धिले हाम्रो इतिहासको बौद्धिक विशारद बिर्साउन खोजेका छन्। आर्य सभ्यताको धुरी धर्म धर्मराउन खोजेका छन्। हामीलाई हिजोबाट शुरू भएको भन्दै आफूहरूले नयाँ नारा दिइरहेछन्, नयाँ नेपाल भन्ने एउटा भ्रम छरिरहेछ। आफूहरू स्वर्गबाट आएको र यहाँका मानिस जंगलबाट आएको भन्दै हाम्रै हैम ज्ञानलाई खाल्डामा हाल्ने गरिरहेछन्। यो स्वार्थी योजनाबाट नेपाली स्वजन सचेत हुने कहिले? आफू र आफ्नो सभ्यताको राम्रो पक्ष खोज्ने कहिले? के विकृति अरू देशमा छैन, विदेशमा बेकार काम छैन, तर हामीले तिनको राम्रो कुरा मात्रै गर्ने तर हाम्रो नराम्रो कुरा मात्रै प्रचारमा ल्याउने यो के रमिता हो? कस्तो एकांकी नाटक हो यो? त कुशल कर्म भएन, उसको लागि मात्रै असल काम भयो, देशको कुशलता भएन। यहाँका नेता यही मतिमा छन्, यहाँका कर्मचारी त्यही मतिमा हिँडेका छन्, पत्रकार त्यही मतिमा चलेका छन्, उतैको नक्कललाई अब्बल आदर्श मानेका छन्, यहाँका पर्यटन कर्मी उतैको हितमा हिँड्ने गर्छन्। हाम्रो हैम सभ्यता सनातन वैदिक आर्य संस्कृतिमा विकृति कहाँ छ? हामीमा कहीँ पनि खराबी छैन, कमसल काम छैन, आर्य कर्म भइरहेको छ। विश्व आदर्शको मूल यही छ। विश्व शान्तिको सन्देश यहीँबाट फैलिएको हो। जगत कल्याणको जग यहाँ छ। यस्ता कर्म संस्कार परिष्कारका प्रयोग यहाँ भएका छन्। यहाँको जस्तो परिष्कार अन्त कहाँ। यहाँको संस्कृतिमा प्रकृतिको पूर छ, समचेतनाको चुरो छ। बाह्य स्वार्थीले परिवर्तनको नारा दिए हामीलाई सिकाउनु छैन। हामीमा परिवर्तन गर्नुपर्ने त्यस्तो कुनै विकृति छैन। हामीमा त विद्वता छ। हाम्रा युवा पनि उनीहरूको लहै लहैमा पछि लाग्नु छैन। बरु सो संस्कृतिमा रहेका सत्यार्थको खोजी गर्नु छ, वास्तविकता खोजी व्याख्या गर्नु छ, वास्तवको बोध गर्नु छ। विदेशी पर्यटकलाई हाम्रा राम्रा कुरा सुनाउनु छ, सिकाउनु छ, यो हो खास कुरा भनेर सोच्नु छ।
6: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
6: हाम्रा सेवाहरू
7: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
6: अर्डर अनुसार खाली बोतलको उत्पादन।
7: 20 लिटर जारमा होम डेलिभरी सेवा।
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478-63-375।
7: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू।
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था।
11: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था।
12: युनिच्छामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था।
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
15: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू।
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी।
17: मुटु रोग विशेषज्ञ डाक्टर
18: कृष्ण चन्द्र अधिकारी।
19: सुगर, थाइराइड,
20: हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
21: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25-76।
22: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
23: विशेषज्ञ डाक्टरी सेवाहरू।
22: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
23: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
24: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
23: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
22: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
26: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क
0: शक्ति इंजीनियरिंग कॉलेज घोराही दांग।
26: फोन नंबर 082-562-601 98578-35990 98578-31684।
1: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही।

0: हार्ट अट्याक, मुटु, पेट, जीव र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जीव र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
0: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार,
3: समय बिहान 9 बजेदेखि।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
4: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
4: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
6: नेताली जनमन साक्षी राखी सुदीर्घ भविष्य सोचेर स्थायी काम गरेर देश चलाउनुहुन्छ। माटाको इतिहास र सुभाष सुँघेर पाइला चाल्नुहुन्छ। यहीको प्रकृतिले दिएको प्रेरणाले पल पल सफल र शुभ कर्म गर्नुहुन्छ। नेताको नेतृत्व कुशल होस्, प्रशासकको कार्यशैली जनमैत्रीपूर्ण होस्, भ्रष्टाचारको मति कसैमा नआओस्, सुरक्षा कर्मीमा जनसेवा, राष्ट्र सेवा र सत्यनिष्ठाको जागरूकता होस्, यातायात सञ्चालन गर्नेमा सेवाको भावना होस्, चालकहरूमा चलाखीपन होस्, आफ्नो यन्त्रको अवस्था कस्तो छ जानकारी होस्, उडाउने गुडाउने सबै सचेत रहन् र अरू जीवनको सुरक्षा मेरो हातमा छ भन्ने जिम्मेवारी लिउन्। चालकले सुरक्षित रूपमा सवारी चलाउन् र चढ्नेहरूलाई अतिथि मानेर सम्मान गरून्। भरसक जनयात्राका सवारी साधनहरू सरकारी होन्, राज्य सञ्चालित होन्, जनता जोखिममा नपरून्, स्वास्थ्य सेवामा धर्मको पालना होस्, शिक्षा दिने लिनेमा मित्रता होस्, सुशिक्षाको सम्पादन होस्, हाम्रै हैमा धुरीको महाविद्या विस्तारित होस्, संस्कृत शिष्टता र शैलीको अनुशीलन होस्, हर पर्वमा हर्षको उत्सव होस्, दशैं तिहार जस्ता चाडपर्व धार्मिक वा जातीय भन्दा सामाजिक पर्व रहिरहन्, सद्भाव र उमङ्गका अवसर होन्, व्यापारीमा मात्र दाम कमाउने दोष नहोस्, विनिमयको धर्म पूरा होस्, मिश्रण नहोस्, सरकार मिश्रित र खाद्य खराब वस्तु शहरको चोक चोकमा जलाउने भन्छ, तर त्यही चोकमा एक व्यापारी सोध्छन् पानीपुरी खाने दाई, सरकार कर तिरेर व्यापार गर्नेलाई कर तिर्न करकर गरिरहन्छ, तर असंगठित रूपमा अनधिकृत रूपमा चोक चोकमा अनेक झोल झाम्टा बासी टुक्रा फोका खोका बोक्रा छोक्रा स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु बेचेर दुनियाँको स्वास्थ्यमाथि खेलवाड़ गरिरहेको छ। यसमा करोड़ौंको कारोबार पनि छ, तर राज्य यस्तालाई कर लगाउँदैन, व्यवस्थित पार्दैन। राज्यमा देखिएका छताछुल्ल अव्यवस्थालाई पालेर सरकार नदेखे झैं गरी बसिरहेछ। विदेशी वस्तु किन्नै नहुने भन्ने होइन, तर आफ्नो चिन्नै नखोज्ने विदेशी मात्र किन्न बानी पर्ने कर्म राम्रो होइन। अझ विदेशी कम्पनीलाई स्वदेशी बजार दिने गरी मुलुकका उत्पादन घटाउने र विदेशी उत्पादन बढाउने गरी प्रचार गर्नु विस्तार गर्नु राष्ट्रघात हो, आमा प्रतिको पक्षपात हो। आज आफ्नो बाली बिरुवा खेतीपाती जड़ीबुटी ढुङ्गा माटो स्लेट काठ प्रयोग विहीन बन्दैछन्, यिनमा आधारित उद्योग बन्द हुँदैछन्, तर विदेशी बाबुलाई खुशी पारेर यहाँको बजारै बेच्ने जनतालाई दाउमा पार्ने र बाहिरका वस्तुहरू लिएर आएर बानी पार्ने केही टाठा बाठा चलाख चतुरले सत्ताको भित्तामा पाल लगाई सोझा सज्जन जनतालाई दुःख दिने काम गरिरहेका छन्। यो कर्म राम्रो होइन, यसले तिनका आगामी दिन राम्रा रहँदैनन्। भोलि नरहने क्षणिक लाभमा नपरी सर्वजनीन सुन्दर कर्म गरौं, यही नै अन्तिम रम्य वस्तु हो, स्थायी राम्रो रूप हो। यो विथितिलाई व्यङ्ग्य गरेर कलाकारहरूले गाई जात्रा

हाँसो गर्छन्, बिचरा भोका नेपाली बेङ्गे सुनेर खोक्रो पेट हाँस्न त हाँस्छन्, तर यस्ता गाई जात्रे हाँसोले हर्ष कहाँ, भित्रैबाट उज्यालो कहाँ, मात्र हँसाउनेको पेट भरिन्छ, हाँस्ने त खोक्रै रहिरहन्छ, भित्री पूर्णता र पोषणले मात्र मुहार उज्जवल हुने हो, गौरवमय बन्ने हो, मुहारमा त्यसैले हाँसो ल्याउने हो, नत्र आँसु बगेको बगै गरिरहन्छ नेपाली जनताको यो युगौंदेखि बगेको आँसु अब नबगोस्। हरेकका होली वचन नम्र होउन, शिष्ट रहन, अरूको अस्तित्व सतित्व र शरीरको सम्मान होस्, मूर्ति छुन नहुने तर अर्काको जीवमा धक्का दिँदै हिँड्ने अडेस लाउने अकुशल कर्म कसैबाट नहोस्, खानपान शुद्ध रहोस्, गान बजान मौलिक होस्, हर्षक मुलुककै भाषा र भाकामा होस्, उत्ताउलो उत्तेजनामा परेर कसैले पछि पछुताउन नपर्ने गरी कर्म गरोस्, नगरमा नागरिकले पिउने जलधारा पाउन्, नगरवासीलाई बिउझन दिने वाक्य अंकित बोर्डहरू राखिउन्, नगर महानगरमा यहाँ पिसाब नफेरौं भनेर रोक्नु राम्रो होइन, अझ जरिवानाको डर दिनु झन अशोभनीय हो, यस्ता स्थानमा शौचालय बनाएर सुविधा दिनु पो राम्रो, उल्टै फोहर रोक्न देवी देवताको मूर्तिलाई दाउमा राख्नु कति नराम्रो, निषेध गरेर होइन व्यवस्था गरेर समाजमा सुधार ल्याउन सकिन्छ, यो नै कुशल कर्म हो। बसमा सकस नहोस्, बसेर यात्रा गर्ने अवस्थाको सृजना होस्, त्यसमा त्यसकै गीत बजुन, तर गीतमा उत्तेजना होइन, रिहेवारी अनेक कर्ममा उत्तेजक कर्म गरेर अनेक खर्च गर्ने बुद्धि नपलाओस्। फेरि नेपाली सांस्कृतिक पर्व संस्कार आदि कर्म तथा सार्वजनिक समारोह र भेटघाटमा अभिवादन गर्दा आयातित अंकमाल गर्नु भन्दा नेपाली नैसर्गिक नमन नमस्कार गरेर स्वागत सत्कार गर्दा कति राम्रो, कस्तो शिष्टाचार, कस्तो राम्रो आफ्नै व्यवहार। यो देश परदेशमा भर नपर्ने गरी पदार्थको प्रयोग गरियोस्, हामीमा सब थोक छ, सक्षम पनि छौ, उन्नत छौ, उत्कृष्ट छौ भन्ने सार मात्रको प्रचार होस्, राम्रो भावना फैलियोस्, देशमा कुशल कर्म मात्र गरियोस्, सत्कर्मले सबको शिर सदा शोभित भइरहोस्।

श्रद्धेय श्रोतावृन्द, रम्य, सभ्य र उच्च सभ्यताको शोभा सम्बन्धमा बोलिएका ए शब्द आजलाई यति नै। शून्य श्रोतामा धन्यवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौं। प्राविधिक मित्रका साथै प्रस्तुता म नारायण भण्डारी यस प्रस्तुतिबाट विदा माग्छौ। नमस्कार। राम आराम, रम्य राम्रो कामना।